0: ग्यास सकिने लाग्यो तर पालो कुर्दा समेत ग्यास पाइएको छैन। त्यस्तै चाबहिलका रमेश आचार्यले भन्छन् निगमले पूरा सिलिण्डर दिने भनेर घोषणा गर्नुभन्दा आधा मात्र दिए हुन्थ्यो, आधा हुँदा सहज नै भएको थियो। एकपटक देशैभर पूरा सिलिण्डर बिक्री गर्ने निर्णय नै सही छैन उनको भनाइ छ। आधा ग्यास सिलिण्डरबाट एकैपटक पूरा सिलिण्डर बिक्री गर्दा वात्तै स्टक बढ़ेको निगमको भनाइ छ। उपभोक्ता डिपोमा नै गएर लाइन लाग्न बाध्य छन् भने ग्यासको अभाव अहिले देशभर नै देखिएको छ। निगमले बजारमा ग्यासको अभाव नभएको दावी गर्दै आएको छ। मागभन्दा बढ़ी नै ग्यास भारतबाट आयात भइरहेकाले समस्या नहुने भन्दै उपभोक्तालाई नआतिनका लागि आग्रह गरेको छ। नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरले 34,000 मेट्रिक टन ग्यास आयात भइरहेको अवस्थामा अहिले 49,000 मेट्रिक टन ग्यास आइरहेको बताएका छन्। भारततर्फका नियमित रूपमा ग्यास बुलेट आइरहेकाले एकैपटक माग बढ़दा केही अभाव देखिएको उनको भनाइ छ।
1: सरकार र लघुवित्त पीड़ित बीच पाँच बुधे सहमति, आन्दोलन स्थगित शीर्षकमा नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ। सरकार र लघुवित्त तथा वित्तीय शोषण विरूद्धको संघर्ष समिति बीच पाँच बुधे सहमति भएको छ। अर्थ मन्त्रालयमा दुई दिनसम्म चलेको वार्तापछि शुक्रबार दुवै पक्षबीच सहमति जुटेको हो। सरकारी वार्ता टोली र संघर्ष समितिका प्रतिनिधिबीच भएको सहमति अनुसार लघुवित्त पीड़ितहरूको समस्या समाधानका लागि गठित कार्यदलको 2081 साउन 22 गतिको प्रतिवेदन कार्यान्वयनका लागि 15 दिनभित्र अर्थ मन्त्रालयमा सिफारिश गरी निर्णय पठाउने निर्णय भएको छ। कार्यदलले समस्यामा परेका लघु वित्त ऋणीहरूको पुनरुत्थानका लागि पुनरुत्थान कार्यक्रम सञ्चालन, कालो सूची तथा धितो लिलाम सम्बन्धी विद्यमान व्यवस्थाको पुनरावलोकन लगायतका विषयमा कार्यान्वयन योग्य विकल्पसहित प्रतिवेदनमा सिफारिश गर्ने सहमति भएको छ। यस्तै घ वर्गका इजाजत प्राप्त लघु वित्त वित्तीय संस्थाहरूले नेपाल राष्ट्र बैंकबाट जारी गरिएको सञ्चालन मार्गदर्शन 2081 पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने र त्यसको कड़ाईका साथ अनुगमन नेपाल राष्ट्र बैंकले गर्ने सहमति पनि भएको छ। लघुवित्त वित्तीय संस्थाबाट ऋण असुलीका क्रममा हुने यातना, घरबाट जिन्सी सामान उठाइदिने, किस्ता नतिरेसम्म कर्मचारीलाई घरमै बसेर दबाव दिने जस्ता कानूनी विपरीतका गतिविधिमाथि प्रचलित कानून अनुसार कार्यवाही प्रक्रिया अगाडि बढ़ाउन गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिने पनि सहमति भएको छ। सरकार र लघुवित्त पीड़ित बीच पाँच बुधी सहमति, आन्दोलन स्थगित आजका पत्र पत्रिकामा खबर छ।
0: अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर एक चिडीका बड़ डाँडाका 23 वर्षीय पुष्कर कुमारले असार 20 गते साँझ विषालु सर्प समातेर खेलाइरहेका थिए। मादक पदार्थ सेवन गरेका कुमारलाई सर्पले डसे पनि दुखाई महसुस गरेनन्, परिवारलाई पनि केही भनेनन्। सर्पलाई समात्ने र खेलाउने क्रममा साँझ 8 बजेतिर अचानक उनलाई टोकेको थियो। सर्पको टोकाईपछिका लक्षण देखिएपछि शनिबार बिहान 8 बजे मात्र उपचारका लागि अस्पताल पुर्याइएको थियो। वडा अध्यक्ष काजी बाबु गेवालीका अनुसार अर्घाखाँचीबाट कपिलवस्तुको गोरुसिङ्गे स्थित सर्पदंश उपचार केन्द्रमा ल्याइ पुर्याउँदा उनको अवस्था गम्भीर भइसकेको थियो। गोरुसिङ्गे सर्पदंश उपचार केन्द्रले उनलाई तत्काल लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रिफर गरे पनि अस्पतालमा पुग्दा उनको मृत्यु भइसकेको थियो। त्यस्तै कैलालीको कैलाली गाउँपालिकामा सर्पले टोकेर साउन 11 गते 29 वर्षीय हेमन्त चौधरीको मृत्यु भयो। राति सभा 9 बजेतिर जब दवा स्थित आफ्नै खेतबारीमा काम गरिरहेका बेला उनलाई सर्पले डसेको थियो। डाङको सिबु खनाल दिनमा 20 वटासम्म सर्पको उद्धार गर्छन्। वर्षाको समयमा सफा ठाउँ खोज्दै सर्प मान्छेको घर आँगनमा पुग्छ। खनाल ती सर्प उद्धार गर्न पुग्छन् र नजिकैको जंगलमा लगेर छाड्छन्। पछिल्लो 3 वर्ष खनालको दिनचर्या यसरी नै बित्ने गरेको छ। पेसाले पत्रकार रहेका उनको परिचय पछिल्लो समय सर्प उद्धार कर्मीको रूपमा पनि चिनिन्छ। मंगलबार खनाल सर्प उद्धारकै क्रममा थिए। उनी राजपुर गाउँपालिका कडा नम्बर 3 भैरवा स्थित जनकल्याण आधारभूत विद्यालयमा सर्प उद्धारमा व्यस्त थिए। उक्त विद्यालयको कक्षा 4 विद्यार्थीहरू पठन पाठनमा व्यस्त रहेका बेला कक्षा कोठामा देखा परेको मध्यम विषालु सर्पलाई सकुशल उद्धार गरी प्राकृतिक वासस्थानमा छाडिएको उनले बताएका छन्। 3.5 महिनाको अवधिमा सर्पदंशबाट 53 जनाको मृत्यु भएको छ भने 601 जना घाइते भएका छन्। सर्पले डसलानी शीर्षकमा आजको मध्याह राष्ट्र दैनिकमा यो खबर छ।
1: गण्डकी प्रदेश प्रमुखले फिर्ता गरेको गाँजा सम्बन्धी विधेयक पुनः हुबहु पारित शीर्षकमा आजको नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ। प्रदेश प्रमुखले प्रमाणीकरण नगरी गण्डकी प्रदेश सभामा फिर्ता गरेको गाजा खेतीलाई नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभाले पुनः हुबहु पारित

गरेको छ। 25 असारमा बसेको प्रदेशसभा बैठकबाट पारित औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभामुख कृष्ण प्रसाद धितालले प्रमाणित गरेसँगै प्रदेशसभा सचिवालयले प्रमाणीकरणका लागि 30 असारमा प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो। तर प्रदेश प्रमुख दिल्लीराज भट्टले विधेयक प्रमाणीकरण नगरी आसाममा प्रदेशसभामै फिर्ता पठाए। संविधानको धारा 201 को उपधारा 3 बमोजिम पुनर्विचारका लागि सन्देश सहित विधेयक फिर्ता पठाएका थिए। सोही विधेयक शुक्रबारको प्रदेशसभा बैठकमा पेश भई आवश्यक छलफल गरी सर्वसम्मतिले पारित भएको हो। शुक्रबारको बैठकमा सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट पुनर्विचारका लागि फिर्ता गरिएको विधेयक सम्बन्धी पत्र र सो पत्र सहित प्राप्त सन्देशको बेहोरा सभामा पढेर सुनाएका थिए। त्यसपछि उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालले विधेयकमाथि पुनर्विचार गरियोस् भनी प्रस्ताव पेश गरेकोमा बैठकमा छलफलपछि सर्वसम्मत पारित भयो। छलफलमा नेपाली कांग्रेसका प्रमुख सचेतक प्रकाश बरालले संविधानले प्रदेशलाई दिएको र प्रदेशले पाएको अधिकार, संहिताको सबलीकरण र प्रभावकारितामाथि प्रश्न उठेको समय प्रदेशले एक कदम अगाडि बढ़ेर विधेयक ल्याएको तर्क गरे। विज्ञ, संघीय सरकारका प्रतिनिधि, नियामक निकाय, सरकारवाला तथा अन्य निकायसँग छलफल गरी तयार पारिएको र नागरिकले समेत सहस्र रूपमा स्वीकार गरिसकेको विधेयक प्रदेश प्रमुखले फिर्ता गर्नुपर्ने कारण र आधार नरहेकाले हुबहु पारित गर्नुपर्ने बरालको भनाई थियो। गण्डकी प्रदेश प्रमुखले फिर्ता गरेको गाजा सम्बन्धी विधेयक पुनः हुबहु पारित आजका पत्र पत्रिकामा खबर छ।

0: 어디 가로발 서질의 선거 Busy life easy but now they hurry deep Global smart plus life go best my banking
1: ए भतिज त एकाएक शाकाहारी भइसले कमजोर होला है कमजोर
2: ल काका भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि
1: जे पाए त्यही खालास अनि रोगले समात्ला
2: कहाँ काका पनि अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ न रोगको डर न त पैसा नै धेर लाग्ने
3: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ
4: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसीए ग्रुटेकको उत्पादन
1: आहा राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
3: नेपाली खबरमा अब भित्री पृष्ठका खबर भूमि व्यवस्था सहकारी र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको सेवा प्रवाहलाई सुशासन केन्द्रित गर्न प्रवाह हुने सेवाको गुणस्तर कायम गर्ने उद्देश्यले नीतिगत व्यवस्था गरेको छ सरकारले शासकीय सुधार अन्तर्गत 100 कार्यसूचीमा सार्वजनिक निकायको सेवाको गुणस्तर प्रमाणीकरण गर्ने उत्कृष्ट निकायलाई प्रोत्साहित गर्न स्थानीय तहबाट प्रवाह हुने गुणस्तर प्रमाणीकरण मापदण्ड बनाउनु पर्ने उल्लेख गरेको थियो
6: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले अव्यवस्थित तर तार व्यवस्थापनको समयमा समस्या समाधानका लागि आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताउनु भएको छ तार व्यवस्थापनको काम तोकिएको समयमा सम्पन्न हुन नसकेमा असन्तुष्टि जनाउँदै उहाँले काममा देखेका वास्तविक समस्या सरकारले सुन्न र समाधानका लागि आवश्यक सहयोग गर्न तयार रहेको स्पष्ट पार्नुभयो उहाँले अब परिणाममुखी भएर काम गर्न सम्बद्ध सबै निकायहरूलाई निर्देशन समेत दिनुभएको छ
3: मल किन्न जाँदा भारतमा पक्राउ परेका दुई नेपाली किसान अझै थुनामुक्त भएका छैनन् शुक्रबारका लागि तोकिएको पेशीमाथि सुनवाई नभएपछि उनीहरू अझै एक हप्ता नछुट्ने पक्का पक्की जस्तो भएको छ बडरापात सर्लाहीका सुरेश प्रसाद सिंह र नागेन्द्र प्रसाद सिंह सीतामढ़ी जिल्लाको सोनावर्षबाट 27 असारमा पक्राउ परेका थिए
6: धितुपत्र कारोबार तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी आरोपमा पक्राउ परि मुद्दा चलाइएका व्यवसायी दीपक भट्ट शेखर गुल्छा शंकर ग्रुपसँग जोड़िएको अग्रवाल परिवार विभिन्न कर्पोरेट घरानाका साझेदारहरू अदालतको आदेशमा धरोटीमा थुनामुक्त भइरहेका छन् आरोपी थुनामुक्त हुँदा मुद्दा कमजोर कि पहुँचको खेल भन्ने प्रश्न उब्जिएको छ
3: जीडेन्ट एमडीएमएसका आवासीय र इन्टर्न एमबीबीएस बीडीएसका प्रशिक्षार्थी चिकित्सकले पाउने मासिक निर्वाह भत्ताको विषयमा फेरि विवाद देखिएको छ डाक्टर गोविन्द केसी र सरकारबीच निजी मेडिकल कलेजको सिट तत्काल

नबढ़ाउने सहमतिपछि रेजिडेन्टलाई दिँदै आएको निर्वाह भत्ता नदिने कलेज संचालकहरूको घोषणा र इन्टर्न चिकित्सकहरूले आफूहरूलाई पनि भत्ताको व्यवस्था गर्न अल्टिमेटम दिएपछि मासिक भत्ताको विषयमा विवाद देखिएको हो।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्कोम डिशो खुशीको कनेक्शन यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब विदेशका खबर। मोरक्को संघको सीमावर्ती स्पेनी स्वायत्त क्षेत्र सेउटा प्रवेशको प्रयास गर्दा कम्तीमा 41 आप्रवासीको मृत्यु भएको छ। बिहिबारदेखि शुक्रबारसम्म 24 घण्टामा करिब 60,000 आप्रवासी मोरक्कोबाट सीमा पार गर्दै स्पेनी भूभाग सेउटामा प्रवेश गरेपछि स्पेनले त्यहाँ अवस्था नियन्त्रणमा लिन सेना परिचालन गरेको छ। केवल 85,000 आसपास जनसंख्या रहेको सेउटामा आप्रवासीको यो प्रवेशसँगै अवस्था निकै अस्थिर बनेको छ। सेउटा अफ्रिकासँग स्थल सीमा जोडिएको तीनवटा युरोपेली भूभाग मध्येको एक हो। स्पेनका अन्य दुई क्षेत्र मेलिला र पेनोन डी भालोज गोमेरको स्थल सीमा पनि अफ्रिकासँग जोडिएको छ। यी स्वायत्त क्षेत्रलाई जिब्राल्टरको जलमार्गले स्पेन तथा युरोपको मूल भूमिसँग छुट्याउँछ।
2: अब खेल र खेलाड़ीका खबर। नेपाली क्रिकेट।
3: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
4: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
3: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका एक प्रगति टोल
4: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
3: प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 9813555553 र 9843218049।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो।
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852555768 9852555768।
8: साथै 9852555768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छूटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 6 बज्यो।
1: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लील प्रकाश चन्दको तपाईंलाई स्वागत छ।
3: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
2: आज 2083 साल साउन 16 गते शनिबार, अगस्त 1 तारीक सन् 2026, नेपाल सम्बत 1146, साउन कृष्ण पक्षको तृतीया तिथि, विश्व स्तनपान सप्ताह प्रारम्भ।
3: 18 वर्ष प्रवेशको अवसरमा सर्लाईको रेडियो मधेशको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
2: धनुषा, बाँके लगायतका जिल्लामा आज सद्भाव र्याली निकालिँदै धार्मिक संहिता कायम गर्न धर्मगुरूहरूको अपील। 5 एआईजी तराई क्षेत्रका जिल्लामा सर्वपक्षीय सक्रियतापछि तनाव साम्य हुँदै
3: लघुवित्त पीड़ितसँग सरकारको सहमति कार्ययोजना सहित प्रतिवेदन कार्यान्वयन गरिने, आवासीय र इन्टर्न चिकित्सक निर्वाह भत्तामा फेरि विवाद, हिमपहिरोमा फसे कृतिमानी निम्साई सहित 10 आरोही।
2: ब्रान्डिङको बलले 3 महिनामै डीडीसीको व्यापारमा 35% छलाङ, सक्रिय करदाता संख्या 79 लाख, तातोपानी नाका नचल्दा राजस्व संकलन प्रभावित।
3: पाकिस्तानमा कोइला खानी विस्फोट हुँदा 34 जना मजदूरको मृत्यु, जलमार्गबाट आवागमन गर्ने व्यावसायिक जहाजहरूको सुरक्षा गर्न 13 राष्ट्र सहमत, हमासले हतियार त्याग्ने राष्ट्रपति ट्रम्पको घोषणा।
2: र सुदूरपश्चिममा पहिलो पटक राष्ट्रिय स्तरको पावर लिफ्टिङ च्याम्पियनशीप हुने, पुरूष र महिला गरी 12 विधामा प्रतिस्पर्धा, काठमाडौँमा नाथम इन्डोर क्रिकेट च्याम्पियन हुने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: साझा खबरको सबैभन्दा शुरूमा सर्वपक्षीय सक्रियतापछि तराई मधेशमा देखिएको तनाव साम्य हुँदै गरेको प्रसंग।
3: सरकार, विपक्षी दल, नागरिक समाज, विभिन्न धर्मका गुरू, संघ संस्था र जिल्ला स्थित स्थानीय समुदाय बीच सद्भाव कायम गर्न भएका सर्वपक्षीय संवाद र सुरक्षाकर्मीको बाक्लो उपस्थितिका बीचमा तराई मधेशमा देखिएको तनाव साम्य हुँदै गएको छ। सुनसरी, सिरा, सप्तरी र धनुषामा कर्फ्यू र पर्सामा निषेधाज्ञा लगाइएसँगै सेना परिचालन गरिएको छ भने प्रहरीले समेत उपस्थिति बढ़ाएको छ। प्रहरी प्रधान कार्यालयले स्थिति नियन्त्रणमा लिन भन्दै कोशी र मधेशमा उच्च अधिकारीहरूलाई नै खटाएको छ। केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेका अनुसार सबै पक्षको अपील र सद्भावको पहलपछि मधेशको परिस्थिति साम्य हुँदै गएको बताउनुभयो।
5: सबै प्रहरी जनशक्तिहरू शान्ति सुरक्षाको अवस्थालाई सामान्यकरण गर्नलाई खटिरहेको अवस्थाहरू छ। ती जिल्लाहरूमा थप मदतको रूपमा अन्य ठाउँहरूबाट प्रहरी जनशक्तिहरू खटाइएको छ। केही ठाउँहरूमा सुरक्षा संवेदनशीलताको आधारमा ड्रोन सम्मले सुरक्षा व्यवस्थाको मनिटरिङ गर्ने कामहरू गरिरहेको छ भने सामाजिक सद्भाव कायम राख्ने गरी स्थानीय जनप्रतिनिधि, धार्मिक अगुवाहरूसँग समेत स्थानीय अगुवाहरूसँग समन्वय गर्दै व्यवस्थापन मिलाउने कामहरू गरिएको छ। सुरक्षा व्यवस्थापन
3: गृहमन्त्री सुदन गुरूङले सुनसरी र सिरामा पीड़ित पक्षसँग भेटेर संवाद र सहमति समेत गरेपछि माहौल शान्त बन्दै गएको छ। गृहमन्त्री गुरूङले बिहिबार राति नै पीड़ित पक्षलाई भेटेर सहमति गर्नुभएको थियो। तनावग्रस्त क्षेत्रमा सुरक्षा उपस्थितिको वृद्धिसँगै प्रधानमन्त्री बालेन्द्र शाहले पनि हिजो तराई मधेश क्षेत्रबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र विभिन्न राजनैतिक दलका नेताहरूसँग संवाद गर्नुभएको छ। यसैबीच 10 साउनको राति सुनसरीमा भएको साम्प्रदायिक तनाव मधेश प्रदेशका जिल्लामा पनि फैलिँदै गर्दा प्रधानमन्त्री बालेन्द्र शाह र सत्तारूढ रासपा सभापति रवि लामिछानेले एकपछि अर्को राजनैतिक संवाद र भेटघाटलाई सक्रिय पार्नु भएको छ। समानान्तर रूपमा एक भए जस्तै देखिने ती भेटवार्ता र संवादको समयरेखा केलाउँदा के देखिन्छ भने यसमा सभापति लामिछानेले अघिअघि देखिनुहुन्थ्यो भने प्रधानमन्त्री शाहले पनि सोही शैलीमा अर्को छलफल आयोजना गर्दै आउनु भएको छ।
2: नेपाली कांग्रेसका सभापति गगन थापाले पनि द्विपक्षीय तथा बहुपक्षीय छलफललाई तीव्रता दिनुभएको छ। उहाँले वडा स्तरसम्मै छलफल अगाडि बढ़ाएको बताउनुभयो भने हिजो विभिन्न पार्टी पंक्तिका नेताहरूसँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा पनि साम्प्रदायिक सद्भाव कायम गर्ने बारेमा छलफल अगाडि बढ़ाउनु भएको छ। धार्मिक अगुवाहरूले सामाजिक सद्भाव कायम राख्न संयुक्त रूपमा अपील गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका सभापति रवि लामिछानेसँग हिजो छलफल गरेपछि अगुवाहरूले धार्मिक हिंसा भट्कन नदी सामाजिक सद्भाव कायम राख्न अपील गरेका हुन्। सभापति लामिछानेले धार्मिक हिंसा रोकी सामाजिक सद्भाव कायम राख्न देखाएको गम्भीरताबाट आफूहरू प्रभावित भएको धार्मिक अगुवाहरूको भनाई छ। सुनसरी हुँदै तराई मधेसमा धार्मिक हिंसा एवं सामाजिक सद्भाव नभट्काउन विश्व हिन्दू महासंघ नेपालले नेपालका महासचिव रामचन्द्र तिवारी जमी अत उल्मा ए नेपालका अध्यक्ष मौलाना मोहम्मद खालिद सिद्दिकी विश्व हिन्दू महासंघ नेपालका सदस्य राजु राज भुयाल र अल सलाम सोसाइटीका अध्यक्ष मौलाना नजरुल हसन पलाहीले संयुक्त रूपमा अपील पनि गर्नुभएको छ। पछिल्ला केही दिन यता तराई मधेसका जिल्लामा बढ़दो सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर पाँचजना एआईजीलाई पनि स्थलगत रूपमा पठाइएको नेपाल प्रहरीले जानकारी दिएको छ। प्रदर्शन साम्य पार्नको लागि गृहमन्त्री आफै पनि खट्नु भएको छ र सुनसरीको देवानगंजमा भएको घटनापछि उत्पन्न स्थिति सम्हाल्न सक्रिय गृहमन्त्री सुदन गुरूङ घटना भएको मुख्य स्थान तथा मधेस प्रदेशमा केन्द्रित हुनुभएको छ र विभिन्न सम्झौताहरू पनि उहाँले पीड़ित परिवारसँग गर्दै आउनु भएको छ। त्यसैगरी आज देशका विभिन्न स्थानमा सद्भाव कायम गर्नको लागि सद्भाव र्यालीको आयोजना गरिन्दैछ। शान्ति सद्भाव सामाजिक एकता र राष्ट्रिय भ्रातृत्व कायम रहोस् भन्ने कामनासहित विश्व सम्पदा सूचीमा सूचीकृत भगवान बुद्धको जन्मस्थल लुम्बिनी स्थित ऐतिहासिक मायादेवी मन्दिर परिसरमा हिजो विशेष प्रार्थना तथा पूजा आजा गरिएको छ। लुम्बिनी विकास कोषको आयोजनामा सम्पन्न विशेष प्रार्थना सभामा पछिल्लो समय देशमा देखिएका अन्यल सामाजिक विभाजन र अशान्ति अन्त्य भई आपसी सद्भाव सहिष्णुता र मेलमिलापको वातावरण सुदृढ़ होस् भन्ने उद्देश्यसाथ सामूहिक प्रार्थना गरिएको आयोजकहरूले बताएका छन्। बाँके स्थित सरोकारवालाको संयुक्त बैठकले जिल्लामा शान्ति सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्ने प्रतिबद्धता व्यक्त गरेको बाँकेका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। जिल्ला प्रशासन कार्यालयमा हिजो आयोजित सर्वदलीय तथा सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको छ। शान्ति र सद्भावको वातावरण सुदृढ़ बनाउन आज बिहान सद्भाव र्यालीको आयोजना गर्ने सहमति बनेको छ। सुनसरी लगायतका स्थानमा भएका घटनाका दोषीमाथि कानूनी कार्यवाही गर्न माग गर्ने डीजे प्रयोग पूर्ण प्रतिबन्ध लगाउने तथा कुनै पनि धार्मिक वा सामाजिक कार्यक्रममा हात हतियार प्रदर्शन गर्न नदिने निर्णय पनि सर्वसम्मत रूपमा त्यहाँ हिजो भएको छ। प्रदेशको सुरक्षा अवस्थाको बारेमा समीक्षा गरिएको छ। बागमती प्रदेशमा सुनसरीमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई ध्यानमा राखी बागमती प्रदेश सुरक्षा समितिको भर्चुअल बैठक हिजो आकस्मिक रूपमा बस्यो। मुख्यमन्त्री इन्द्रबहादुर बानियाको उपस्थितिमा बसेको बैठकमा सुनसरी घटनापछि कोशी र मधेस प्रदेशमा विकसित सुरक्षा स्थितिसँगै बागमती प्रदेशको समग्र सुरक्षा अवस्थाको बारेमा पनि समीक्षा गरिएको बैठकमा सहभागीहरूले बताएका छन्। देशमा शान्ति र सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ़ गराउनको लागि अरू सरोकारवाला निकायहरूले पनि आफ्नो ठाउँबाट पहल कदमी लिएको भन्दै विभिन्न सन्देशहरू सार्वजनिक गरेका छन्। सामाजिक सद्भाव भाइचारा र शान्ति कायम राख्ने उद्देश्यले हिजो विराटनगरमा सद्भाव र्यालीको आयोजना गरियो। इनरूवामा पनि कप्तानगंज घटनापछि उत्पन्न असहज अवस्था सामाजिक सद्भाव धार्मिक सहिष्णुता र सार्वजनिक सुरक्षालाई दृष्टिगत गर्दै संयमताका लागि सामूहिक रूपमा त्यहाँबाट पनि अपील गरिएको छ।
3: आवासीय र इन्टर्न चिकित्सकले पाउने मासिक निर्वाह भत्ताको विषयमा फेरि विवाद देखिएको छ। डाक्टर गोविन्द केसी र सरकारबीच निजी मेडिकल कलेजको सीट तत्काल नबढ़ाउने सहमतिपछि आवासीय लिँदै आएको निर्वाह भत्ता गरिने दिइने कलेज संचालकको घोषणा र इन्टर्न चिकित्सकहरूले आफूहरूलाई पनि भत्ताको व्यवस्था गर्न अल्टिमेटम दिएपछि मासिक भत्ताको विषयमा विवाद बढ़ेको हो। डाक्टर केसी र सरकारबीच सोमबार 7 बुधे सहमति भएको थियो। सरकारले गत वर्षदेखि आवश्यक चिकित्सकलाई मासिक स्वास्थ्य सेवाको आठौं तहको बराबर 48,500 निर्वाह भत्ता दिने निर्णय गरेको थियो। यस वर्षदेखि तलबमा 21% वृद्धि भएर करिब 49,000 पुगेको छ। एमडीएमएस तहमा गत वर्षदेखि आवश्यक चिकित्सकलाई आठौं तह बराबरको निर्वाह भत्ता दिने निर्णय आयोगले गरेको थियो।
2: सरकार र आन्दोलनरत लघु वित्त पीड़ितहरू बीच पाँच बुधे सहमति भएसँगै आन्दोलनका कार्यक्रम पनि फिर्ता लिइएको छ। अर्थ मन्त्रालयमा भएको वार्तामा सरकारी वार्ता टोली र लघु वित्त तथा वित्तीय शोषण विरूद्धको संघर्ष समिति बीच सहमति पत्रमा हस्ताक्षर भएसँगै पीड़ितहरूले देशभर जारी राखेका सम्पूर्ण आन्दोलन र अनशनका कार्यक्रमहरू तत्कालका लागि पूर्ण रूपमा फिर्ता लिएका छन्। पीड़ितहरूले माइतीघर मञ्जलमा आएर आन्दोलन थालेपछि अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले मन्त्रालयका सहसचिव महेश आचार्यको समुझकत्वमा पाँच सदस्यीय टोली गठन गर्नुभएको थियो। समितिमा कानून मन्त्रालयका सहसचिव विनोद कुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल सदस्य र अर्थ मन्त्रालयका उपसचिव बोलराज आचार्य सदस्य सचिव रहनु भएको थियो। सहमतिमा लघु वित्त पीड़ितहरूको समस्या समाधानका लागि उपयुक्त विकल्प सहितको प्रतिवेदन पेश गर्न गठित कार्यदलको 22 साउन 2081 प्रतिवेदन कार्यान्वयन कार्ययोजना सहित कार्यान्वयनका लागि 15 दिनभित्र अर्थ मन्त्रालय समक्ष सिफारिश गर्ने, समस्यामा परेका लघुवित्त ऋणीहरूको पुनरुत्थानका लागि पुनस्थापना कार्यक्रम सञ्चालन एवं कालो सूची र धितो लिलाम सम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकन लगायतका विषयमा उपयुक्त कार्यान्वयन योग्य विकल्प सहित प्रतिवेदन सिफारिश गर्ने, घ वर्गका इजाजत पत्र प्राप्त लघुवित्त वित्तीय संस्थाहरूलाई नेपाल राष्ट्र बैंकबाट जारी गरिएको सञ्चालन मार्गदर्शन 2081 पूर्ण कार्यान्वयन गर्ने र सोको नेपाल राष्ट्र बैंकले कडाईका साथ अनुगमन गर्ने पनि सहमतिमा उल्लेख गरिएको छ। लघु वित्त वित्तीय संस्थाले ऋण असुलीका लागि यातना दिने, घरबाट जिन्सी सामान उठाएर लैजाने, किस्ता नतिरेसम्म संस्थाका कर्मचारी घरमै बसेर धरपकड गर्ने लगायतका कानून विपरीतका कार्यहरू उप प्रचलित कानून बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढ़ाउन गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई निर्देशन गर्ने र संघर्ष समितिको तर्फबाट देशभर जारी रहेका सबै आन्दोलन तथा अनशनका कार्यक्रम हिजैका मितिदेखि पूर्ण रूपमा अन्त्य गर्ने पनि सहमति बनेको छ।
3: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा पहिरोको जोखिमका बारेमा सूचना र जानकारी लिने ठाउँ,
6: जनप्रतिनिधिहरूलाई चाहिँ सम्पर्क राख्ने, त्यहाँ चाहिँ हाम्रो इन्जिनियरहरू र यो क्षेत्रसँग काम गर्ने टेक्निकल मानव संसाधनहरू हुनुहुन्छ, उहाँहरूले चाहिँ पनि अध्ययन गरेर भन्न सक्नुहुन्छ।
2: कृतिमानी निम्स दाई सहित 10 आरोही हिम पहिरोमा फँसे, ब्रान्डिङको बलले 3 महिनामै डीडीसीको व्यापारमा 35% छलाङ, सक्रिय करदाताको संख्या 79 लाख, तातोपानी नाका नचल्दा राजस्व संकलन प्रभावित लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: नेपाल विविध जाति भाषा धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान, सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
8: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार, अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौ।
9: मतभेद भए संवादबाट समाधान खोजौं। सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
7: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित, शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
8: शान्ति, सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
10: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामठ, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
11: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
3: चीनसँगको व्यापारका लागि प्रमुख तातोपानी नाका 2 सातादेखि बन्द छ। 12 बजे तातोपानी सड़कमा पहिरोले आवागमन अवरूद्ध हुँदा करोड़ौंका सामान बोकेका कन्टेनर अल्पत्र परेका छन्। कन्टेनरमा रहेका स्याउ, लसुन लगायतका
13: कुहिन थालेका छन् भने मन्त्रीहरूले अनुगमन गरे पनि सड़क खुलाउने काम शुरू नभएकोमा व्यवसायीहरू भने असन्तुष्ट छन्।
14: बारबेसी तातोपानी सड़कको 26 किलोमिटर खण्डमा डाकलाङ घट्टे खोला र इको क्षेत्रमा गएको पहिरोका कारण असार 27 गतेदेखि सड़क अवरूद्ध बनेको हो। डाकलाङमा करिब 100 मिटर सड़क नै बगाएको छ भने सड़क कटानका कारण पन्थलीका 42 घरधुरी र इको क्षेत्रका 65 देखि 70 घरधुरी पहिरोको उच्च जोखिममा परेका छन्। स्थानीय पेम्बा शेर्पा र राजु थामी
15: काठमाडौँदेखिको एक नजिकको नाक हो, त्यसलाई नै आमदानी हुने यति ठुलो नाका अहिले तपाईँको चाहिँ छप्पनै छ।
14: समस्या बुझ्न गएको आइतबार पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र कानून मन्त्री सुविता गौतम सहितको टोली प्रभावित क्षेत्रमा पुगेको थियो। अनुगमनपछि विज्ञ टोली पठाई सड़क सञ्चालनको काम अघि बढ़ाउने प्रतिबद्धता जनाइएको थियो। सड़क खुलाउने काम अझै शुरू हुन सकेको छैन। सड़क अवरूद्ध भएपछि चीनबाट आएका करिब 200 मालवाहक कन्टेनर बाटोमै रोकिएका छन्। भन्सार पास भएका 30 कन्टेनर भने डाकलाङमै अलपत्र छन्। केही सामान भन्सार यार्डसम्म पुर्याउने प्रयास भए पनि व्यापारीहरू माल सामानको सुरक्षा र क्षतिप्रति चिन्तित छन्। सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेत
16: यो पहिरो भनेको यो भन्दा 10 वर्ष अगाडिदेखि पहिरो जान थालेको, यो लामो समय चाहिँ धेरै दुःख बिहोर रहेको हो। हामी व्यवसायीहरूले यहाँ राज्यले के गरिरहेको छ भन्दाखेरि हुँदाभरि सुत्तिने, बर्खा भइसकेपछि मिसिन चलाउने भनेर यहाँका स्थानीय पनि केही आक्रोश पनि भएका थिए। 3 महिनाभित्रमा चाहिँ एउटा व्यवस्थित ढाल्टा तालले भोलिको दिनमा चाहिँ कसरी चाहिँ यो के अरे बाटो पहिरोलाई चाहिँ कार्य गर्ने भन्ने खालको एउटा भिजन सहित आउनु पर्यो भनेर भनेका छौँ।
14: सड़क मर्मतका लागि गत आर्थिक वर्षमै 48 करोड 49 लाख रूपियाँको ठेक्का लागेर काम शुरू भएको थियो, तर चीन सरकारले सड़क बनाउने भन्दै सरकारले वैशाखमा नेपाली ठेकेदार संघको सम्झौता रद्द गर्दै 54 लाख रूपियाँ क्षतिपूर्ति पनि भुक्तानी गरिसकेको छ। तर नयाँ काम शुरू नहुँदा व्यापारीले सरकारमाथि व्यवस्थाको आरोप लगाएका छन्। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे
17: उदारी र डाकलाङ भन्ने स्थानमा अहिले सड़क अवरूद्ध छ र यो विगतदेखिकै क्रोनिक पहिरोहरू भएको यहाँहरूलाई जानकारी नै छ। स्थायी समाधान गर्नका लागि सड़क विभागले विभिन्न अध्ययनहरू डिजाइनहरू गरेर अहिले ठेक्कासम्म लगाइसकेको र निर्माण व्यवसाय परिचालन भइसकेको उहाँहरूले जानकारी गराउनु भएको छ र मलाई लाग्छ आगामी वर्षको बरसातसम्म चाहिँ यो स्थायी समाधानको हिसाबले चाहिँ अगाडि बढ्छ। अहिलेलाई चाहिँ मास मुभमेन्ट भइरहेको पहिरो चाहिँ निरन्तर गइरहेको तल भोटेकोसीको किनारदेखि नै नदीले काटेको र माथि बस्ती जोखिममा पर्या हुनाले सबैभन्दा पहिला बस्तीहरूलाई कसरी सुरक्षित गर्ने त्यसमा एक्सपर्टहरूको टिमले काम गर्ने र त्यसपछि चाहिँ सड़क सुचारू गर्ने भन्ने हिसाबले अस्तिको अन्डरस्ट्यान्डिङ पनि भएको छ। त्यो अनुसार सड़क विभागले टिम गठन गरेको छ, त्यसको अध्ययन पश्चात काम अगाडि बढ्ला।
14: तातोपानी नाकाबाट तयारी पोसाक, जलविद्युत आयोजनाका उपकरण, कृषि औजार, फलफूल, विद्युतीय गाड़ी, कम्प्युटर पार्ट्स लगायतका सामग्री आयात हुने गर्छ। गत वर्ष यही नाकाबाट 14 अर्ब 52 करोड़ रूपियाँ राजस्व संकलन भएको थियो भने यस वर्ष 25 अर्ब रूपियाँ उठाउने लक्ष्य छ। तर सड़क बन्द रहेकाले साउनमा उठाउने लक्ष्य राखिएको करिब 1 अर्ब 80 करोड़ रूपियाँ राजस्व समेत प्रभावित हुने देखिएको छ। दीपक खत्री, सीआईएन, रेडियो सिन्धु, सिन्धुपाल्चो।
13: अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर। नागरिक दैनिकमा वित्तीय अपराधमा व्यवसायी, मुद्दा फितलो कि पहुँचको खेल शीर्षकमा मधुजंग पाण्डेले लेख्नु भएको छ। धितो पत्र कारोबार तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी आरोपमा पक्राउ गरी मुद्दा चलाइएका व्यवसायी दीपक भट्ट, शेखर गोल्छा, शंकर ग्रुपसँग जोड़िएको अग्रवाल परिवार, विभिन्न कार्पोरेट घरानाका सजदारहरू अदालतको आदेशमा धरोटीमा थुनामुक्त भइरहेका छन्। आरोपित थुनामुक्त हुँदा कमजोर मुद्दा हुने हो कि पहुन्ने पनि कतिपयलाई चिन्ता छ भने पहुँचको खेल भन्ने पनि प्रश्न उठ्न थालेको छ। अर्कोतर्फ आवश्यक प्रमाण नजुटाइकन हतारमा काम देखाउन सीआईबी सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र सरकारी वकिलको कार्यालयले व्यवसायीमाथि मुद्दा लगाएको टिप्पणी पनि भइरहेको छ। अनलाइनको निशानामा बालिका शीर्षकमा अमर खड्का र चुमन बस्नेतले इतहरीबाट लेख्नु भएको खबर पनि छापिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा रूस नै फर्कन चाहन्छन् युक्रेनमा बन्दी रहेका नेपाली शीर्षकमा राधा खनालले लेख्नु भएको खबर छ। रूसी सेनामा भर्ती भएका 9 जना नेपाली युवा वर्षौंदेखि युक्रेनको नियन्त्रणमा छन्, तर उनीहरूको एउटै भनाई छ, युद्ध सकिएपछि रूसमै फर्किने, आफूहरू स्वेच्छाले रूस पुगेको, स्वेच्छाले नै रूसको सेनामा भर्ती भएको र अहिलेको अवस्थाको जिम्मेवारी पनि रूसले नै लिनुपर्ने उनीहरूको भनाई रहेको उल्लेख गरिएको छ। भित्री पन्नामा
2: बगैँचामा लटरममा पाकिस्तानी कागती शीर्षकमा जे पाण्डेले एलगाउँ बाँकेबाट लेख्नु भएको खबर पनि छापिएको छ भने साम्प्रदायिक द्वन्दबारे निजी क्षेत्र तनाव लम्बिन दिन नहुने उनीहरूको भनाईबारेको खबर छापिएको छ। नौबिसे मुगलिन सड़कमा पोल र बिटुमिन अभावले प्रगति प्रभावित भएको बारेमा विकास रौनियारले धादिङबाट लेख्नु भएको छ। किन डुबिरहन्छ माइतीघर शीर्षकमा निमा योन्जनले लेख्नु भएको खबर पनि छापिएको छ। नयाँ पत्रिका दैनिकमा ब्रान्डिङको बलले तीन महिनामै डीडीसीको व्यापारमा 35% छलाङ शीर्षकमा खबर छापिएको छ। अजित अधिकारी लेख्नुहुन्छ, प्रधानमन्त्री बालिन शाह र कृषि मन्त्री गीता चौधरीले ब्राण्ड प्रवर्धन गरेपछि सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डीडीसीको व्यापारमा वृद्धि भएको हो। बजार विस्तार भएको छ, किसानको बकेउता घटाउने अभियान चलाइएको छ, नयाँ बिक्री केन्द्र सञ्चालन गरिएको छ, अनलाइन सेवाको शुरूआत र घिउ निर्यातको तयारीले डीडीसीलाई पुनः प्रतिस्पर्धी र भरोसा योग्य संस्था बनाउने अवसर मिलेको उल्लेख गरिएको छ। भित्री पन्नामा त्रिनगरबाट 29 अर्बको आयात 125 अर्बको निर्यात शीर्षकमा धनगढ़ीबाट तेजराज भट्टले लेख्नु भएको खबर छापिएको छ भने 79 लाख पुगे सक्रिय करदाता शीर्षकमा अर्को खबर छ। राजस्व प्रशासनले बढ़ाएको प्रविधि करदाता दर्ता प्रक्रियामा सरकारी सहजीकरणले गर्दा प्रत्येक वर्ष करदाताको संख्यामा उल्लेख्य वृद्धि भइरहेको छ। शेयर बजारमा तरलता बढ़ाउन नयाँ उपकरण ल्याउँदै सेबोन शीर्षकमा पवन्ती मसिनाले लेख्नु भएको खबर पनि छापिएको छ।
3: त्यस्तै आजको कान्तिपुरको पहिलो पृष्ठमा हिम पहिरोमा फसे कृतिमानी निम्स दाई सहित 10 आरोही शीर्षकमा सूरज कुमारले खबर लेख्नु भएको छ। पाकिस्तानको ब्रड पिक आरोहणका क्रममा हिम पहिरोमा फसेका 10 आरोही मध्ये हेलिकप्टरबाट 3 शव उठाइएको छ भने 7 अवस्था अझै अज्ञात छ। त्यस्तै आकाशमै कर्मथलो रिजाल परिवारको 75,000 घण्टाको उड़ान शीर्षकको खबर पनि प्रकाशित छ। त्यस्तै बिस्कुटदेखि चाउमिनका परिकार पस्किँदै कोदो शीर्षकमा पनि भित्र पृष्ठमा खबर प्रकाशित छ।
2: साझा खबरमा अब विदेशको खबर। दक्षिणी पाकिस्तानको बलुचिस्तान प्रान्त स्थित कोइला खानीमा मिथेन ग्यास विस्फोट हुँदा कम्तीमा 34 खानी मजदूरको मृत्यु भएको छ। प्रान्तीय विपद व्यवस्थापन प्राधिकरणका अनुसार खानीमा मिथेन ग्यास विस्फोट भएको थियो। विस्फोटपछि खानीभित्र ठूलो क्षति पुगेको र उद्धार टोलीले रातभर खोज तथा उद्धार अभियान सञ्चालन गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। साउदी अरेबिया लगायतका अन्य 13 राष्ट्रहरूले विभिन्न जलमार्गमा आवागमन गर्ने व्यावसायिक जहाजहरूको सुरक्षा गर्न एक रक्षा नौसेना स्थापना गर्न सहमत भएको घोषणा गरेका छन्। साउदी अरेबिया विरूद्ध नौसैनिक नाकाबन्दी गर्दै इरान समर्थित हुथी मिलिसियाले निरन्तर समुद्री अवरोध गर्दै आएको समयको बीचमा यो घोषणा आएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने गाजा स्थित हमास र अन्य सशस्त्र समूहको पूर्ण निशस्त्रीकरण सम्बन्धी सम्झौता भएको दावी गर्नुभएको छ। ट्रम्पले आफ्नो बोर्ड अफ पीसले हमास तथा अन्य सशस्त्र समूहसँग हतियार त्याग्ने सहमति गरेको पनि घोषणा गर्नुभएको छ। सहमति भएको पुष्टि गर्दै यसबारे चाँडै आधिकारिक वक्तव्य सार्वजनिक गर्ने पनि उल्लेख गरिएको छ।
3: साझा खबरमा अब खेल खबर। भेटनाममा छनौट प्रतियोगिता पार गरेर स्थान बनाएको नेपाली पबजी टोलीले 20 एसियाली खेलकुद प्रतियोगिता गुमाउने भएको छ। आगामी 2 असोजमा जापानको नागोया र आइचीमा एसियाड हुँदैछ। नेपालले भियतनाममा भएको छनौट प्रतियोगिताको शीर्ष 6 स्थान रक्षा गर्दै एसियाडमा स्थान बनाउन सफल भएको हो। घरेलु टोली नेदरल्याण्डलाई 6 विकेटले हराउँदै नामिबियाले हिजो आईसीसी विश्वकप लीग 2 5 स्थान बलियो बनाएको छ। जिससँगै नामिबियाले 32 खेलबाट 28 अंक जोडेको देश पहिलो पटक राष्ट्रिय स्तरको राष्ट्रिय पावर लिफ्टिङ च्याम्पियनशीप धनगढ़ीमा हुने भएको छ। ब्याक स्ट्रोङ फिटनेस धनगढ़ीको आयोजनामा 17 असोजमा प्रतियोगिता शुरू हुने बताइएको हो।
2: पहिरोको पूर्व सूचना र संकेत कस्ता हुन्छन्? कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
18: क्लासिक टेकको 60th anniversary अफर, जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 3 महिना इन्टरनेट बोनस र मासिक 1 रु 12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
3: साझा खबरमा अब पहिरोबाट बच्ने उपाय र पाइने संकेत अनि सूचनाको कुरा। बर्खाको बेलामा लगातार पानी पर्दा होस् वा पानी नपरेको बेलामा पनि सुक्खा पहिरोको जोखिम भूगोल र परिस्थिति अनुसार कम बेसी हुन्छ। पहिरोको जोखिम र अध्ययन अनुसन्धानको अभ्यासका बारेमा हामीले पहिरो विज्ञ वसन्त अधिकारीसँग साथी सुशीला श्रेष्ठले कुराकानी गर्नुभएको छ।
6: जस्तो बिस्तारै बग्ने पहिरोमा छ भने रूखहरू ढल्किने, पुलहरू ढल्किने, कतिपय ठाउँमा चाहिँ नि त्यो आवाज नै चट चट चट चट जस्तो आवाज आउने सुनिन्छ, माटो मुनिबाट बाहिर निस्किँदाखेरि। कतिपय चाहिँ पहिरो जाने ठाउँमा चाहिँ नि त्यो चिराहरू पर्ने होइन, त्यस्तो प्रक्रियाहरू पनि देखिन्छ। र कतिपय अवस्थामा सामान्य रूपमा चाहिँ भनौँ न, अब राति सुत्दाखेरि चाहिँ त्यो खेत अथवा चाहिँ बारी त्यस्तै थियो, भोलिपल्ट बिहान उठ्दाखेरि अलिकति परिवर्तन भइरहे जस्तो, अलिकति खाल्डो परे जस्तो, अलिकति सरे जस्तो, त्यस्तो भयो भने चाहिँ त्यहाँ पहिरो जान सक्ने लक्षणहरू देखिन्छन्।
19: संकेतै नदिने पहिरोमा चाहिँ लास्टै डर मर्दो हुने भयो।

0: त्यो चाहिँ कसरी थाहा पाउने त्यसको बेलामा
1: हो? यसको लागि चाहिँ वैज्ञानिक विधिहरू छन्, जस्तै हामीसँग विभिन्न विधिहरूले प्रविधिहरूले चाहिँ हामीसँग ज्ञान छ, विज्ञान छ, त्यसले चाहिँ पहिरो कहाँ जान्छ भनेर भन्न सकिन्छ, त्यसको लागि अध्ययन गर्न सकिन्छ। जस्तै म अहिले जुन विश्वविद्यालयमा पढाउँछु पुल्चोकमा, त्यहाँ चाहिँ हामीले चाहिँ के गर्छौँ त पहिरोको अध्ययन गर्छौँ। जस्तै नेपालको कुन जिल्लाको कुन पालिकामा कुन ठाउँमा पहिरो जान्छ भनेर चाहिँ मोटामोटी रूपमा चाहिँ हामीले चाहिँ त्यसको मूल्याङ्कन गर्न सकिन्छ, भन्न सकिन्छ। तर त्यहाँ पहिरो आएर त्यही एउटा घरलाई असर गर्छ कि गर्दैन, अथवा चाहिँ पुललाई असर गर्छ कि गर्दैन भनेर चाहिँ त्यहीँ नै गएर अध्ययन गर्नुपर्ने हुन्छ र त्यसका विधि प्रविधिहरू छन् त्यो थाहा हुन्छ।
0: ध्रुव भारतीजीले कमेन्ट गर्नु भएको छ, सामान्य नागरिकले मौसमको सूचना र पहिरोको जोखिम बारे भरपर्दो जानकारी कहाँबाट र कसरी नियमित रूपमा प्राप्त गर्न सक्छौ भनेर चाहिँ सोध्नु भएको छ।
1: मौसमको जानकारी चाहिँ जल तथा मौसम विज्ञान विभागले चाहिँ बुलेटिन उहाँहरूले चाहिँ विभिन्न टिकटक मार्फत अथवा चाहिँ फेसबुक मार्फत
0: उहाँहरूको
1: अनि अघिल्लो चोटि हाम्रो एकजना सर पनि आउनु भएको थियो मौसमको, होइन, उहाँले पनि धेरै कुराहरू भन्नुभएको छ। र पहिरोको चाहिँ जानकारी आफ्नो घर ठाउँमा पहिरो कहाँ जान्छ भनेर भन्नको लागि चाहिँ हामीसँग यो खानी तथा भूगर्भ विभाग र अरू हामी जस्ता विश्वविद्यालयहरू र केही सरकारी अरू विभाग र मन्त्रालयहरूले चाहिँ नक्साहरू बनाउनु भएको छ। कसैको घर नजिकै अथवा चाहिँ पुल नजिकै अथवा बाटो नजिकै पहिरो जान्छ कि जाँदैन भनेर ठ्याक्कै ठोकुवा गरेर अहिले सूचना प्राप्त गर्ने चाहिँ विधि हामीसँग छ, तर सूचना चाहिँ छैन। तपाईँले तपाईँको घरमा पहिरो अब जान्छ कि जाँदैन भनेर अहिले भनेर चाहिँ सूचना प्राप्त गर्ने अवस्था चाहिँ छैन। भनेको चाहिँ जस्तै त्यो ठाउँमा पहिरो जान सक्छ कि सक्दैन भनेर आकलन गर्न चाहिँ सक्ने खालका नक्साहरू चाहिँ छन्, होइन, ठ्याक्कै गइहाल्छ कहिले जान्छ भनेर भन्न सक्ने लेभलको सूचना चाहिँ हामीसँग छैन अहिले।
0: त्यसो भए सर्वसाधारणले सूचना चाहिँ कसरी कहाँबाट दिने त, यदि त्यस्तो जोखिम छ भनेदेखि सूचना त महत्वपूर्ण हुने भयो हाम्रो लागि।
1: एक्ज्याक्टली, यसको लागि चाहिँ आफ्ना पालिकाहरूमा, नगरपालिकामा अथवा गाउँपालिकामा त्यहाँ चाहिँ गएर आफ्ना जनप्रतिनिधिहरूलाई चाहिँ सम्पर्क राख्ने, त्यहाँ चाहिँ हाम्रो इन्जिनियरहरू र यस क्षेत्रसँग काम गर्ने टेक्निकल मानव संसाधनहरू हुनुहुन्छ, उहाँहरूले चाहिँ पनि अध्ययन गरेर भन्न सक्नुहुन्छ। यदि उहाँहरूलाई गाह्रो पर्यो भने चाहिँ विपद प्राधिकरण एनडीआरआरएमए छ, उहाँले चाहिँ त्यसलाई सहयोग गरेर बनाउनुहुन्छ। अझै त्योभन्दा पनि अझै बढी चाहियो भने चाहिँ हामी जस्तो विश्वविद्यालयमा काम गर्ने मान्छेहरूले हामी त्यहाँ गएर अध्ययन गरेर यहाँ पहिरो जान्छ कि जाँदैन भनेर भनिदिन सक्छौँ।
2: पहिरो विज्ञ बसन्तराज अधिकारीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
3: धनुषा, बाँकी लगायतका जिल्लामा आज सद्भाव र्याली निकालिँदै धार्मिक सहिष्णुता कायम गर्न धर्मगुरूहरूको अपील। 5 एआईजी तराई मधेशका जिल्लामा सर्वपक्षीय सक्रियतापछि तनाव साम्य हुँदै
2: लघुवित्त पीड़ितसँग सरकारको सहमति कार्ययोजना सहित प्रतिवेदन कार्यान्वयन गरिने आवासीय र इन्टर्न चिकित्सक निर्वाह भत्तामा फेरि विवाद हिम पहिरोमा फँसे कृतिमानी निम्स दाई सहित 10 आरोही
3: ब्रान्डिङको बलले 3 महिनामै डीडीसीको व्यापारमा 35% छलाङ सक्रिय करदाताको संख्या 79 लाख तातोपानी भन्सार नचल्दा राजस्व संकलन प्रभावित
2: पाकिस्तानमा कोइला खाने विस्फोट हुँदा 34 जना मजदूरको मृत्यु जलमार्गबाट आवागमन गर्ने व्यावसायिक जहाजको सुरक्षा गर्न 13 राष्ट्र सहमत हमासले हतियार त्याग्ने राष्ट्रपति ट्रम्पको घोषणा
3: र सुदूरपश्चिममा पहिलो पटक राष्ट्रिय स्तरको पावर लिफ्टिङ च्याम्पियनशीप हुने पुरूष र महिला गरी 12 विधामा प्रतिस्पर्धा
4: दाँत बलियो भयो भने आँख बलियो हुन्छ
5: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल
4: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्
5: हाम्रा सेवाहरू
4: दाँत नदुखाई खोल्ने
5: दाँत भर्ने दाँतको आसुति गर्ने
4: दाँतको एक्सरे सुविधा
5: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने
4: झिक्न नपर्ने फिक्स दाँत राख्ने
5: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
4: ध्यान दिनै पर्ने कुरा
5: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ
4: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
6: पाथीभरा डेन्टल खातबारी नगरपालिका एक लाग्ने टुडी खेल छेउ शङ्खुवा सभा फोन नम्बर 0295 62 320 र 98 420 50 541

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज
1: हुलास गाल्वलम तीन गुना बढी टिक्छ हुलास भए अरू किन खोज्ने

सर्वपक्षीय सक्रियतापछि पूर्वी तराईका जिल्लामा फैलिएको तनाव साम्य हुँदै प्रभावित क्षेत्रमा सेनासँगै प्रहरीको उपस्थिति बढ़ाइयो। धार्मिक र सामाजिक सद्भावको पक्षमा विभिन्न जिल्लामा सर्वपक्षीय र्याली आयोजना, सुनसरी घटनाबारे न्यायिक छानबिन समिति गठन गर्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको माग। पाकिस्तानको ब्रोड पीक हिमालमा छ नेपाली सहित 10 आरोही सम्पर्कविहीन, चारजनाको शव भेटिए पनि पहिचान भने हुन बाँकी। मोरक्कोबाट पछिल्लो पटक 60,000 अप्रवासी स्पेन प्रवेश, कम्तीमा 42 जनाको समुद्रमा डुबेर मृत्यु। र विश्व फुटबलको सर्वोच्च निकाय फिफाको नयाँ प्रस्तावलाई लिएर युरोप र एसियाली देशका संगठनद्वारा असहमति।

0: nice. LG ले ल्यायो नयाँ LG Essential Series. अब किफायती मूल्यमा refrigerator, washing machine, AC को complete range. 10 वर्षको warranty सहित 0% no cost EMI. नागरिकता भएपुग्छ. हरेक घरको खुशी घर घरमा LG. LG, life's good.
1: दैनिकको 197 मा रु 50 लाखको बिमा. तिरेको सम्पूर्ण प्रिमियम फिर्ता. सूर्य ज्योति सही प्लान.
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि.
3: नमस्कार, कान्तिपुर डायरीका साथमा सुनिता र नवीन समाचार अब विस्तारमा.
4: सरकार, विपक्षी दल र नागरिक समाज, विभिन्न धर्मका गुरू, संघ संस्था तथा जिल्ला स्थित स्थानीय समुदायबीच सद्भाव कायम गर्न भएका सर्वपक्षीय संवाद र सुरक्षाकर्मीको बाक्लो उपस्थितिबीच तराई मधेसमा देखिएको तनाव साम्य हुँदै गएको छ. सुनसरी, सिराहा, सप्तरी र धनुषामा कर्फ्यू र पर्सामा निषेधाज्ञा लगाएसँगै सेना परिचालन गरिएको छ भने प्रहरीले समेत उपस्थिति बढ़ाएको छ. प्रहरी प्रधान कार्यालयले स्थिति नियन्त्रणमा लिन भन्दै कोशी र मधेसमा उच्च अधिकृतहरूलाई नै खटाएको छ. केन्द्रीय प्रहरी प्रवक्ता अभि नारायण काफ्लेका अनुसार सबै पक्षको अपील र सद्भावको पहलपछि मधेसको परिस्थिति साम्य हुँदै गएको छ. शान्ति र सद्भावमा असर पुर्याउन खोज्ने 38 जनालाई कोशी र मधेसबाट नियन्त्रणमा लिएका छौं. हाल सप्तरीमा खटिएका काफ्लेले कान्तिपुरसँग भने, निगरानीका लागि सादा पोशाकमा टोली खटाएका छौं, ड्रोनबाट समेत निगरानी भइरहेको छ. गृहमन्त्री सुदन गुरूङले सुनसरी र सिराहामा पीड़ित पक्षसँग भेटेर संवाद र सहमति गरेपछि माहौल शान्त बन्दै गएको उनले बताए. गृहमन्त्री गुरूङले बिहिबार राति नै पीड़ित परिवारलाई भेटेर सहमति गरेका थिए. तनावग्रस्त क्षेत्रमा सुरक्षा उपस्थितिको वृद्धिसँगै प्रधानमन्त्री बालेन्द्र शाहले पनि हिजो तराई मधेस क्षेत्रबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र विभिन्न राजनैतिक दलका नेतासँग संवाद गरेका छन्. प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको छलफलमा उनले तराईमा देखिएको संवेदनशीलतालाई समाधान गर्दै सामाजिक सद्भाव बढ़ाउन सरकार निरन्तर लागि परेको जानकारी गराएका छन्. सांसदहरूसँगको छलफलमा प्रधानमन्त्री शाहले सरकारको पहिलो प्राथमिकता प्रभावित नागरिकसँग पुग्नु, सुरक्षा प्रत्याहुति गराउनु र घटनाको निष्पक्ष छानबिन गर्नुभएको बताएका छन्. त्यसअघि प्रधानमन्त्री शाहले मधेसबाट प्रतिनिधित्व गर्ने जनमत पार्टीका अध्यक्ष सीके राउत, जनता समाजवादी पार्टी नेपालका नेता महन्त ठाकुर, नेता उपेन्द्र यादव, राष्ट्रिय मुक्ति पार्टी नेपालका राजेन्द्र महतो, राष्ट्रिय निर्माण दलका समीम मिया अन्सारी, प्रभु शाह, अमरेश कुमार सिंह, शरद सिंह भण्डारी लगायतसँग छलफल गरेका थिए. त्यसक्रममा उनले आगामी दिनमा शान्ति, सुव्यवस्था र सद्भाव कायम राखिराख्न के गर्न सकिन्छ भन्नेबारे सुझाव समेत लिएका थिए. छलफलपछि जनमत पार्टीका अध्यक्ष राउतले हरेक जिल्लामा धर्मगुरू, अभियन्ता, सम्मिलित धार्मिक काउन्सिल बनाएर प्रत्येक महिना सौहार्दपूर्ण माहौलमा कुराकानी गर्ने वातावरण बनाउनु पर्ने सुझाव दिए. राज्यले गम्भीरतापूर्वक नलिएसम्म तनाव नरोकिने भन्दै राष्ट्रिय मुक्ति पार्टीका महत्वले सत्ता बिग्रिन नदिन सरकारको भूमिका महत्वपूर्ण रहने बताए. मियाले गृहमन्त्रीले पहिलो दिनमै सुनसरी पुगेको भए अन्य जिल्लामा तनाव फैलिन अवस्था नसक्ने धारणा राखेका छन्. झण्डै 2 घण्टाभन्दा बढ़ी प्रधानमन्त्रीसँग छलफल गर्न कुनै व्यक्तिको घटना सम्प्रदायसँग पुग्नु भनेको गम्भीर कुरा हो. घटना हुँदा र त्यस अघि सरकारले संयन्त्रले ठोस काम नगरेको जनताले महसुस गरेका छन्. उनले भने, राष्ट्रपति रामचन्द्र पौडेलले तराईमा देखिएको तनावका सम्बन्धमा पूर्व राष्ट्रपति रामवरण यादव र पूर्व उपराष्ट्रपति परमानन्द झासँग छलफल गरेका छन्. त्यसक्रममा मधेसमा देखिएको हिंसा, सामाजिक सद्भाव कायम गर्ने उपाय र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो. भेटपछि कान्तिपुरसँग कुरा गर्दै पूर्व उपराष्ट्रपति यादवले सरकारले सबै राजनीतिक दल, नागरिक समाज र आम नागरिकलाई विश्वासमा लिएर धैर्य र संयमका साथ समाधान खोज्नुपर्ने बताए. राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पनि विकसित घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गर्न अपील गरेका छन्. विपक्षी दल नेपाली कंग्रेसका सभापति गगन थापाले पनि हिजो कोशी र मधेसबाट निर्वाचित कंग्रेस जनप्रतिनिधिसँग छलफल गरेका छन्। उनले सामाजिक सञ्जालमा जुन कुरा आए त्यसलाई जस्ताको त्यस्तै नपत्याउन र टिप्पणी गरी नहाल्न आग्रह गरेका छन्। उनले कंग्रेस मुख्य शक्ति र अभिभावक भएको भन्दै भने, हामी जिम्मेवार हो, सम्हाल्ने काम हाम्रो हो, आगो जसले लगाए पनि निभाउने काम हाम्रो हो, हामी सम्हाल्ने शक्ति भएकाले जिम्मेवारी निर्वाह गर्नुपर्छ भन्ने सोचाइ राखेर सहिष्णुता राखेर काम गर्नुहोला. यसैबीच तनावग्रस्त जिल्लामा पनि शान्ति र सद्भाव कायम गराउन सर्वपक्षीय पहल भएका छन्. प्रशासन राजनीतिक दल धार्मिक अगुवा नागरिक समाज र सर्वसाधारणले संवाद संयम र सहिष्णुता मार्फत सामाजिक सद्भाव जोगाउन प्रयासलाई तीव्र बनाएका छन्। तनावका बीच देशका विभिन्न ठाउँमा सामाजिक सद्भाव कायम राख्न विभिन्न तरिकाले फरक सन्देश प्रभाव भइरहेको छ। पूर्वको पाँचथरमा परेवा उड़ाएर शान्तिको कामना गरिएको छ भने विराटनगर सप्तरी र नेपालगंजमा सद्भाव र्याली आयोजना गरिएको छ। रौतहटमा सर्वपक्षीय बैठक बसेको छ भने बुद्ध जन्मस्थल लुम्बिनीमा शान्ति पाठ मार्फत मेलमिलाप सहिष्णुता र आपसी विश्वास कायम राख्न आह्वान गरिएको छ।
3: सरकार र पीड़ित पक्ष बीच हिजो बिहान सात बुँदे सहमति भएपछि सुनसरीको देवानगंज गाउँपालिका तीन कप्तानगंजको स्थिति सामान्य बन्दै गएको छ। सहमतिसँगै सुनसरी घटनामा ज्यान गुमाएका देवानगंज तीनका 31 वर्ष ओमप्रकाश मेहता र सोही स्थानका 21 वर्ष जयप्रकाश मेहताको परिवारले हिजो अस्पतालबाट शव बुझेर अन्त्येष्टि गरेका छन्। गृहमन्त्री सुदन गुरूङको उपस्थितिमा भएको वार्तापछि गृह मन्त्रालय र पीड़ित परिवार बीच सहमति भएको हो। दुवै शवको पोस्टमार्टम सामूहिक रूपमा अन्त्येष्टि गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी अरियालले जानकारी दिए। उनले भने आजदेखि अवस्था हेरेर कर्फ्यू कम गर्दै लगिनेछ। जिल्लाका विभिन्न स्थानमा सामाजिक सद्भाव तथा शान्ति र्यालीहरू निकाल्ने तयारी छ। मृतकका आफन्त देवशंकर मेहताका अनुसार पूर्व सांसद मुन्नालाल महतोले सरकारसँग भएको सहमति अक्षरशः कार्यान्वयन हुने विश्वास दिलाउँदै आन्दोलनरत पक्षलाई सहबुझ्न आग्रह गरेपछि परिवार सहमत भएको थियो। यसअघि सरकारसँग औपचारिक सहमति भए पनि स्थानीय असन्तुष्टि र विरोधका कारण सब दिन विराटनगर पुगेका आफन्त गाउँ फर्किएका थिए। तर स्थानीय राजनैतिक अगुवा पीड़ित पक्ष र प्रशासन बीच पुनः समन्वय भएपछि सहबुझ्ने निर्णय गरिएको थियो। सहमति अनुसार सरकारले दुवै मृतकलाई सहित घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढ़ाउने, प्रत्येक परिवारलाई 10 लाख रूपियाँ राहत उपलब्ध गराउने तथा घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानून बमोजिम कार्यवाही गर्ने प्रतिबद्धता जनाएको छ। साथै देवानगंज तीन स्थित मदरसाको कानूनी हैसियतबारे छानबिन गर्ने, प्रत्येक मृतकको परिवारका एक एकजना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने तथा मृतकको सम्झनामा स्मृति पार्क निर्माण गर्ने सहमति भएको छ।
4: यसैबीच देशका विभिन्न जिल्लामा धार्मिक र सामाजिक सद्भाव कायम राख्न सरकारवालाले आग्रह गरेका छन्। काठमाडौँ, मोरङ, वीरगंज, सप्तरी लगायत विभिन्न जिल्लामा उनीहरूले विभिन्न स्थानमा र्याली समेत निकालेका छन्। काठमाडौँको माइतीगंजमा संयुक्त विद्यार्थी संगठनले एकता सद्भावको आह्वान गर्दै सद्भाव र्याली निकालेको छ। त्यस्तै सामाजिक तथा धार्मिक सद्भाव कायम राख्ने उद्देश्यले हिजो विराटनगरमा सर्वपक्षीय र्याली आयोजना गरिएको छ। त्यस्तै वीरगंज उद्योग वाणिज्य संघले सुनसरीको देवानगंजबाट शुरू भएको पछिल्लो घटनाक्रमका कारण देशका विभिन्न स्थानमा उत्पन्न तनाव र अशान्तिप्रति गम्भीर चासो व्यक्त गर्दै सबै पक्षलाई संयमता अप्नाउन आग्रह गरेको छ। संघले हिजो जारी गरेको प्रेस विज्ञप्ति मार्फत सामाजिक सद्भाव, शान्ति र कानूनी शासन कायम राख्न सबै नागरिकसँग अपील गरेको छ। यस्तै नेपालगंजमा शान्ति, सुरक्षा, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम राख्न बाँकेका सरकारवालाले प्रतिबद्धता जनाएका छन्। सुनसरीको देवानगंज घटनापछि विभिन्न जिल्लामा भइरहेको तनाव लिएर प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकमा सरकारवालाले सो प्रतिबद्धता जनाएका हुन्। नेपालगंजमा आज सद्भाव र्याली निकाल्ने तयारी भएको छ। सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न हेटौडामा हिजो सामाजिक सद्भाव र्याली आयोजना गरिएको थियो।
3: यसैबीच सुनसरीको देवानगंज कप्तानगंजमा भएको घटनापछि तराई मधेसका विभिन्न जिल्लामा विकसित तनावपूर्ण अवस्था भएर विभिन्न राजनीतिक दलले सामाजिक सद्भाव कायम राख्न आह्वान गरेका छन्। नेपाली कांग्रेसले सो घटनामा सरकारको गैर जिम्मेवारी, असंवेदनशीलता र नागरिकमाथि अत्यधिक बल प्रयोग भएको भन्ने गम्भीर चिन्ता व्यक्त गरेको छ। केन्द्रीय कार्यालयमा बसेको आकस्मिक बैठकमा कांग्रेसले सात बुँदे निर्देशन जारी गर्दै सो घटनाका बारेमा सत्य तथ्य पत्ता लगाउन उच्चस्तरीय, निष्पक्ष र विश्वसनीय न्यायिक छानबिन समिति गठन गर्न माग गरेको छ। कांग्रेसले नागरिक सुरक्षा, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकतालाई पहिलो प्राथमिकतामा राख्दै मध्य प्रदेश सरकार, स्थानीय तह र जनप्रतिनिधिलाई प्रभावित क्षेत्रमा सक्रिय भई नागरिकको सुरक्षा, पीड़ित परिवारलाई आवश्यक सहयोग तथा सामाजिक सद्भाव कायम गर्ने अभियान सञ्चालन गर्न निर्देशन दिएको हो। यस्तै नेपाली कम्युनिष्ट पार्टी नेकपाले सामाजिक सद्भाव कायम राख्न सद्भाव र्याली निकाल्ने निर्णय गरेको छ। केन्द्रीय कार्यालय पेरिस डाँडामा हिजो बसेको बैठकले कोशी र मधेसमा देखिएका साम्प्रदायिक दंगा नियन्त्रण गर्न सामाजिक सद्भावका लागि पहल गर्ने निर्णय गरेको हो। त्यस्तै राप्रपाले संसारी तराई मधेसमा घटेका घटनाको निष्पक्ष स्वतन्त्र र विश्वसनीय अनुसन्धान गरी दोषीमाथि कानून बमोजिम कार्यवाही गर्न तथा पीड़ितलाई न्याय दिलाउन माग गरेको छ। केन्द्रीय कार्य सम्पादन समितिको बैठकले घटनाका कारण सुरक्षा व्यवस्थापनका कमजोरी तथा प्रशासनिक उत्तरदायित्वको समेतको अध्ययन गरी समस्याको जरासम्म पुगेर दीर्घकालीन समाधान खोज्न सरकारसँग आग्रह गरेको छ।
4: यसैबीच नेपाल प्रहरीले समेत सामाजिक सद्भाव खलबल्याउने गतिविधिबाट टाढा रहेर सकारात्मक रचनात्मक र जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेको छ। त्यस्तै सुनसरी, सिराहा, धनुषा, सप्तरी लगायतका जिल्लामा पछिल्ला दिनमा भइरहेका झडपका घटनामा भएको मानवीय एवं भौतिक क्षतिबाट अत्यन्त मर्माहत एवं स्तब्ध भएको नेपाल निर्माण व्यवसायी महासंघले पनि जनाएको छ। अध्यक्ष निकोलस पाण्डेले हिजो जारी गरेको अपीलमा नेपालीहरू परापूर्वकालदेखि नै अनेकतामा एकताबीच आपसी सद्भाव र सहकार्यमा हुर्कदै आएको उल्लेख गरेका छन्। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी लाइफ गुड।

0: नेपाली पेन्ट्स कम्पनी जस्मिन पेन्ट्स तीन दशक देखि नेपाली मनको रंग.
1: Red Bull, Babbal Energy.
2: कान्तिपुर डायरीमा अब बाँकी प्रसंग. पाकिस्तानको हिमाल आरोहणका क्रममा रहेको निर्मल पूर्जा नेतृत्वको 10 सदस्यीय आरोहण टोली सम्पर्कविहीन भएपछि अहिलेसम्म 4 जनाको शव फेला परेको छ. ब्रोड पीक हिमालमा हिम पहिरो गएपछि पूर्जा सहितका अन्तर्राष्ट्रिय आरोही सम्पर्कविहीन भएका थिए. अल्पाइन क्लब अफ पाकिस्तानका अध्यक्ष इरफान अर्सद खानका अनुसार सम्पर्कविहीन आरोही मध्ये 4 जनाको शव फेला परेको छ. ती शवको पहिचान भने हुन बाँकी छ. यसैबीच आरोहणका क्रममा हराइरहेका नेपाली सहित विभिन्न देशका पर्वता रहेको खोजी तथा उद्धारका लागि नेपाल सरकारले पाकिस्तान सरकारसँग समन्वय गरिरहेको जनाएको छ. पर्यटन विभागले विज्ञप्ति जारी गर्दै पाकिस्तान स्थित नेपाली दूतावास मार्फत खोजी तथा उद्धार कार्यका लागि निरन्तर समन्वय भइरहेको जनाएको हो. हराइरहेका नेपालीमा पूर्वबहादुर गुरूङ, किली पेम्बा शेर्पा, निमा शेर्पा, नवाङ थिन्डो शेर्पा, ग्याल्पो शेर्पा र निर्मल पूर्जा लगायत छन्. अल्पाइन क्लब अफ पाकिस्तानका अनुसार

0: श्री रासुपाका सभापति रवि लामी छानेको राजनैतिक सक्रियताको विभिन्न पक्षबाट प्रशंसा भइरहेको छ। सुनसरी सहितका जिल्लामा प्रदर्शन हिंसात्मक बन्द सरकारले आवश्यक तदारूकता नदेखाएको टिप्पणी भइरहेका बेला लामी छानेले सर्वदलीय बैठक बोलाएर परिपक्व नेतृत्व प्रदर्शन गरेका छन्।
1: पूर्वी तराईका जिल्लामा तनाव बढ़िरहँदा रासोपाका सभापति लामी छानेले सर्वदलीय बैठकको आह्वान गरेर संकटका बेला नेतृत्वदायी संवादको महत्वलाई उजागर मात्रै गरेनन्, अपेक्षित अभिभावकीय भूमिका समेत निर्वाह गरेका छन्। तालुकदार मन्त्री र कार्यकारी प्रमुखको मौनतालाई तोड्दै लामी छानेले पूर्वी तराईका जिल्लामा देखिएको सामाजिक द्वेष न्यूनीकरणका लागि सबै दललाई एउटै टेबुलमा राखेर साझा अपील जारी गराउँदै समन्वयकारी भूमिका निर्वाह गर्न सफल भएका छन्। यति मात्रै होइन, उनले कोशी र मधेस प्रदेशका आफ्ना सांसदसँग लगातार भेटघाट गरी परिस्थिति सहजीकरणका लागि खटिन निर्देशन समेत दिएका थिए। संकटको घड़ीमा प्रधानमन्त्री र मन्त्रीहरूको मौनता अनि अनुपस्थितिका कारण नागरिकले राज्य खोजिरहँदा लामी छानेको सक्रियताले सकारात्मक सन्देश प्रवाह भएका छन्। अहिलेको अवस्थामा राजनीतिक सूझबूझ सहित अघि बढ्नुपर्ने उनको भनाइ छ। लामी छाने भन्छन्,
2: मान्छे मान्छेसँग डराउनु पर्ने जुन अवस्था सृजना भएको छ त्यो अवस्थाबाट पहिला बाहिर निस्कनु पर्नेछ। एउटै साझा उद्देश्यमा अहिले हामी लागौं, यसलाई क्रिटिकल्ली हेर्ने, यसले गलत गरेको रहेछ भने त्यसमा एक्सन लिने हामीसँग समय छ। र अहिले सबैले संयमित भएर, प्रश्नहरू संयमित हुन्, जवाफहरू संयमित हुन्, एउटा अत्यन्त संयमित भएर राजनैतिक सूझबुझका साथ अगाडि बढ्नुपर्ने परिस्थितिमा हामी छौं।
1: लामी छानेले दलका नेताहरूसँग मात्र नभई राष्ट्रपति रामचन्द्र पौडेलसँग मुलुकको परिस्थितिबारे संवाद गरेका थिए। सरकारको आलोचना गरे पनि अन्य शीर्ष नेताले समेत लामी छानेको भूमिकाको खुलेर प्रशंसा गरेका छन्। नेकपाका संयोजक पुष्पकमल दाहालले बिहिबार संसदको रोस्ट्रमबाट भने,
3: राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट त्यसका सभापति रवि लामी छानेले सर्वदलीय बैठक आह्वान गर्नुभयो। हामी सबैले उहाँलाई र राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि धन्यवाद भन्यौं, तर साथसाथै हामीले चिन्ता पनि व्यक्त गर्यौं। यस खालको असहज परिस्थितिमा सबभन्दा बढी नेतृत्वदायी भूमिका खेल्नुपर्ने संविधान त, कानून त र व्यवहार त पनि प्रधानमन्त्रीले नै हुन्थ्यो, तर यस खालका प्रधानमन्त्रीको अनुपस्थिति र गृहमन्त्री को पनि अनुपस्थिति हामी सबैको निम्ति चिन्ताको विषय हो।
1: कंग्रेस सभापति गगन थापा, एमाले महासचिव शंकर पोखरेल, नेकपाका संयोजक दाहाल, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेन सहितका नेतालाई साक्षी राखेर लामी छानेले संवाद गरेपछि दलहरूका तर्फबाट सात बुधे साझा अपील जारी गरिएको थियो। लामी छानेको भूमिकाप्रति श्रम संस्कृति पार्टीका नेता आरएन राईले पनि प्रशंसा गर्दै भनेका छन्,
4: राज्यसभाको पार्टी सभापतिलाई विशेष धन्यवाद दिन चाहन्छु। तपाईँको तर्फबाट जुन पहल कदमी गर्नुभयो त्यो ठिक छ, तर त्यतिले मात्र पुग्दैन। यस्तो बेला सरकार प्रतिपक्ष सत्ता पक्ष नभनिकन हामी सबैजना सांसदहरू सबैजना तपाईँको पार्टीहरू दलहरू एक ठाउँ उभिनुपर्छ। सहमुख महोदय,
1: लामी छानेको परिपक्व हस्तक्षेपले नै प्रधानमन्त्री वाणिन्द्र शाहलाई राष्ट्रका नाममा सम्बोधन गर्न तथा राष्ट्रपति पौडेल र उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग संवाद गर्न प्रेरित गरेको कतिपयको विश्लेषण छ। लगत्तै सुनसरी पुगेर गृहमन्त्री सुदन गुरूङले मृतकका परिवारसँग गरेको सहमतिलाई पनि धेरैले रविको सक्रियतासँग जोडेर अर्थ्याएका छन्। यसअघि राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा संसद बैठकबाट बाहिरिएको भन्दै आलोचना खेपेका शाह पहिलो पटक राष्ट्रपतिलाई भेट्न बिहिबार साँझ शीतल निवास पुगेका थिए। कठिन परिस्थितिमा देखाएको जिम्मेवारी, संवेदनशीलता, निर्णय क्षमताले नै नेताको उचाइ मापन गर्ने हो। घटना भएपछि वक्तव्य निकाल्दै सामाजिक सञ्जालमा भिडियो सहितका केही शब्द लेखेर राजनीतिक दायित्व पूरा भएको ठान्ने प्रवृत्तिलाई लामी छानेले खारेज गर्दै संकटका बेला मैदानमा देखिने नेतृत्व चाहिन्छ भन्ने उदाहरण पेश गरेका छन्। लामी छानेको सक्रियता लिएर सार्वजनिक वृत्तमा पनि सकारात्मक प्रतिक्रियाहरू आइरहेका छन्। हुन त पछिल्ला घटनापछि प्रधानमन्त्री शाह र गृहमन्त्री गुरूङको कार्यशैलीप्रति राष्ट्रपक्षी नेताहरू पनि त्यति सन्तुष्ट देखिएका छैनन्, तर लामी छानेले भने घुमाउरो पाराबाट उनीहरूको बचाउ गरेका छन्। सर्वदलीय छलफलपछि लामी छानेले भनेका थिए,
2: प्रधानमन्त्रीले आफूले गर्नुपर्ने काम गरिरहनु भएको छ, गर्नुहुन्छ। गृहमन्त्रीले आफूले गर्ने काम गरिरहनु भएको छ, गर्नुहुन्छ। हामी कुनै पनि घटनालाई शुरूआत हुने बित्तिकै त्यसको निष्कर्षमा पुग्नुपर्ने छैन। पहिलो दायित्व भनेको शान्ति सुव्यवस्था कायम गर्ने हो, सद्भाव कायम गर्ने हो।
1: संकट अन्त्य गर्दै मुलुकलाई स्थिरतातर्फ लैजाने नेतृत्व खोजी भइरहेका बेला लामिछानेले पछिल्लो भूमिकालाई निरन्तरता दिन सके भने उनले आफ्नो व्यक्तिगत लोकप्रियता मात्र होइन नेपाली राजनीतिमा उत्तरदायी नेतृत्वको

0: नयाँ मानक स्थापित गर्नेमा दुई मत नहोला। त्यसैले लामिछानेले अब सरकारको नेतृत्वकर्ता प्रधानमन्त्री शाह र मन्त्रीहरूसँगै आफ्नो पार्टी र अन्य दलका साथै राज्यका निकायबीच समन्वय र सन्तुलनका लागि थप पहल कदमी लिनुपर्नेछ। रेडियो कान्तिपुरका लागि श्रीकृष्ण न्यौपाने, काठमाडौँ।
1: कान्तिपुर डायरीमा पुनः ब्रेक पालौं।

0: वन नेपाली पेन्ट्स कम्पनी जस्ट मिन पेन्ट्स तीन दशकदेखि नेपाली मनको रंग
1: कान्तिपुर डायरीमा वा आर्थिक प्रसंग विभिन्न माग राखी आन्दोलनरत रहेका लघुवित्त पीड़ितहरू र सरकारद्वारा गठित वार्ता टोलीबीच पाँच बुन्दी सहमति भएको छ। अर्थ मन्त्रालयमा सरकारी वार्ता टोली र लघुवित्त तथा वित्तीय शोषण विरूद्धको संघर्ष समितिबीच हिजो सम्झौता भएको हो। सहमतिसँगै संघर्ष समितिले देशभर जारी रहेका आन्दोलन र अनशनका सबै कार्यक्रम अन्त गर्ने घोषणा गरेको छ। सम्झौता अनुसार लघुवित्त पीड़ितका समस्या समाधानका लागि गठित कार्यदलले 2081/22 बुझाएको प्रतिवेदन कार्यान्वयनको योजना सहित 15 दिनभित्र अर्थ मन्त्रालयमा सिफारिश गर्नेछ। समस्यामा परेका लघुवित्त ऋणीहरूको पुनरुत्थानका लागि पुनर्स्थापना कार्यक्रम संचालन एवं कालो सूची र धितो लिलाम सम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकन लगायतका विषयमा उपयुक्त सिफारिश गर्ने सहमति भएको छ। लघुवित्त पीड़ितका समस्या समाधान गर्ने सहमति कार्यान्वयन गर्न सरकारका नाममा सर्वोच्च अदालतले जारी गरेको परमादेश कार्यान्वयनको माग गर्दै गत मंगलबारदेखि 100 भन्दा बढ़ी पीड़ित काठमाडौँको माइतीघरमा संयुक्त आन्दोलनमा उत्रिएका थिए।
2: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। मोरक्कोबाट स्पेनको उत्तर अफ्रिकी स्वायत्त क्षेत्र सिउटामा पछिल्लो पटक 60,000 आप्रवासी प्रवेश गरेका छन्। स्पेनको सर्वोच्च अदालतले हालै समुद्र मार्फत सिउटा वा अर्को स्पेन स्वायत्त क्षेत्रमा मेलिला प्रवेश गर्ने क्रममा पक्राउ परेका आप्रवासीलाई तत्काल मोरक्को फिर्ता पठाउन नमिल्ने फैसला गरेको थियो। स्थल तथा समुद्री मार्ग हुँदै स्पेन प्रवेश गर्ने क्रममा समुद्रमा डुबेर कम्तीमा 42 जनाको मृत्यु भएको बताइएको छ। अधिकांशले पौडी खेलेर स्पेनी भूभागमा प्रवेश गर्ने प्रयास गरेका थिए। 85,000 जनसंख्या रहेको सिउटामा आधा बढ़ी आप्रवासी प्रवेश गरेसँगै अवस्था नियन्त्रणमा लिन सेना परिचालन गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। स्पेन प्रवेश गरेका कतिपय आप्रवासी भने पुनः मोरक्को फर्किएको समाचारमा उल्लेख छ। यसैबीच स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले विकसित घटनाक्रमलाई लिएर आफ्नो देशको भौगोलिक अखण्डतामाथिको आक्रमण भन्दै अवैध रूपमा प्रवेश गरेका सबै आप्रवासीलाई मोरक्को फर्काउने प्रयास गर्ने बताएका छन्। यस घटनाप्रति युरोपेली देशका नेताले चिन्ता व्यक्त गर्दै सीमा सुरक्षालाई थप कड़ा बनाउने प्रतिबद्धता जनाएका छन्।
1: कान्तिपुर डायरीमा अब खेल प्रसंग। एसियाली फुटबल महासंघ एएफसीले विश्व फुटबल महासंघ फिफाको प्रस्तावित निजी लगानीको योजनाको विरोध गर्दै युरोपेली फुटबल महासंघ युईएफए तथा उत्तर मध्य अमेरिका र क्यारिबियन फुटबल महासंघ कन्काकाफ प्रति ऐक्यबद्धता जनाएको छ। एएफसीले विश्वकप बहिष्कारसम्मको निर्णय सार्वजनिक बहसमा पुगेको भन्दै चिन्ता समेत व्यक्त गरेको छ। निजी लगानी योजनाको योजना प्रस्तुत गर्ने फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई भने थप धक्का लागेको छ। उनका वरिष्ठ सल्लाहकार कार्लोस कोर्डेइरोले कड़ा वक्तव्य जारी गर्दै आफ्नो पदबाट राजीनामा दिएका छन्। एएफसीले पनि लगत्तै फिफाको सो योजनाको खुलेर विरोध गरेको हो। यसअघि युईएफएले फिफाको आयोजना अगाडि बढ़ाएर विश्वकप नै बहिष्कार गर्ने चेतावनी दिएको थियो। यसले एएफसीलाई पनि चिन्तित बनाएको थियो। क्वालालम्पुरबाट एएफसीले प्रेस विज्ञप्ति मार्फत फिफाको प्रस्तावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै युईएफए र कन्काकाफसँगै उभिन चाहेको बताएको थियो। फिफाले मध्य साता महत्वाकांक्षी फिफा फरवर्ड इन्टरप्राइज योजना प्रस्तुत गरेको थियो। सो योजनाले विश्वकप र क्लब विश्वकप जस्ता प्रतियोगिता सञ्चालन गर्न प्रस्ताव गरिएको व्यावसायिक सहायक कम्पनी हो। उसको यो योजना स्वीकृत भएमा फिफाले 211 सदस्य देशलाई सन् 2027 को शुरूमा एकमुष्ट 2 करोड़ डलर प्रदान गर्नेछ। सन् 2027 देखि 2030 को अवधिका लागि यसको अनुदान बढ़ाउन लागिएको हो। फिफा अध्यक्ष जियानी इन्फान्टिनोले भने यसलाई फुटबलको विश्वव्यापी विकासलाई तीव्र गति दिने स्वर्णिम अवसर रहेको दावी गर्दै आएका छन्।
3: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
4: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
3: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खाँदरी नगरपालिका एक प्रगति टोल
4: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
3: प्रोप्राइटर प्रतीक्षा दाहाल,
4: सम्पर्क नम्बर 9813655553
3: र 9843218049।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852555768, 9852555768।
8: साथै 9852555768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
9: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
9: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
9: दाँत नदुखाई खोल्ने,
3: दाँत भर्ने, दाँतको आसुति गर्ने,
9: दाँतको एक्सप्रेस सुविधा,
3: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
9: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
9: ध्यान दिनै पर्ने कुरा।
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
9: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
10: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295562320 र
11: रेडियो सङ्खुवा सभा समय सूचक अहिले बिहानको 7 बज्यो।

0: महेन्द्र बोलेरो पिकअप हो तपाईँ जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईँलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाद बारीमा सेवा दिइरहनु भएको छ।
2: शंका सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: एनएनसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्न,
2: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने टिच दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
2: बाङ्गोटिङ्गो दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
3: सम्पर्क नम्बर 0295906667 र 98422-6667।
4: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
5: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520-29-47, 98-00-90-0062।
6: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन?
7: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैतालास फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
8: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525-55-768, 98525-55-768।
9: साथै 98525-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
10: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
11: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
10: हाम्रो सेवाहरू
11: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295-65-580, 99-525-61-580 र 99-421-08-181। ज्योति स्टोर निर्माण डेकोर एन्ड सप्लायर, खाँदारी 1, संखुवा सभा।
12: Thank you. खुसीको खबर खुसीको खबर खुसीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल साउन 9 गते शनिबार, 2083 साल साउन 23 गते शनिबार र 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चार, फोन 0295752067, मोबाइल 97655864। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
13: ओहो लु नमस्कार है सर।
14: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
13: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
14: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
15: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
14: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
15: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
14: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
15: छटाल टेलरिङ सेन्टर खादारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
14: डिजाइनर सुमन ठटाल 98615349444
15: र 0295901055।
16: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
17: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी साथ नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी साथ नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
18: उपलब्ध सुविधाहरू: एक, दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। दुई, शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। तीन, सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। चार, वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। पाँच, पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। छ, आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। सात, विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। आठ, सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। नौ, यातायातको सुविधा भएको।
19: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादावारी नपा साथ नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295651165, 98421552564, 98421269987 र 98520519906।
20: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खादारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
20: शुभलक्ष्मी कृषि औजार सप्लायर्स खादबारी एक नगरपालिका रोड सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
20: प्रोप्राइटर लक्ष्मी काफले।
3: सम्पर्क 98433-47-262,
20: 98-10-55-55-85
3: र वाट्सएप नम्बर 98-5-20-28-646।
0: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
21: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
0: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
21: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्ने छ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
0: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
21: ए ल ल, सँगै जाउँ न भाइ।
20: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
3: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
20: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 98-60-96-40-00
20: र 98-19-32-76-75।
22: राष्ट्रको गौरव नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो सङ्ख्या सभा 95.5 मेगाहर्ज।

0: तपाईहरु अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: ठुली यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
2: किन र काका?
3: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
2: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
3: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
2: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
1: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
2: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
2: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
1: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
2: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
1: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
2: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
1: सम्पर्क 029-41-0084 र 98-40-45-827।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98-520-55-768, 98-520-55-768।
7: साथै 98-520-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: ओहो लु नमस्कार है सर।
9: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
8: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
9: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
10: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले शङ्खुवा सभाको खातबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
9: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
10: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
9: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
10: होटल टेलरिङ सेन्टर खातबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
9: डिजाइनर सुमन ठटाल 98-615-39-444
10: र 029-590-155।
11: मोर स्टाइल, मोर डिजाइन, टोटल टेलर्स।
12: नमस्कार है वडा अध्यक्ष ज्यू।
13: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
12: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
13: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
12: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
13: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
12: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
14: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
15: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
16: हुन्छ बाबा, हुन्छ। छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
17: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
18: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
19: सम्पर्क नम्बर 0295 र मोबाइल नम्बर 98420
20: घरको झ्याल ढोकामा अल्मुनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
21: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड अल्मुनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मुनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मुनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800900062।
22: शोक तथा शुद्धि कार्यक्रममा उपस्थितिका लागि हार्दिक निमन्त्रणा। सङ्खुवा सभा जिल्ला सभापोखरी गाउँपालिका एक डाँडा गाउँ निवासी स्वर्गीय गोपाल विश्वकर्माको जन्म 2035 साल वैशाख 18 गते भई 2083 साल असार 19 गते भएको असामयिक निधनले हामी सम्पूर्ण परिवार शोकाकुल भएका छौं। उहाँको आत्माको चिर शान्तिको कामना गर्दै 2083 साल साउन 16 गते शनिबार शुद्ध्याई कार्यक्रम आयोजना गरिएको हुँदा आफन्त, इष्टमित्र, मलामीजन, शुभेच्छुक तथा सम्पूर्ण महानुभावहरूलाई उक्त कार्यक्रममा उपस्थित भई दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोक सन्तप्त परिवारलाई समवेदना प्रदान गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ। शोकाकुल परिवार: बुबा पुष्पलाल विश्वकर्मा, आमा गौरीमाया विश्वकर्मा, छोरा सूरज विश्वकर्मा, छोरी ग्रीष्मा विश्वकर्मा, भाई बुहारी, मन कुमार हर्कमाया, शंकर, भतिजीहरू तुलसा तुलना, दिदी मैया, भिनाजू जय बहादुर, दिदी उर्मिला, भिनाजू लीला बहादुर, बहिनी तारा, ज्वाई मणिराम, बहिनी कला, ज्वाई कुमार, भान्जा भान्जीहरू सुजन, सुनिता, संगीता, सुभाष, करिश्मा, तारा, करुणा, आशा, सनम, युमेन र अरुणा तथा सम्पूर्ण
23: श्री हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
24: उपलब्ध सुविधाहरू: एक, दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। दुई, शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। तीन, सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। चार, वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। पाँच, पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। छ, आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। सात, विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। आठ, सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। नौ, यातायातको सुविधा भएको।
25: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादबारी नपा 7 नयाँ बजार सङ्खुवा सभा, फोन नम्बर 0295611065, 98421552504, 98421269987 र 98520519906।
0: आयो सबको घर घरमा।
1: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
2: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432-57841 र 0295562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
3: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
4: खुशीको खबर, खुशीको खबर, खुशीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752-67, मोबाइल 97438-46084।
5: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
26: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
5: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
26: हाम्रा सेवाहरू:
5: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
26: दाँत खोल्ने, दाँत सफा गर्ने,
5: दाँतको एक्सरे गर्ने,
26: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
5: झिक्न मिल्ने आरपीडी लगाइने,
26: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
5: बाङ्गो टिङ्गो दाँत मिलाइने,
26: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
5: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
26: सम्पर्क नम्बर 0295906667 र 98422-67।
27: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
5: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
27: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
5: ए, त्यसको लागि त हाम्रै खातबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवा सभा जिल्लाको खादबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू:
26: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
5: अटो रिफ्राक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
26: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
5: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% प्रतिशत छुटको व्यवस्था गरिएको छ।
26: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ।
5: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ।
26: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ। साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
5: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टिदोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ।
26: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ। साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
5: थप जानकारीको लागि 029562061
26: 029570315
5: र 98520701177
26: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी सङ्खुवा सभा।

0: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 8 बज्यो।
1: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अद्यावधि गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
2: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
1: सम्पर्क नम्बरहरू 029560400 र 98520 72 631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, संखुवा सभा।
3: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
4: त्यसको लागि के को चिन्ता, हाम्रै खादबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
3: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
4: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
3: प्रोप्राइटर लक्ष्मी काफ्ले।
4: सम्पर्क 98433-47262,
3: 98-10-55-55-85
4: र वाट्सएप नम्बर 98-5-20-28-646।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र, इटरी 16, सुनसरी। सम्पर्क नम्बर 98-5-20-55-768, 98-5-20-55-768।
8: साथै 98-5-20-55-768 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
1: श्री हिमालय किरण पब्लिक क्याम्पस, खादवारी 7, नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस, खादबारी 7, नयाँ बजार, संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
8: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
2: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादावारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295611065, 98421552564, 98421926987 र 98520519906।
9: श्रीनारायण वर्षा ऋतु श्रावण कृष्ण पक्ष सूर्योदयमा आज पवित्र तृतीया रहेको छ। 40 घडी नौपला 21:31 शतभिष नक्षत्र 37 घडी 14 पला 8:21 साँझको तत्प्रान्त भने पूर्व भाद्रपदा रहनेछ। शोभनयुग 46:11 बवकरण 10:05 आज आनन्दयुग रहेको छ। आजको दिनमानको समय 33:30 बिहान सूर्योदय 5:27 जाँदा भयो। साँझ सूर्यास्त 6:51 जाँदा रहनेछ। आज जन्मिने सम्पूर्ण जातकहरूको कुम्भ राशिमा नाम परेको छ। यो जानकारी सहित अब कार्यक्रममा रहेर प्रस्तुत गर्छु तपाईँका दिनहरू के कसरी अनि कहाँ व्यर्थ रहनेछन्, के भन्ला त फली ज्योतिष शास्त्रले तपाईँको आजको दिनलाई कसरी अगाडि बढाउला, यहाँ ग्रहको हिसाबमा तपाईँको ग्रह गोचर अबको क्रममा भने हामी तपाईँलाई राशिफल त्योभन्दा पहिले ग्रह गोचरको पालो छ। सूर्य यतिखेर कर्कट राशिमा रहेका छन् भने चन्द्रमा कुम्भ राशिमा छन्। मंगल ग्रह वृष राशिमा, बुध मिथुन राशिमा छन् भने शुक्र यतिखेरको अवस्थामा कन्या राशिमा रहेका छन्। त्यस्तै गरेर शनि मीन राशिमा छन्। त्यस्तै गरेर आजको दिनमा हेर्दाखेरि बृहस्पति कर्कट राशिमा रहेका छन्। त्यस्तै गरेर आजको दिनमा राहु कुम्भ राशिमा छन् र केतु भने सिंह राशिमा। आजको ग्रहहरूबाट संकेत देख्न सकिने योगहरू रहेको छ। अबको क्रममा तपाईँको राशिफल यस प्रकार रहेको छ। आजको दिन सुखद छ, तर चन्द्रमायुक्त ग्रहले आय आर्जनमा भने भइसकेको कामहरू पनि बिग्रिन सक्छन्। मामुली पक्षबाट विशेष सहयोगहरूको साथ रहने योग छ। तपाईँको काममा अलिकति केही अप्ठ्यारो स्थितिहरू नआउला भन्न सकिँदैन, तर कर्म भने राम्रो गर्दै अगाडि बढ्नु राम्रो हुनेछ। पठन पाठनमा सामान्य रहनेछ भने स्वास्थ्यमा चाहिँ सुधार हुनेछ। आजको दिनमा तपाईँको लागि धेरै कुरामा सहज हुनेछ। मान सम्मानमा वृद्धि, नबनेका कामहरू बन्दै जान सक्ने सम्भावनाको योग राम्रो छ भने आँटेका थकेका कामबाट सफलता प्राप्तिको लागि दिन शुभ छ। उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज हुनेछ। आजको दिन तपाईँको लागि उन्नति र प्रगति पनि राम्रो रहनेछ। मान सम्मानमा वृद्धि रहने खालका योगहरू आजको राशिबाट संकेत देख्न सकिन्छ। सिंह राशि हुनेको लागि आजको दिनमा तपाईँले सोचेका कामहरूबाट सकारात्मक हुने योगहरू देख्न सकियो। यी श्रमिकहरूले साथ दिनेछन् भने लामो दूरको यात्राहरूमा पनि सहज रहनेछ। आजको दिनबाट अलिकति ग्रहको हिसाबमा 7 ग्रह परेकाले प्रेममा पनि सफलता मिल्नेछ। नबनेका कामहरू बन्दै जान छन्। आजको दिनमा 6 ग्रहले शत्रु भएर रहन सक्ने योग रहेको छ। आफ्नो कुरा काट्नेको संख्यामा विशेष ध्यान दिनुहोला, अन्यथा कामबाट असर पर्न सक्ने योग रहेको छ।
10: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
11: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
10: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
11: सम्पर्क
10: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण, ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 9845 97658, 9812 73
11: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
9: मन अति नै प्रसन्न रहने योग रहेको छ। शान्त स्वभावमा आजको दिन व्यतीत रहनुको साथसाथमा आँटेका कामहरूबाट पनि सुधार हुनेछ। लामो दूरको यात्रामा सहज हुँदा मन भने अति नै रञ्जित रहने योग छ। चौथो चन्द्रमा खाली झगडाको युग आउँछ आज। तपाईँको लागि मनमुटावहरू वृद्धि रहनेछन्। साथीभाइसँग एक्लोपनको आभास रहने राशिमा संकेत छ। पराक्रमयुक्त दिन छन्। अलिक घमण्ड बढी हुन सक्छ। नवजात भाइबाट सहयोग प्राप्तको युग छ। अधुरा कामहरू पूरा हुनेछन्। यात्रा गर्दै हुनुहुन्छ भने सफल हुन सक्ने युग छ। तपाईँको काममा आजको दिन धेरै उन्नति र प्रगतिमा रहने युगहरू देखाउन सकिन्छ। मान सम्मानमा वृद्धि हुन्छ भने आँटेका ताकेका कामबाट पनि सफलता मिल्ने युगहरू राशि मकर राशिलाई संकेत छ। लामो दूरीको यात्राहरूमा सहज हुनुका साथसाथमा दाजुभाइबाट पनि सहयोगको अपेक्षा रहनेछ। लग्नमा यतिखेर चन्द्रमा हुँदा सबैले तपाईँको प्रशंसा त गर्लन्, तर राहु पनि साथमा भएकाले चन्द्रग्रह योग छ। स्वास्थ्यले निकै खर्च गराउन सक्छ। चिसोबाट जोगिनु, खानपिनमा पेय पदार्थमा विशेष ध्यान नदिए झुटो आरोपको पनि सामना गर्नुपर्ने योग छ। मीन राशि हुनेको लागि गर्दै आएका कामबाट पनि सफलता मिल्नेछ। उन्नति र प्रगति धेरै कुरामा राम्रो छ। आजको दिनमा तपाईँको लागि सहज वातावरणहरू धेरै कुरामा सहज छन्। उन्नति र प्रगतिको लागि पनि दिनहरू सुगत बन्दै जाने खालका योगहरू राशिमा संकेत रहेको छ।
10: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
11: त्यसको भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
10: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
11: सम्पर्क
10: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण, ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 9845 97658 9812 73
11: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
12: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
13: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
12: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
13: पञ्चाङ्ग, दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा तपाईँलाई पुनः स्वागत छ। म ज्योतिषी पण्डित लक्ष्मण सुवेदी सदाको झैं आज पनि उपस्थित हुँदैछु तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयास गरिरहन्छु। यतिखेर कोही जिज्ञासु हाम्रो सम्पर्कमा हुनुहुन्छ, मलाई प्राविधिकबाट इशारा मिलिरहेको छ, को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? जय श्री राधे।
1: जय श्री राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
1: भोजपुर नेपाल डाँडाबाट हो, म शारदा बोलेको।
0: शारदा के?
1: विश्वकर्मा हो।
0: शारदा विश्वकर्मा कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर भोजपुर जिल्लामा?
1: रेडियो शङ्ख सभा।
0: रेडियो शङ्ख सभाबाट दैनिक रूपमा सुन्नुहुन्छ हो?
1: हिजो पनि गरेको छु मैले।
0: ए, अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: मेरो छोराको बारेमा हेर्नु।
0: साल महिना गते समय भनिदिनु त।
1: 2067 साल पौष महिनाको 27 गते मङ्गलबार 3:50 जाँदा।
0: 3:50 दिउँसो कि रातिको? यो
1: दिउँसोको।
0: कुन जिल्लामा भयो तपाईँको बाबुको जन्म चाहिँ?
1: भोजपुर जिल्लामै हो गुरु।
0: भोजपुर जिल्लामा है। 2067 सालको पुष महिनाको 27 गते 3:50 जन्म, उत्तर भाद्रपदा नक्षत्रको चौथो पावन नाम दुर्छ, यहाँबाट आउँछ। गुरु सिंह यहाँबाट नाम दुर्छ, यहाँको ठाउँमा झबाट नाम झलक नाम राख्नुहोला, मिन राशि हुन्छ है त। हामीले आज भोलि धेरै धेरै कुराहरू भन्नुभन्दा पनि तीन चारवटा विशेष प्रश्नहरू के छन् तपाईँका?
1: हजुर गुरु, अनि यो कस्तो हुन्छ होला गुरु, उसको पढाइहरूलाई के गर्दा राम्रो हुन्छ होला?
0: लग्न मिथुन छ, भोलि अलिक खस्रो पन आयो, राहुको दृष्टि परेको छ, भोलि खस्रो हुन्छ। पढाइमा यतिखेर 12 वर्ष 8 महिनासम्म अलिकति पढाइमा कमजोरीको अवस्था थियो, अहिले भने पहिले भन्दा सुधार छ, तर 18 वर्षदेखि फेरि ग्रह संकट चलाइरहेछ है।
1: यो
0: अब यो त हजुरको छोरा त अहिले 16 वर्ष हुनुभयो होइन?
1: हजुर गुरु।
0: अब यो 2 वर्षपछि भनेको अहिलेको लागि राम्रो छ, 18 वर्षपछि झन् संकटा भन्ने कुरा आउँछ। तपाईँको घरमा एउटा पितृको दोष देखिन्छ, पितृको दोष भनेको कोही मान्छे अकालमा मृत्यु भएको दोष छ, को हुनुहुन्छ? तपाईँको घरको घाम उदाउनेपट्टि फर्किँदा दाहिनी हातपट्टि कि त्यहाँ पानी छ कि सेफ्टी ट्याङ्की छ, टोइलेट बाथरुम के छ? त्यसलाई राख्न हुँदैन, त्यो घरमा झगडा परिरहन्छ, तपाईँ र तपाईँको श्रीमानको कुरो मिल्दैन हो
1: गुरु, कहिले काहीँ मिल्दैन गुरु।
0: ल, अरू केही छ कि अब छुट्टी हुन्छ? धेरै लामो प्रश्न भन्दा पनि महत्वपूर्ण प्रश्न,
1: घरको वास्तुहरू कस्तो छ गुरु, दाजुभाइसँग सम्बन्ध कस्तो छ?
0: मैले वास्तुको बारेमा भर्खरै जे भने त्यही वास्तुको दोष हो, दाजुभाइसँग राम्रो छ, अहिले छुट्टिन्छु। राधे राधे।
1: हजुर गुरु, राधे राधे।
0: हामी कार्यक्रम ज्योतिष दर्पणको बसाइमा छौँ। अब हामी सकभर छोटो तर एकदम महत्वपूर्ण प्रश्नहरू सोध्नु होला है, सामान्यतया होइन, मेरो छोराको कतिवटा छोरा हुन्छन्, यस्ता प्रश्नहरू नसोध्नको लागि अनुरोध गर्छु। आजभोलिको जमानामा यो धेरै कुरा फरक भइसकेका छन्, त्यही भएर विशेष तीन चारवटा प्रश्नभन्दा धेरै प्रश्न नगर्नुहोला, यो सबैलाई अनुरोध छ। यो किन यसो गरेको, फेरि गुरुले बन्देज लाउनु भयो भन्न तपाईँको मन अगाडि नसरोस्, यो तपाईँहरूलाई छोटो मिटिङ गर्दा धेरैको फोन उठ्छ, धेरैलाई रेडियोबाटै सेवा दिउँ भन्ने हिसाबले हामीले गरिरहेका छौँ। कोही जिज्ञासु हुनुहुन्छ? राधेश्याम हजुर।
2: हजुर हजुर।
0: राधेश्याम हजुर।
2: राधेश्याम,
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ? देउता।
2: म 5 तरबाट देवी प्रसाद अधिकारी बोलिरहेको छु।
0: प्रेम प्रसाद अधिकारी?
2: नहीं, देवी प्रसाद अधिकारी।
0: देवी प्रसाद अधिकारी
2: हजुर।
0: कुन ठाउँमा हुनुहुन्छ 5 थरको यतिखेर?
2: 5 थरको हिलियाङ 5 अथवा सुबाङ, साबिक सुबाङ।
0: ए, अनि कुन रेडियोमा कार्यक्रम सुन्नु भएको छ त्यहाँ?
2: नित्यदीबाट सुनिरहेको छु।
0: कहिले काहीँ सुन्नुहुन्छ कि दिनदिनै?
2: डेली सुन्छौँ हामी, एकदम 2-3 वर्षदेखि डेली सुन्छौँ होइन?
0: हजुर, के छ आज कसको बारेमा हेर्न चाहनुहुन्छ?
2: म आफ्नो बाटोमा हेरिरहेको छु। हेर्न
0: सबै कुराहरू कपीमा लेख्नु भएको छ कि छैन?
2: लेखेको छु।
0: भन्नु त साल भन्नु त।
2: 2028 साल।
0: अनि हजुरको आवाज कटेर आयो, फेरि बोलिदिनु न।
2: 2028 साल भदौ महिनाको 23 गते अनि भदौ 23 गते बुधबार बिहानको 9:55
0: अनि अरू
2: पाँचटा जिल्लामा जन्म।
0: तपाईँको यहाँबाट हेर्दाखेरि 28 सालको भदौको 23 गते 9:55 बिहान, राशिको नाम चाहिँ अश्विनी नक्षत्रको पहिलो पावबाट चुडामणि हो,
2: चुडामणि
0: हजुरको हजुरको आवाज एकदमै बिग्रेर आएको छ। तपाईँको राशि के हेर्ने गर्नु भएको छ? मेष राशि
2: हजुर।
0: नाम चाहिँ के थियो अरे हजुरको? हजुरको एकदम आवाज कट्टी कट्टी कट्टी आएको छ, मैले केही पनि बुझेको छैन, अलिकति बाहिर आएर बोलिदिनु न है भन्दै थिएँ, तर उहाँको फोन डिस्कनेक्ट भइसकेको रहेछ, माफ गर्नुहोला। 28 सालको भदौको 23 गते 9:55 बिहान चुडामणि नाम आउँछ यो हो भने फेरि पनि सम्पर्कमा अलिकति नेटवर्क काउन्टरमा आएर कुराकानी गर्नको लागि अनुरोध गर्छु। साल महिना गते समयहरू हामीलाई चाहिन्छन्। महिना भन्दाखेरि वैशाख जेठ असार साउन भदौ असोज कार्तिक वंशी पुष माघ फागुन चैत्र, यसरी भन्नुहोला। 1, 2, 3, 4, 5, 6 भन्नुभयो भने फोन फ्याट्टै कट हुन्छ है। कोही हुनुहुन्छ यतिखेर? राधे राधे
3: राधे राधे हजुर।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
3: हाँसीपुरबाट गिरा देवी अलि गुरु।
0: हाँसीपुर भनेको कुन जिल्ला पर्यो?
3: दाङ जिल्ला पर्यो।
0: दाङ जिल्लाको हाँसीपुरमा हुनुहुन्छ अनि दाङको हाँसीपुरमा यो कार्यक्रम सुन्दै हुनुहुन्छ?
3: हजुर सुन्छु गुरु।
0: कुन रेडियोको माध्यमद्वारा सुन्नुहुन्छ?
3: श्री गङ्गा गुरु।
0: श्री गङ्गा होइन सीता गङ्गा।
3: सीता गङ्गा
0: हजुर ठिकै ठिकै छ। यो त्यति भन्न जान्नुभयो भयो भने अर्घ खाँचीमा रहेको छ यो सीतगङ्गा नगरपालिकामा होइन, ठाडा भन्ने ठाउँमा छ, त्यहाँबाट दाङमा हुनुहुन्छ, हाँसीपुरमा हुनुहुन्छ। दैनिक रूपमा सधैँभरि सुन्नु भएको छ कि कहिले काहीँ छ भ्याएको बेला?
3: सधैँभरि सुन्छु गुरु, 2-3 वर्ष भयो रेगुलर सुन्न लाग्यो।
0: हाइवे छेउमै घर पर्छ हो?
3: हजुर
0: गाडी त दौडिरहेको छ, हाइवे छेउमै घर पर्छ।
3: हजुर गाडी आइरहेको
0: छ। ए ल ल, अहिले भन्नु त कसको बारेमा हेर्ने?
3: जेठ छोराको बारेमा गुरु।
0: कति सालमा जन्मिनु भयो? साल महिना गर्दै समय कपीमा लेख्नु भएको नि?
3: हजुर
0: जे जे लेख्नु भएको थियो सर भन्नु त मलाई, लु के के लेख्नु भएको छ?
3: 2007 साल चैत महिनाको 23 गते सोमबार बिहानको 6:03 न।
0: अनि अरू केही लेख्नु भएन?
3: अरू यही हाँसीपुर नै जन्मेको गुरु।
0: भनेको दाङ जिल्लामा हो?
3: हजुर दाङ जिल्ला।
0: दाङ जिल्लामा 2060 सालको चैत्र महिनाको 23 गते 6:03 चित्रा नक्षत्रको दोस्रो पावर नाम जुड्यो, राशिको नाम पोबाट नाम आउँछ पोषण हो। राशि कन्या राशि के हेर्ने गर्नु भएको छ?
3: राशि त खै त बहन बाजेले पुण्य दिन पठाउँछ भन्थ्यो।
0: हजुर हजुर हजुर
3: राशि त कुम्भ राशि हेर्थ्यो नि त गुरु।
0: तपाईँको चिना पनि बनाएको छ छोराको?
3: छैन।
0: ल ठिक छ, 60 साल पक्का हो, चैत्र पक्का हो, 23 गते पक्का हो, सोमबार पनि हो र 6:03 बिहान हो होइन?
3: हजुर
0: यो चाहिँ तपाईँको 23 गते बिहान होइन? राशिको नाम त पोषण नाम आउँछ, बुझ्नुभयो कि भएन? राशि कन्या राशि पर्यो, लग्न रहेको छ मिल्लग्न, असाध्य भाग्यमानी छोरा पाउनु भएछ। छोरो जन्मिसकेपछि घरमा धेरै उन्नति भयो अरे हो? छोरो जन्मेको 4 वर्षभित्रमा घर घडेर किन्नुभयो, घर बनाउनु भयो, व्यापार बिजनेस पैसा कमाउने माया मेसो सर आयो अरे हो त? ए हजुर
3: गुरु बिहान सक्यो, उसको पढाइ लेखाइ उसको भविष्य सबै हेरिदिनु, बिहा कस्तो हुन्छ सक्यो बिहानदेखि त?
0: पढाइको लागि राम्रै छ, बिहाको लागि पनि राम्रै छ, घर परिवारमा ठिकै छ। अहिले राहु भन्ने ग्रह चलिरहेको छ, राहु भन्ने ग्रहको शान्तिहरू गर्ने, राहुको पूजा पाठहरू गर्ने, अनिखेर चाहिँ अरू कुरामा ठिक छ, हात दिनु पर्दैन है।
3: हजुर बिहाको लागि कस्तो हुन्छ गुरु?
0: बिहाको लागि राम्रो हुन्छ, ग्रह शान्ति गरेर अगाडि बढ्ने है त।
3: कहिले गर्दा हुन्छ गुरु?
0: आइसकेका छ बिहेको लगन, आइसकेका छ, अब राम्रोसँग चिनाएर हेराएर एकचोटि ग्रह शान्ति गराएर गर्ने है। भाग्यमानी छन् छोरा?
3: पैसा कति कमाउँछ गुरु?
0: भाग्यमानी भने के पैसा कमाउने त भने त, पैसा कमाउने सबै कुरो राम्रो गर्नलाई भाग्यमानी भनिन्छ के है। भन्दै थियो उहाँको फोन डिस्कनेक्ट, हामीसँग ब्यालेन्स छैन भन्दै हुन्छ बिचरा ब्यालेन्स भाइ बोल्दा बोल्दै के गर्ने अब है, फोन गर्दा गर्दै। आज हामीले 25 भन्दा धेरै मिनटमै हामीले धेरैवटा फोन लिइसकेका छौँ। यसै गरी धेरैवटा फोन लिनको लागि तपाईँको साथ एकदम सहज हुनुपर्छ, फटाफट रूपमा प्रश्न गरिदिनु होला, धेरै कुरामा जानकारी हुन्छ। दुईटा नम्बर छन्, नम्बर बिल्कुल खाली छ, 98453 97 658 र 98142 73 601 फोन गर्नुहोला। राधे राधे हजुर।
4: राधे राधे गुरुदेव।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ त्यतिखेर?
4: कृष्ण
0: मगर।
4: हजुर
0: कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ त्यतिखेर? चिसङको गढीमा खोटाङ एफएम है, कार्यक्रममा आउनु भएको छ। लु भन्नु त, कसको बारेमा हेर्नुहुन्छ?
4: छोराको बारेमा।
0: कपीमा के टिप्नु भएको छ?
4: साल महिना गते बार सबै छ।
0: लु भन्नु त सरर, भन्नु त के रहेछ?
4: 2072 साल मङ्सिर महिनाको 5 गते शनिबार राति 9:15 अनि ओखलुङ्गामै जन्म भएको,
0: जिल्ला चाहिँ ओखलढुङ्गै पर्यो होइन?
4: हजुर किसिमको
0: छोरा हो।
4: हजुर
0: बटर मङ्सिर 5 गते 9:15 बेलुका शनिबार ओखलढुङ्गामा। राशिको नाम चाहिँ उत्तर भाद्रपद नक्षत्रको दोस्रो पावबाट थबाट थम कुमार।
4: हजुर
0: मेन राशि हुन्छ, के राशि जोराउनु भयो त्यहाँ तपाईँले? के हो त्यही बेला थमन हो, थमन राज होइन। लग्न रहेको छ कर्कट, कर्कट लग्नको मालिक चन्द्रमा कमजोरी छ, स्वास्थ्यमा एकदमै धेरै समस्या आउँछ, विशेष गरी 12 वर्ष 8 महिना भनेको 13 वर्षसम्म फेरि शनि चलिरहेको छ, यो शनिले पनि धेरै कुरामा बिगार दिन्छ। यो शनिको लागि पनि विशेष शान्तिहरू गरेर अगाडि बढ्नु होला, राम्रो हुन्छ। अब अङ्गारक युग पनि परेको छ, दाजुभाइसँग कुराहरू मिल्दैन, पठन पाठनमा अलिकति कमजोरी हुन्छ, के छ अब? तीन चारवटा प्रश्न राख्नुहोस्।
4: अवस्था त्यस्तै छ, अनि पढाइ भनिहाल्नुभयो, अब यसको शुभ अङ्क शुभ रङ अनि
0: दुई अङ्क राम्रो हुन्छ, रातो सेतो रङ पूर्व दक्षिण राम्रो हुन्छ, अरू केही छ?
4: अनि पछि जब के गर्दा
0: पछिको लागि तपाईँले पछि चिना हेर्नुपर्छ, अहिले स्वास्थ्यहरूमा समस्या छ, पढाइमा अलिकति कमजोरी छ, विशेष ध्यान दिनु होला, फेरि भोलि स्वास्थ्यले गर्दा धेरै खर्च नहोस् है त।
4: हुन्छ
0: राधे राधे।
4: राधे राधे।
0: हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौँ, हामी प्रत्यक्ष रूपमा कुराकानी र तपाईँको घरको बारेमा विशेष जानकारी यहीँबाट दिइरहेका छौँ। धेरै फोन सम्पर्कमा हामी रहने प्रयास तपाईँसँग छ, आज हेरिहाल्नु भएको छ, सुनिहाल्नु भएको छ, कतिवटा फोन लिइरहेका छौँ। यो तपाईँको छोटो प्रश्न मिठो प्रश्नले र सबैलाई समेट्ने हाम्रो प्रयास जारी रहन्छ। राधे राधे हजुर।
5: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
5: देवी
0: धामी बझाङ जिल्लामा हुनुहुन्छ। कुन ठाउँमा हुनुहुन्छ बझाङको? कुन रेडियोबाट कार्यक्रम सुनिन्छ? हो अहिले कार्यक्रम आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
5: मेरो छोरीको बारेमा गुरु।
0: छोरीको साल महिना गते समय भन्नु त?
5: 2075 साल जेठ महिनाको 28 गते सोमबार। अनि टाइम चाहिँ इन्डियाको गुरु 6:11
0: 6:11 बिहान कि बेलुका?
5: बेलुकाको।
0: कुन जिल्लामा भयो जन्म भनेको? साँझको हो। इन्डियाको कुन जिल्लामा भयो जन्म थाहा छ?
5: तामिलनाडुमा।
0: हजुर
5: तामिलनाडुमा।
0: तामिलनाडु त ऊ होला नि, त के भन्छ प्रान्त होला नि त, त्यो भित्रको जिल्ला चाहिन्छ।
5: जिल्ला तामिलनाडु अस्पतालमा भएको गुरु।
0: यो तपाईँले एकचोटि मलाई दिउँसो फोन गर्नु होला, म त्यसको जिल्ला हेरिदिनेछु, अनि जिल्ला हेरिसकेपछि फेरि हामी पछि सम्पर्कमा रहने है त। आजै दिउँसो फोन गर्नु, तपाईँको जिल्ला चेक गरिदिन्छु है।
5: जिल्ला चाहिँ गाउँको नाम गुरु?
0: जिल्लाको नाम हुन्छ इन्डियामा पनि त जिल्ला हुन्छ नि तपाईँलाई थाहा नभएको हो क्या
5: जिल्ला बागलुरमा भएको क्या गुरु
0: हजुर
5: बागलुरमा भएको
0: बागलुर बागलुर जिल्ला छैन क्या मलाई मलाई तपाईँले दिउँसो फोन गर्नु जानकारी गराउँछ अहिले छुट्टी हुँ राधे श्याम हामीसँग हुनुहुन्थ्यो यस्तो अप्ठ्यारो पऱ्यो भने दिउँसो फोन गर्नलाई मैले धेरैचोटि भनेको छु सबै कुरो थाहा नहुन सक्छ मलाई एकचोटि दिउँसो फोन गरेर तपाईँहरू सम्पर्कमा आउनुभयो भने हामी तपाईँको बारेमा धेरैभन्दा धेरै चर्चा र परिचर्चाहरू गर्ने एउटा प्रयास गरिरहन्छौँ ज्योतिष विज्ञान हो विज्ञानको आधारमा हामी चिनाएछौँ तपाईँसँग भएका विभिन्न जानकारी भूत भविष्य र वर्तमानसम्मदेखि जानकारीहरू दिने प्रयासमा लागिरहन्छौ 98 453 97 658 र 98 142 73 601 सिधा तपाईँ र मेरो सम्पर्क रहनेछ र तपाईँ र मेरो प्रत्यक्ष रूपमा कुराकानी अनि भूत भविष्य र वर्तमानसम्मदेखि विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौं हामीलाई दुईटै नम्बरमा फोन गर्नुहोला फेसबुकमा फलो गर्नुहोला युट्युबतिर पनि हेर्नुहोला हामीले हिजो अस्तिकै दिनमा दुई तिनवटा नक्षत्रहरूको बारेमा फेसबुकमा राखिदिएका थियौँ कसले हेर्नुभएको छ त्यहाँ हेरेर कमेन्ट गर्नुभयो होला कमेन्ट गर्न सक्नुहुन्छ र यस्तै यस्तै नयाँ कुराहरू तपाईँलाई के को बारेमा चाहिएको छ हामीलाई जानकारी पनि गराउँदै गर्नुहोला भन्दै कार्यक्रममा एकैछिन छोटो विश्राम लिन्छु विश्रामपछि उपस्थित हुन्छ हामीसँग रहनुहोला
6: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला
7: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ
8: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा
7: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ
8: सम्पर्क
7: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98 453 97 658 98 142 73 601
8: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ
9: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ
10: त्यसो हो भने अब चिन्ता नलिनुहोस् सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण
9: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला
10: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: कार्यक्रम ज्योतिष दर्पणको यो विश्रामपछि तपाईँलाई पुनः स्वागत गर्छु। म ज्योतिष पण्डित लक्ष्मण सुवेदी नयाँ जोश जाँगरका साथमा तपाईँको प्रश्नको उत्तर दिँदै तपाईँको चिना जन्म मिति र जन्म समयको आधारमा विभिन्न जानकारी अनि भूत भविष्य र वर्तमान सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी तपाईँलाई दिँदै आइरहेका छौँ। तपाईँ हरेक दिन कार्यक्रम सुन्न सक्नुहुन्छ र कार्यक्रममा तपाईँहरू आफ्नो र आफन्तहरूको बारेमा विशेष जानकारी लिन सक्नुहुनेछ। हामी आफ्नो र आफन्तहरूको बारेमा धेरैभन्दा धेरै चर्चा र परिचर्चाहरू गर्ने एउटा प्रयास गरिरहेका छौँ। हामी धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने अनि तपाईँ सँग भएका विभिन्न जानकारी दिँदै हामी आइरहेका छौँ, विभिन्न प्रश्नहरूको उत्तर दिनेछौँ। हिजो मैले जुठो सुत्केरीको बारेमा केही जानकारी गराएँ, पछि दिनैभरि फोन आयो, एक दुईवटा फोनहरू आयो, होइन, हामीले उहाँहरूलाई त्यसको उत्तर दिन सफल भयौँ र हामी तपाईँलाई फेरि पनि जानकारी गराउँ। यिनै महत्वपूर्ण कुराहरू धर्म संस्कार अनि संस्कृति धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी दिने एउटा प्रयासमा लागिरहन्छौँ। आफ्नो र आफन्तहरूको बारेमा धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने एउटा प्रयासमा लागिरहेका छौँ। हामी आफ्नो र आफन्तहरूको बारेमा चर्चा अनि परिचर्चाहरू भने गर्ने एउटा प्रयासमा लागिरहेका छौँ। तपाईँ फोन गर्दै तपाईँ 98453 97658 र 98143 76 1 सिधा तपाईँ हामीसँग सम्पर्कमा आएर कुराकानी तपाईँ गर्न सक्नुहुनेछ। आफ्नो र आफन्तहरूको बारेमा धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी तपाईँलाई दिने एउटा प्रयास गरिरहेका छौँ। हामी यतिखेर विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष विशेष जानकारीहरू दिने प्रयासमा लागिरहेका छौँ। कोही जिज्ञासु यतिखेर हाम्रो लाइनमा उपस्थित हुनुभएको छ, मलाई जानकारी प्राप्त भएको छ। राधे राधे हजुर।
1: गुरु राधे राधे हजुर।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
1: डोटीबाट हर्कमल्ल गुरु।
0: हर्कजी आरामै हुनुहुन्छ? दिनदिनै फोन लागिरहेको छ होइन
1: गुरु? लक्की भइसके म त यही महिना।
0: लक्की होइन नि, फोन गर्ने मेहनत गर्ने बानी हो। अरूले मेहनत गर्दैनन् अनि अरूले फोन लागेको छैन भन्ने सुन्यो रेडियोबाट।
1: 8 बजे हान्न सुरु गरे गुरु, अहिले गएर लाग्यो
0: है। अन्त त अलिकति फोन गर्ने प्रयास त गर्नु नै पर्यो, तर पनि फोन प्रयासै गर्दा लाग्दैन गुरु भन्नुहुन्छ क्या मान्छेले मलाई।
1: त्यो गलत हो गुरु।
0: त्यही भएन त नि, त्यही भएको भएर अब तपाईँ कार्यक्रममा आउनु भएको छ, हिजो पनि आउनुभयो, आज पनि आउनु भएको छ, अस्ति पनि आउनु भएको छ, होइन
1: हजुर गुरु,
0: दिनदिनै आइरहनु भएको छ होइन।
1: सकेसम्म पुरै घरको पुरा लिउँ गुरु, के गरौँ भन्ने सोच हो गुरु।
0: ल ठिक छ, अहिले भन्नु त, कसको बारेमा हेर्ने आज?
1: आज मेरो दाईको छोरीको बारेमा।
0: दाईको छोरी कहाँ हुनुहुन्छ अहिले?
1: घरमै छन्।
0: दाई कहाँ हुनुहुन्छ?
1: दाई चाहिँ विदेश छन् गुरु।
0: हजुर कहाँ हुनुहुन्छ अहिले?
1: म घरमै छु।
0: त्यहाँ दाईको पत्नीहरूले छोरीहरूले कार्यक्रम सुन्नु भएको छैन रेडियोबाट?
1: सबै सुनिरहेछन्।
0: ल भन्नु त, साल महिना गते समय
1: 2070 साल असाढ महिनाको 17 गते सोमबार अनि बिहान साँझ 9 बजे गुरु।
0: ठ्याक्कै 9 बजे हो?
1: हजुर ठ्याक्कै 9 बजे।
0: अनि
1: अनि यही डोटी जिल्लामै।
0: डोटी जिल्लामै है। राशिको नाम छोरीको चुडा कुमारी मेष राशि हुन्छ। के राशि अनि गर्नु भएको छ अहिलेसम्म
1: गुरु? चिसा त बनाएको छ, अब हेरेको छैन। त्यो
0: चुडा कुमारी नाम आउँछ। अहिले तपाईँको छोरी 13 वर्षको हुनुभयो। अहिले तपाईँको छोरीलाई उल्का भन्ने कुरा चलेको छ, काल सर्प योग परेको छ। यो बच्चाको आमा र बुवाको सम्बन्ध फिचिक्कै कुरो मिल्दैन के रे?
1: अब भाउजूले सुनिरहेछन् उनले त, होइन ठिक छ गुरु, भनिदिनु जे छ।
0: भाउजूनी जानु होइन? यस्तो हुन्छ क्या, ग्रह शान्ति गर्दैमा सम्बन्ध ठिक हुने होइन नि, आफूले पनि केही कुरा कम्प्रोमाइज गर्नु पर्यो। तपाईँको भाउजू असाध्यै एकोरी हुनुहुन्छ, भेडी हो।
1: अब ठिक छ गुरु,
0: यो पनि भाउजू नै जानु होइन। अब भरे
1: सुन्नु न,
0: फेरि हजुरले अँ हो भन्नु भने फेरि उता भाउजूले सुनिरहनु भएको, भरे यसो भन्ने हुन्छ होइन।
1: त्यो त अब फेरि लाठी लिएर हान्दिन.
0: ठिक छ, भाउजूले एक कुरो हुनुहुन्छ, घर परिवारमा कुराहरू मिल्दैनन्, छोरीको लागि काल सर्पको शान्ति गर्ने, एउटा घाँटीमा बुटीहरू धारण गराइदिने, उल्का भन्ने ग्रहको शान्ति गर्ने, सधैँभरि पूर्णिमाको दिन तपाईँहरू के भन्नुहुन्छ, पुण्यौ भन्दा छन् होइन त्यहाँ, पुण्यौ भन्दा छन्, पुण्यौको दिनमा उपास्नु पर्ने हो. घरमा पुण्यौको दिनमा लसुन प्याज माछा मासु खाना हुँदैन, यति गरेपछि राम्रो भइहाल्छ है त.
1: ठिक छ गुरु, त्यो कसरी शान्ति गर्ने गुरु, शान्ति उल्काको.
0: अब यो उल्काको त ब्राह्मणहरू बोलाएर घरमा 6000 पल्ट उल्काको मन्त्र जप गर्नुपर्छ. चन्द्रग्रहण युग पनि परेको छ, विशेष गरी काल सर्प युग छ, एउटा कवचहरू घाँटीमा धारण गर्नुपर्छ. त्यो कवचहरू चाहिँ हामीसँग पाइन्छ, यसको लागि दिउँसो फोन गरेर सम्पर्कमा रहनु होला है.
1: हुन्छ गुरु, हुन्छ.
0: अब अरू सबै कुरामा ठिक छ, त्यस्तो आतिनुपर्ने ग्रहहरू छैनन् होइन.
1: हजुर,
0: ग्रहको शान्तिहरू गर्ने, ग्रहको पूजा पाठहरू गर्ने कामहरू गर्नु, भाउजूलाई शान्त हुन भन्नु, परिवारमा अरू कुरामा राम्रै छ, वास्तुहरू ठिकै छ. के छ विशेष छ, अब केही प्रश्नमा राख्नु एक दुईवटा धेरै पाइँदैन. राधे राधे. हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा हामीसँग प्रत्यक्ष रूपमा कुराकानी र भूत भविष्य अनि वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयास गरिरहेका छौँ. कोही जिज्ञासु फेरि पनि हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु. राधे श्याम हजुर.
2: राधे राधे गुरु.
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: म शङ्खुवासभाबाट गुरु.
0: शङ्खुवासभाबाट क्या, बड होइन बाट होइन. तपाईँलाई कति अल्छी लाग्छ बोल्दा पनि, को बोल्नुभयो तपाईँ? अनि शङ्खसभाबाट बड होइन नि त, शङ्खसभाबाट भनौँ न, आनन्दले जिब्रो फड्काएर बोलौँ न, के हो तपाईँको नाम?
2: मेरो शारदा खड्का हो गुरु.
0: शारदा खड्का, कहाँ पर्यो घर?
2: घर मेरो यता चम्पी नगरपालिका हो गुरु.
0: ए हामी भेट पनि भएको थियौँ होइन?
2: होइन त गुरु.
0: शारदा नाम गरेको मान्छे भेट भएको थियो.
2: हजुर, म खाजारीमा आएँ.
0: त्यही त, खानदारीमा हाम्रो भेट भएको होइन. एउटा एउटा बाबु कि कसो चिना पनि गर्नु भएको?
2: दुईटा चिना, छोराको मेरो अनि नातिको.
0: ए ल ल, अहिले कार्यक्रममा आउनुभयो, कसको बारेमा हेर्नुहुन्छ?
2: मेरो श्रीमानको बारेमा गुरु.
0: साल महिना गते समय भन्नु त?
2: 2044 साल जेठ महिनाको 27 गते बुधबारको राति, बुधबारको बिहान, मङ्गलबारको राति, अनि बुधबारको बिहान, मङ्गलबारको राति, जेठ 27 गते बुधबारको बिहान, मङ्गलबार राति, 26 गते राति भनौँ न गुरु.
0: हजुर हजुर.
2: अनि 2:15 गुरु.
0: 2:15 जिल्ला खराङमै भयो होइन. तपाईँको श्रीमानकोबाट हेर्दा 2044 जेठको 26 गते मङ्गलबारको राति, भोलिपल्ट 27 गते बुधबार हुने बेला 2:15 विशाखा नक्षत्रको तेस्रो पावाबाट नाम जोडिएको छ. राशिको नाम तेज कुमार हो. तुला राशि हेर्ने गर्नुभएको छ के छ?
2: यो गिर्की राति थियो गुरु पहिले, अनि यो द्वन्द्वमिति मिलेको रहेन त, चिना नमिलेर, अनि अहिले बुवा आमालाई सोधेर यो चिना नि गुरुलाई बनाउन दिनु पर्यो, अनि चिना नि हेराउनु पर्यो भनेर दिन्छ चेकमा थियो. अहिले ढुङ्गाको गुरु
0: तेज कुमार नाम आउँछ. यो 26 गतेको राति 27 गते बिहान हो भने तेज कुमार तुला राशि आउँछ. लग्न रहेको छ बृहस्पति, असाध्य राम्रो छ. लग्नमा लग्नको मालिक मंगल हो. मेष लग्न छ, अलि धेरै रिसाउने हो श्रीमान. धनस्थानमा सूर्य छ, उहाँको हातमा पैसा टिकेन है, जति कमाए पनि होइन. अहिले उहाँको अवस्थामा 8 शनि छ, खुट्टाहरू दुखेर हैरान छ, खुट्टा दुख्छ, घुँडा दुख्छ, के छ अहिले अवस्था?
2: एकदम घुँडा दुख्छ गुरु, उहाँ बिरामी नै होइरहनुहुन्छ.
0: अहिले उहाँलाई ठ्याक्कै 36 वर्षदेखि 39 वर्ष भित्रमा घर घरेरी जोड्ने खालको योग अथवा घर बनाउने खालको योग थियो, के गर्नुभयो?
2: बनाउने

0: तुमलिङतिर किनेछ गुरु,
1: तुमलुङ ठाउँमा गर्मीमा किन्नु भएछ है?
0: त्यता पनि छ,
1: भाग्यमानी हुनुहुन्छ, आत्तिनु पर्दैन। स्वास्थ्यमा निकै समस्याहरू आइरहेको छ, स्वास्थ्य सँगसँगै पत्नीसँगको सम्बन्ध पनि घरिघरि बिग्रिन सक्छ, ख्याल गर्नुहोला। किनभने पापकर्तरी ग्रहले केतु र शनिको योगमा सप्तम घरलाई दृष्टि गरेको छ, यदि घेरेको छ, यसले गर्दा अलिकति केही समस्याहरू आउन सक्छन्। विशेष ध्यान दिनुहोला, ग्रहको शान्तिहरू गर्ने, ग्रहको पूजापाठहरू गर्ने कामहरू गर्दै अगाडि बढ्नुहोला। झगडा गर्ने काम नगर्नु, उहाँ कम बोल्नुहुन्छ, अलिकति स्वास्थ्यमा समस्या बढी छ है।
0: हजुर,
1: के छ अरू विशेष जिज्ञासा राख्नु सबै एकजुटा?
0: यो खुट्टाहरू दुखेको चाहिँ के गर्नुपर्छ गुरु? एकदम
1: अब यसको लागि ग्रहको शान्तिहरू गर्ने, ग्रहको पूजापाठहरू गर्दा राम्रो हुन्छ।
0: कुन ग्रहको गर्नुपर्छ गुरु?
1: यो आठौं शनिको दोषहरू शान्ति गर्नुपर्छ, महामृत्युञ्जय जपहरू गराउँदा राम्रो हुन्छ।
0: कति वर्षसम्म छ गुरु, कहिले गर्नुपर्ने हो?
1: तपाईँलाई कहिले गर्न मन लाग्छ? चाँडै गर्दा राम्रो।
0: अनि उहाँले व्यवसाय के गर्दा राम्रो हुन्छ गुरु?
1: हजुर हजुर,
0: उहाँले व्यवसाय के गर्दा राम्रो हुन्छ?
1: व्यापार व्यवसाय त उहाँले लग्नमा बृहस्पति भएको मान्छे होटल व्यवसाय, खाद्यान्न व्यवसायहरू गर्ने, कृषि कामहरू गर्ने राम्रो हुन्छ।
0: उहाँलाई फलाम फाप्दै फाप्दैन गुरु?
1: फलाम आठौँ छ, फाप्दैन, राम्रो छैन,
0: फलाम फाप्दैन।
1: हजुर,
0: अनि बुवा आमासँग सम्बन्ध छोराछोरीसँग कस्तो हुन्छ?
1: बुवा आमासँग राम्रो छ, छोराछोरीसँग राम्रो छ, पत्नीसँग ठ्याक्कै कुरो मिल्दैन।
0: कहिले काहीँ मात्रै त्यस्तो हुन्छ गुरु, बेला बेला?
1: त्यही त, अब दिनदिनै भयो भने त अहिले हजुरले मलाई फोनै गर्नुहुन्थेन नि, अर्कै समस्या भइसक्थ्यो, तर ग्रहहरू मिल्दैन है।
0: हजुर,
1: अहिले छुट्यौँ?
0: उहाँले जेठी श्रीमतीसँग बिहे गर्नुपर्छ कान्छीसँग गुरु?
1: मैले फेरि पनि के भने, पत्नीसँग कुरो मिल्दैन, राम्रो छैन भने। तपाईँ कान्छी कि जेठी त्यसो भने? अब
0: म अलिक कान्छुमै छु।
1: होइन, भन्न खोजेको पत्नी चाहिँ एउटा मात्रै हो?
0: हजुर, म एउटै मात्रै हो त गुरु।
1: ए ल, ठिक छ, सकभर झगडा नगर्नुहोला, ग्रहको शान्तिहरू गर्ने, ग्रहको पूजापाठहरू गर्ने गर्दाखेरि राम्रो हुन्छ है।
0: ससुरालीहरूसँग कस्तो हुन्छ गुरु?
1: राम्रै हुन्छ।
0: साला जेठीसँग पनि?
1: साला जेठी चाहिँ कहाँ कहाँ परे त? माइत कहाँ परे?
0: माइत यता दाजुभाइसँग कस्तो हुन्छ गुरु?
1: सबैसँग राम्रो छ मैले भने, ग्रह शान्ति गर्नु भने अहिले छुट्टिन्छु है।
0: काका बडासँग राम्रै हुन्छ?
1: अहिले म छुट्टिन्छु है
0: गुरु। अनि शुभरङ शुभङ्क भन्नु न
1: हजुरलाई। मैले के भनेको छु, धेरै प्रश्न नगर्नु महत्त्व। अब मैले के भने, ससुरालीसँग राम्रो छ भन्छु, अनि सालासँग छुट्टै सोध्नुहुन्छ, त्यसपछि हामीलाई के हुन्छ? तपाईँले समय धेरै लिनुभयो भने अरूको पालो आएन क्या। अहिले फोन राख्नु, फेरि फोन गर्नु ल।
0: मैले बुझिसकेको,
1: हामीसँग हुनुहुन्थ्यो, आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ, नरिसाउनु होला मसँग कोही पनि। मैले फेरि पनि तपाईँलाई भन्न बाध्य हुन्छु, तपाईँले प्रश्न गर्दा कपीमा लेख्नुहोला। ससुरालीसँग राम्रो छ भनेपछि सालासँग अटोमेटिक राम्रो हुन्छ क्या, ससुराली भन्दा साला जेठान होइन त। यस्ता कुराहरूमा तपाईँहरू, मैले धेरै कुरा गर्नलाई दिउँसो फोन गर्नुहोला, आधी घण्टासम्म कुराकानी गरौँला। तर यो कार्यक्रम हो, कार्यक्रमको मर्यादामा हामीले सबैलाई नियम एउटै पालना गरौँ, अरूलाई चाहिँ फोन राम्रो राख्नु भन्ने, अनि तपाईँहरूलाई धेरै बेर उ गर्यो भने के हुन्छ? बरु कुनै पनि महत्त्वपूर्ण कुरामा बहस गरौँ, आधी घण्टा बोलौँ, केही फरक पर्दैन। आज एक दिन फोन नलिकन तपाईँहरूसँग बहस गरौँला, कुनै महत्त्वपूर्ण कुरा छैन भने फोन गर्नुहोस्, सबैलाई जानकारी हुने खालको प्रश्न राख्नुहोस्, तपाईँको उत्तर देख्दै गर्छु एक घण्टासम्म। तर भाग्य हेराउने क्रममा महत्वपूर्ण कुराहरू प्रश्न गर्नुहोला, अनि हामी तपाईँसँग प्रत्यक्ष कुराकानी गर्छौँ। मसँग फेरि गुरुले फोन यसो गर्नुभयो, बोल्न दिनु भएन, नरिसाउनु होला। रिसाउनु भयो भने तपाईँको मुख कालो हुन्छ, म त हाँसिरहेको छु, सधैँभरि हाँस्छु, मलाई रिस उठ्दैन। मैले यो तपाईँलाई मात्रै नियम लागू गरे होइन, सबैलाई नियम चाहिँ लागू गरिरहेको छु। त्यही भएर तपाईँहरू ध्यान दिएर फोनमा कुराकानी गर्नुभन्दा अगाडि मैले आजभन्दा आठ वर्ष अगाडिदेखि कपीमा लेख्नुहोस् है जिज्ञासा, कपीमा लेख्नुहोस् है जिज्ञासा भनेको भनै छु मैले, अनि पो सबैलाई भनेको चाहिँ पालो आउँछ। तपाईँको मात्रै चिनाएर भनेको कुरो पनि भएन, एकजनाको, तपाईँ भनेको एकजना है, कसैलाई व्यक्ति विशेष भनेको होइन। त्यही भएर सबैको पालो आउँछ, सबैले हेर्ने, चार पाँचवटा प्रश्न भन्दा उत्तर नदिने भनेको छौ। कोही जिज्ञासु हुनुहुन्छ? राधे राधे हजुर।
2: जय कृष्ण, राधे राधे गुरु।
1: कहाँदेखि को बोल्दै हुनुहुन्छ? देउता
2: हजुर, म बोल्दैछु है, दुधदेखि हो, मनिषा मगर।
1: मनिषा मगर कहाँदेखि भन्नुभयो?
2: डोटीदेखि गुरु।
1: डोटीको कुन गाउँमा हुनुहुन्छ?
2: बडी केदार।
1: बडी केदार कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ?
2: रेडियो बडी केदार।

0: कसको बारेमा हेर्नुहुन्छ आज?
1: मेरो छोराको बारेमा हेर्नु पाउँछ।
0: छोराको सबै कपीमा लेख्नु भएको
1: छ?
0: जिज्ञासा पनि छन्, चार पाँचवटा
1: छन् गुरु।
0: ल भन्नु त, सबै कुराहरू के के छन्?
1: मेरो छोराको 2082 साल फागुन महिनाको 19 गते बिहान 9:34 मंगलबार डोटी जिल्लामा।
0: तपाईँको छोराको यहाँबाट हेर्दा 82 फागुन 19 गते 9:34 बिहान डोटी जिल्लामा पूर्व फाल्गुनी नक्षत्रको पहिलो पावमा नाम मोहन नाम आउँछ।
1: 9:34 गुरु,
0: त्यही त 9:34 भने मैले
1: हजुर।
0: पूर्व फाल्गुनी नक्षत्रको पहिलो पावमा नाम जुर छ, राशिको नाम मोहन नाम आउँछ, सिंह राशि हुन्छ, लग्न मेष लग्न छ, मेष लग्नको मालिक मंगल एकादश स्थानमा राम्रै हो, काल सर्पयोग परेछ, बिरामी भइरहन्छ, राति जुरुक्को उठ्ने रुने कामहरू गर्छन् हो।
1: राति अलि रुन्छ, दिउँसो त त्यस्तो शान्त नै हुन्छ, राति अलि
0: बेलुका राति सपनामा दोषहरू परेको छ, यसलाई वायु दोष पनि भन्छन्। घरमा परिवारमा अलिकति दोषहरू लागेको छ, सूर्य ग्रहण योग, अंगारक योग, चन्द्रग्रहण योग, आइतबार मंगलबार र पूर्णिमाको दिन लसुन प्याज मासु खाना हुँदैन, यसलाई पूरा रूपमा व्रत राख्नुपर्छ। काल सर्पको एउटा घाँटीमा बुटी धारण गराइदिनुपर्छ, त्यति गरेपछि धेरै कुरामा राम्रो हुन्छ है।
1: हजुर, अनि
0: बाबासँग राम्रो छ। अर्को प्रश्न गर्नु,
1: अनि घरको वास्तु कस्तो छ गुरु?
0: वास्तु पुरै बिग्रिएको छ, घरको घाम उदाउनेपट्टि फर्किँदा टोइलेट छ, बाथरूम छ, घडेरी सानो मुख परेको छ हो,
1: हजुर छ,
0: सबै बिग्रिएको छ, यसलाई यो घरमा तपाईँको उन्नति हुँदैन। अरू प्रश्न,
1: अनि बाबुको शुभ अङ्क शुभ रङ?
0: 9 अङ्क राम्रो हुन्छ, सबैभन्दा राम्रो रातो सेतो रङ राम्रो, पूर्व दक्षिण राम्रो हुन्छ। अहिले छुट्टिन्छु, राधे राधे।
1: अनि दाइ भाइसँग सम्बन्ध कस्तो छ?
0: राम्रै हुन्छ है,
1: हजुर,
0: राधे राधे,
1: राधे राधे।
0: हामी कार्यक्रम ज्योतिष दर्पणको बसाईमा तपाईँसँग महत्वपूर्ण कुराहरूको प्रश्नको उत्तर दिएर हामी उपस्थित भइरहेका छौं। छोटो र मिठो तपाईँसँग प्रत्यक्ष कुराकानी गर्न पाइयो भने हामी तपाईँसँग धेरैवटासँग फोनमा कुराकानी गर्ने, हामी जानकारी दिने प्रयास गरिरहेका छौं। हामी विशेष गरी भूत भविष्य र वर्तमान सम्बन्धीका विशेष जानकारी र हामीसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौं। 98453 97658 र 98142-73-601 सीधा सम्पर्कमा हामी रहने गर्छौ र तपाईसँग भएका विशेष जानकारीहरू पनि दिने प्रयास गरिरहन्छौ। हामी आफ्नो र आफन्तहरू धेरैभन्दा धेरै जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौं। 98453 97658 र 98142-73-601 हामी तपाईँसँग कुराकानी गर्छौं। फेसबुकमा तपाईँले हामीलाई फलो गर्न चाहनुभयो भने तपाईँले लक्ष्मण सुवेदी 333 मा तपाईँले सर्च गर्नुहोला, LAXMANSUBEDI सुवेदी 333 है। हामी तपाईँसँग भएका विशेष कुराकानी र विशेष भूत भविष्य र वर्तमान सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी दिने एउटा प्रयास गरिरहेका छौं। यतिखेर हामी प्रत्यक्ष सनातन रेडियो नेटवर्कबाट नेपालमा भएका विभिन्न रेडियो स्टेशनहरूबाट एकैसाथमा हामी तपाईँसँग रहने गर्छौं र हामीसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीका जानकारी दिन्छौं। दिनैभरि पनि हामी तपाईँले फोन गर्नुभयो भने दिउँसो पनि तपाईँ र मेरो प्रत्यक्ष कुराकानी रहनेछ, त्यही भएर दिउँसो यिनै दुईटा नम्बरमा सम्पर्क गरेर हामीसँग तपाईँ जोडिन सक्नुहुन्छ है। त्यही भएको भएर तपाईँ प्रत्यक्ष रूपमा हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ भन्दै आजको लागि कार्यक्रम ज्योतिष दर्पणको व्यवसायबाट म ज्योतिष पण्डित लक्ष्मण सुवेदी आज्ञा चाहन्छु। तपाईँको र मेरो भेट भोलि बिहान ठिक आठ बजे रेडियोको ध्वनि तरङ्गबाट
2: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
3: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
4: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
3: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
4: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
3: प्रोप्राइटर लक्ष्मी काफ्ले।
4: सम्पर्क 98433-47262,
3: 98-10-55-55-85
4: र वाट्सएप नम्बर 98-5-20-28-646।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनी?
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98-5-20-55-768, 98-5-20-55-768।
8: साथै 98-5-20-55-768 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 9 बज्यो।
1: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाई खोल्ने,
3: दाँत भर्ने, दाँतको आसुति गर्ने,
2: दाँतको एक्सरे सुविधा,
3: बाँगा टेङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र स्वास्थ्य गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
2: ध्यान दिनै पर्ने कुरा,
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
0: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाक नेटुडी खेल छेउ संखुवा सभा। फोन नम्बर 0295-62-320 र 98-40-50-541।
4: यस कान्तिपुर डायरीका साथमा
5: हुलास ग्याल्भलम 3 गुणा बढी टिक्छ, हुलास भए अरू किन खोज्ने?

अन्य 7 बजेदेखि 9 बजेसम्म दैनिक उपभोग्य सामग्री खरिद बिक्रीका लागि कर्फ्यू खुकुलो गरिएको हो। प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाद्वारा जारी सूचनामा सो अवधिमा नागरिकले अत्यावश्यक दैनिक उपभोग्य सामग्री खरिद बिक्री गर्न सक्ने व्यवस्था गरिएको उल्लेख छ। जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था तथा नागरिकको दैनिक र अत्यावश्यक कामकाजलाई मध्यनजर गर्दै कर्फ्यू आंशिक रूपमा खुकुलो गरिएको प्रशासनले जनाएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार बिहान 9 बजेदेखि यसअघि जारी गरेको कर्फ्यू आदेश भने अर्को आदेश नभएसम्म यथावत लागू रहनेछ। सुनसरीमा भएको घटनापछि धनुषामा विकसित परिस्थिति र प्रदर्शनलाई ध्यानमा राख्दै बसेको सर्वपक्षीय बैठकले आज जनकपुर धाममा सद्भाव र्याली निकाल्ने निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलको अध्यक्षतामा बसेको बैठकले सामाजिक सद्भाव, शान्ति र धार्मिक सहिष्णुता कायम गर्न सबै पक्षलाई सक्रिय भूमिका निर्वाह गर्न आह्वान गर्दै 4 बुँदे निर्णय गरेको। बैठकले सामाजिक सद्भाव, अमन चयन र धार्मिक सहिष्णुता कायम राख्न सबै सरकारवालाले आफ्नो क्षेत्रबाट पहल गर्ने र नागरिक बीच भाइचारा, आपस विश्वास एवं सहिष्णुता अभिवृद्धि गर्न संयुक्त रूपमा काम गर्ने सहमति गरेको छ। पाकिस्तानको गिलगिट बाल्टिस्तान स्थित 8,047 मिटर अग्लो ब्रड पीकमा हिम पहिरोमा परेका अन्तर्राष्ट्रिय आरोहीहरूको खोज तथा उद्धार अभियान आज पुनः सञ्चालन हुने भएको छ। हिजो प्रतिकूल मौसम र भारी हिमपातका कारण रोकिएको उद्धार अभियानमा आज थप उद्धार टोली र शेर्पाहरू सहभागी हुने गिलगिट बाल्टिस्तान प्रशासनले जनाएको छ। गिलगिट बाल्टिस्तानका कमिश्नर कार्यालयले हिजो जारी गरेको विज्ञप्ति अनुसार पाकिस्तान सेनाको हेलिकप्टर मार्फत उद्धार गरेका 3 जनाको शव हाल कम्बाइन्ड मिलिटरी हस्पिटल सीएमएच स्कार्दुमा राखिएको छ। त्यहाँ उनीहरूको कानूनी प्रक्रिया, पहिचान र आवश्यक औपचारिकता पूरा भइरहेको छ। सो अस्पताल पाकिस्तानको गिलगिट बाल्टिस्तानको स्कार्दु शहरमा अवस्थित सैनिक अस्पताल हो। स्कार्दु पाकिस्तानको राजधानी इस्लामाबादबाट करिब 350-400 किलोमिटर उत्तर पूर्वमा पर्छ। सड़क मार्गबाट पुग्न 10-12 घण्टा लाग्ने भए पनि हवाई मार्गबाट करिब 1 घण्टामा त्यहाँ पुग्ने गरिन्छ। महेन्द्र राजमार्ग अन्तर्गत कावासरीको फिल्म हल चोकमा ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। घटनापछि अहिले बिहान स्थानीयले महेन्द्र राजमार्ग अवरूद्ध गरेका छन्। महेन्द्र राजमार्ग हुँदै पूर्व पश्चिम हिँडेका गाड़ी कावासरीमा रोकिएका छन्। ट्राफिक प्रहरी निरीक्षक कुशल बर्तोलका अनुसार नारायणगढ़तर्फ बुटोलतर्फ जाँदै गरेको एउटा ट्रकको ठक्करबाट कावासरीका 71 वर्षका तुलसी चुवाईको बिहान मृत्यु भएको। फिल्म हल चोकमा पैदल बाटो काट्दै गरेका चुवाईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। महेन्द्र राजमार्गमा रहेको सीसीटीभी फुटेजका आधारमा ठक्कर दिने ट्रक खोज्न आफूहरू प्रयासरत रहेको प्रहरी निरीक्षक बर्तौलाले जानकारी दिए। स्थानीयले ठक्कर दिने गाड़ी नसमातिएसम्म अवरूद्ध राजमार्ग नखोल्ने अडान लिएका छनृ।

केले आयो नयाँ एलजी एसेन्सियल सिरिज अब किफायती मूल्यमा रेफ्रिजरेटर वासिङ मसिन एसी को कम्प्लिट रेन्ज 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई नागरिकता भए पुग्छ हरेक घरको खुसी घर घरमा एलजी लाइफ गुड

0: Coming up next,
1: The Good Morning Show.
2: अविरल वर्षा पहिरो तथा बाढ़ीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सड़क खण्डमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीले आज बिहान 5 बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सड़क पूर्ण रूपमा अवरूद्ध भएको र केही सड़कमा राति सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाएको जनाएको छ। काभ्रे पलाञ्चोक र सिन्धुली जोड्ने बीपी राजमार्ग अन्तर्गत खुरकोट नेपाल थोक कटुञ्जे बेसी सड़क खण्डमा सम्भावित बाढ़ीको जोखिमलाई दृष्टिगत गर्दै बेलुका 6 बजेदेखि बिहान 4 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाएको छ। यस्तै कान्ति लोकपथमा पनि बेलुका 5 देखि बिहान 5 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले खाड़ीमा 6 महिनादेखि चलिरहेको युद्धले क्षेत्रीय संकटबाट विश्वव्यापी अस्थिरताको स्रोत बन्न पुगेको भन्दै चेतावनी दिएका छन्। उनले हर्मुज जलमार्ग हुँदै गरिने व्यापार ध्वस्त भएको उल्लेख गर्दै थप आर्थिक क्षति नहुन दिन सबै पक्षलाई तुरन्तै पार वाहन स्वतन्त्रता पुनर्स्थापित गर्न आग्रह गरेका छन्। महासचिव गुटेरेसले शत्रुता तुरन्तै रोक्न र अन्तर्राष्ट्रिय पारवहन अधिकारहरू पूर्ण रूपमा पुनर्स्थापित गर्न माग गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका हुन्। र अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले आज विश्वकपसँग आफ्ना प्रमुख प्रतियोगिताको शेयर बिक्री गर्ने विवादास्पद योजना फिर्ता लिएको बताएका छन्। आफ्नो प्रस्तावको व्यापक विरोध भएपछि इन्फान्टिनाले यो योजना नै रद्द गर्न बाध्य भएका हुन्। यसअघि युरोपेली फुटबल महासंघले फिफाको यो प्रस्ताव कायम रहेसम्म विश्वकप नै बहिष्कार गर्ने धम्की दिएको थियो। एसियाली फुटबल महासंघले पनि प्रस्तावको विरोधमा प्रेस विज्ञप्ति नै जारी गरेको थियो। हौस् त कान्तिपुर डायरी अहिलेलाई यति नै। अहिले मध्याह 12 बजे कान्तिपुर डायरीका साथ पुनः भेट हुने नै छ। सुनिता आज्ञा चाहन्छु। नमस्कार।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्रे,
3: सम्पर्क 98433-47262,
1: 98-10-55-55-85
3: र वाट्सएप नम्बर 98-5-20-28-646।
1: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
1: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
2: दाँत खुल्ने, दाँत सफा गर्न्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गोटिङको दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खादरी नगरपालिका 1 प्रहरी गेट, सेउ, संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
2: सम्पर्क नम्बर 029-5906-67 र 98-4-20-22-67।
0: श्रोत तथा श्रोताहरु, कार्यक्रममा उपस्थितिका लागि हार्दिक निमन्त्रणा। संखुवा सभा जिल्ला सभापोखरी गाउँपालिका 1 डाँडा गाउँ निवासी स्वर्गीय गोपाल विश्वकर्माको जन्म 2035 साल वैशाख 18 गते भई 2083 साल असार 19 गते भएको असामयिक निधनले हामी सम्पूर्ण परिवार शोकाकुल भएका छौं। उहाँको आत्माको चिर शान्तिको कामना गर्दै 2083 साल साउन 16 गते शनिबार शुद्ध्याय कार्यक्रम आयोजना गरिएको हुँदा आफन्त, इष्टमित्र, मलामीजन, शुभेच्छुक तथा सम्पूर्ण महानुभावहरूलाई उक्त कार्यक्रममा उपस्थित भई दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोक सन्तप्त परिवारलाई समवेदना प्रदान गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ। शोकाकुल परिवार: बुबा पुष्पलाल विश्वकर्मा, आमा गौरीमाया विश्वकर्मा, छोरा सूरज विश्वकर्मा, छोरी ग्रीष्मा विश्वकर्मा, भाई बुहारी, मन कुमार, हर्क माया, शंकर, भतिजीहरू तुलसा, तुलना, दिदी मैया, भिनाजू जय बहादुर, दिदी उर्मिला, भिनाजू लीला बहादुर, बहिनी तारा, ज्वाई मणिराम, बहिनी कला, ज्वाई कुमार, भान्जा भान्जीहरू सुजन, सुनिता, संगीता, सुभाष, करिश्मा, तारा, करुणा, आशा, सनम, युमेन र अरुणा तथा सम्पूर्ण
4: करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अध्यावधि गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
5: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
4: सम्पर्क नम्बरहरू 029560400 र 98520726031। खाँदबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, संखुवा सभा।
6: होइन ए मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
7: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
6: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
7: ए त्यसको लागि त हाम्रै खाँदबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
8: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
7: अटो रिफ्राक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
8: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
7: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
8: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
7: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
8: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
7: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
8: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
7: थप जानकारीको लागि 029562061,
8: 029570315
7: र 98520761177
8: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी संखुवा सभा।
9: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार, अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
10: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
9: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
11: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्था सभाको खाँदबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
9: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
11: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
9: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
11: होटल टेलरिङ सेन्टर खाँदबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो,
9: डिजाइनर सुमन ठटाल 98615349444
11: र 029590155।
12: More style, more design. Total Tailors.
13: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खाँदबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खाँदबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू, दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँदबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 029575267, मोबाइल 97438640084।
14: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
15: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
14: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
15: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्ने छ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
14: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
15: ए ल ल, सँगै जाउँ न भाइ।
16: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
17: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
16: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
17: सम्पर्क नम्बर 9860 96 40 00
16: र 9819 32 76 75।

0: साथी महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाइ खोल्ने,
3: दाँत भर्ने, दाँतको आकृति गर्ने,
2: दाँतको एक्सप्रेस सुविधा,
3: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको घिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
2: ध्यान दिनै पर्ने कुरा
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
1: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग्ने टुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।
4: नमस्कार है वडाध्यक्षज्यू।
5: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
4: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
5: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
4: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
5: यो मेरो सुट त हाम्रै सकुवा सभाको नबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीबाटै सिलाएको त भनी। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
4: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
6: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
7: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
8: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
3: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
9: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
1: सम्पर्क नम्बर 0295-65-679 र मोबाइल नम्बर 98-420-82-776।
10: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खातबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
11: होइन, यो खातबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
12: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खातबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
11: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खातबारी नगरपालिका 1 प्रगति टोल।
12: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
11: प्रोप्राइटर प्रतीक्षा दाहाल।
12: सम्पर्क नम्बर 98-163-55-553
11: र 98-423-18-049।
13: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टाढमा प्रत्येक 2-2 हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल साउन 9 गते शनिबार, 2083 साल साउन 23 गते शनिबार र 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बाल बालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चार, फोन 0295752067, मोबाइल 97655864। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
14: राष्ट्रको गौरव नेपालीको आवाज, आजको आवश्यकता समृद्ध समाज, रेडियो संकल्प सभा 95.5 MHz।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: खुसीको खबर खुसीको खबर खुसीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295572 67, मोबाइल 97438640084।
2: श्री हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
3: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
4: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादबारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 0295611065, 98421552564, 98421926987 र 98520519906।
5: शोक तथा शुद्धाय कार्यक्रममा उपस्थितिका लागि हार्दिक निमन्त्रणा। संखुवा सभा जिल्ला सभा पोखरी गाउँपालिका 1 डाँडा गाउँ निवासी स्वर्गीय गोपाल विश्वकर्माको जन्म 2035 साल वैशाख 18 गते भई 2083 साल असार 19 गते भएको असामयिक निधनले हामी सम्पूर्ण परिवार शोकाकुल भएका छौं। उहाँको आत्माको चिर शान्तिको कामना गर्दै 2083 साल साउन 16 गते शनिबार शुद्ध्याई कार्यक्रम आयोजना गरिएको हुँदा आफन्त, इष्टमित्र, मलामीजन, शुभेच्छुक तथा सम्पूर्ण महानुभावहरूलाई उक्त कार्यक्रममा उपस्थित भई दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोक सन्तप्त परिवारलाई समवेदना प्रदान गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। शोकाकुल परिवार: बुबा पुष्पलाल विश्वकर्मा, आमा गौरीमाया विश्वकर्मा, छोरा सूरज विश्वकर्मा, छोरी ग्रीष्मा विश्वकर्मा, भाई बुहारी मन कुमार हर्कमाया शंकर, भतिजीहरू तुलसा तुलना, दिदी मैया, भिनाजु जय बहादुर, दिदी उर्मिला, भिनाजु लीला बहादुर, बहिनी तारा, ज्वाई मणिराम, बहिनी कला, ज्वाई कुमार, भान्जा भान्जीहरू सुजन सुनिता संगीता सुभाष करिश्मा तारा करुणा आशा सनम युमेन र अरुणा तथा सम्पूर्ण।
6: होइन है मास्टरनी नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
7: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
6: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
7: ए त्यसको लागि त हाम्रै खातबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खाँचबारीमा सञ्चालित नेपाल नेत्र ज्योति संघ तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
8: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
7: अटो रिफ्याक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
8: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
7: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
8: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
7: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
8: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
7: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
8: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
7: थप जानकारीको लागि 029562061
8: 029570315
7: र 98520607
8: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँचबारी संखुवा सभा।
1: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल साउन 9 गते शनिबार, 2083 साल साउन 23 गते शनिबार र 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू, मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चार, फोन 029575267, मोबाइल 97655680460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
9: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनि?
10: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
11: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी, सम्पर्क नम्बर 98525557068, 98525557068,
12: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
13: आयो सबको घर घरमा।
14: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
15: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
14: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 029562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्।
4: रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
16: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एण्ड सप्लायर्स, खाँदारी 1, सङ्खुवा सभा।

0: नमस्कार वडाध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्दाहरू भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुट त हाम्रै सकुवा सभाको नमुना एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर खातबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
3: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 0295560879 र मोबाइल नम्बर 9842827076।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खातबारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
8: आयो सबको घर घरमा।
9: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
10: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
9: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 029562 6066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
11: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
12: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
13: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
12: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
13: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ, छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
12: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
13: ए ल ल, सँगै जाउँ न भाइ।
5: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
13: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
5: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल,
13: सम्पर्क नम्बर 9862964000
5: र 9819326775।
13: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
14: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खातबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खातबारी 1, खातबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800902062।
15: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
13: त्यसको लागि के को चिन्ता, हाम्रै खातबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
15: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
13: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
15: प्रोप्राइटर लक्ष्मी काफ्ले।
13: सम्पर्क 9843347262,
15: 9810555580
13: र वाट्सएप नम्बर 9852028646।

0: नेपाली महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी ठूलो क्याबिन शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङटार 0295751647
2: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
3: उपलब्ध सुविधाहरू 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा 9. यातायातको सुविधा भएको
4: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार संखुवा सभा फोन नम्बर 0295611065 98421552504 98421926987 र 98520519906
5: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन
6: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ
5: शंका सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ
6: हाम्रा सेवाहरू
5: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने
6: दाँत खुल्ने दाँत सफा गर्ने
5: दाँतको एक्सरे गर्ने
6: झिक्न नमिल्ने फिक्स दाँत लगाइने
5: झिक्न मिल्ने आरपीडी लगाइने
6: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने
5: बाङ्गो टिङ्गो दाँत मिलाइने
6: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ
5: मनकामना डेन्टल क्लिनिक खादरी नगरपालिका 1 प्रहरी गेट छेउ संखुवा सभा हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि
6: सम्पर्क नम्बर 0295906667 र 98422667
7: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज
1: शोक तथा शुद्धि कार्यक्रममा उपस्थितिका लागि हार्दिक निमन्त्रणा संखुवा सभा जिल्ला सभापोखरी गाउँपालिका एक डाँडा गाउँ निवासी स्वर्गीय गोपाल विश्वकर्माको जन्म 2035 साल वैशाख 18 गते भई 2083 साल असार 19 गते भएको असामयिक निधनले हामी सम्पूर्ण परिवार शोकाकुल भएका छौं। उहाँको आत्माको चिर शान्तिको कामना गर्दै 2083 साल साउन 16 गते शनिबार शुद्ध्याई कार्यक्रम आयोजना गरिएको हुँदा आफन्त इष्टमित्र मलामीजन शुभेच्छुक तथा सम्पूर्ण महानुभावहरूलाई उक्त कार्यक्रममा उपस्थित भई दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोक सन्तप्त परिवारलाई समवेदना प्रदान गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ। शोकाकुल परिवार बुबा पुष्पलाल विश्वकर्मा, आमा गौरीमाया विश्वकर्मा, छोरा सूरज विश्वकर्मा, छोरी ग्रीष्मा विश्वकर्मा, भाई बुहारी मन कुमार हर्कमाया शंकर, भतिजीहरू तुलसा तुलना, दिदी मैया भिनाजु जय बहादुर, दिदी उर्मिला भिनाजु लीला बहादुर, बहिनी तारा ज्वाई मणिराम, बहिनी कला ज्वाई कुमार, भान्जा भान्जीहरू सुजन सुनिता संगीता सुभाष करिश्मा तारा करुणा आशा सनम युमेन र अरुणा तथा सम्पूर्ण
2: करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अध्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
3: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
2: सम्पर्क नम्बरहरू 029560400 र 98520 72 631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय मानी भन्ज्याङ संखुवा सभा।
4: सरप्राइज जेनी, यो गहना कस्तो छ?
5: छ्या, यस्तो पनि गहना लाउँछन्?
4: अनि यो
5: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
4: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
5: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
4: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
5: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
4: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, संखुवा सभा।
5: प्रोप्राइटर गोपाल विश्वकर्मा 98420 59801, जनक पौडेली 98520 58344 र 029560248।
4: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, संखुवा सभा।
6: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
7: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
6: शुभलक्ष्मी कृषि औजार सप्लायर्स खादबारी एक नगरपालिका रोड संखुवा सभा।
7: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
6: प्रोप्राइटर लक्ष्मी काफ्ले।
7: सम्पर्क 98433-47-262,
6: 98-10-55-55-85
7: र व्हाट्सएप नम्बर 98-5-20-28-646।
2: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
8: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
3: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 0295611065, 98421-52504, 98421-26987 र 98520-51906।
5: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल साउन 9 गते शनिबार, 2083 साल साउन 23 गते शनिबार र 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू: मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चार। फोन 0295572-67, मोबाइल 97655-86460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
3: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
9: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
3: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-4-32-57-841 र 0-29-5-62-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
10: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।

0: रेडियो संखुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।
1: This is Radio Sankhuwa Sabha 95.5 MHz.
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाइ खोल्ने,
3: दाँत भर्ने, दाँतको आसुति गर्ने,
2: दाँतको एक्सरे सुविधा,
3: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
2: ध्यान दिनै पर्ने कुरा,
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
0: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग्ने टुडी खेल छेउ सङ्खुवा सभा। फोन नम्बर 029562320 र 9842505041।

पूर्वी तराईका जिल्लामा केही दिन यता जारी तनावका घटना साम्य बन्दै सुनसरी धनुषा र सिरामा लगाइएको कर्फ्यू आदेश स्थानीय प्रशासनद्वारा हटाइयो, निषेधाज्ञा भने कायमै। रेजिडेन्ट र इन्टर्न चिकित्सकले पाउने मासिक निर्वाह भत्ताको विषयमा फेरि विवाद, मेडिकल कलेजको सीट संख्या वृद्धि गर्नुपर्ने कलेज संचालकहरूको अडान। पाकिस्तानको ब्रडपिकमा हिम पहिरोमा परेकाहरूको आज पनि खोज तथा उद्धार कार्य जारी, एक नेपाली सहित तीनजनाको पहिचान खुल्यो, अन्यको अवस्था अज्ञात। र विश्व फुटबलको सर्वोच्च निकाय फिफाद्वारा आफ्नो विवादास्पद योजना फिर्ता लिएको घोषणा।

0: केलेल्या आयो एलजी एसेन्सियल सिरिज अब किफायती मूल्यमा रेफ्रिजरेटर वासिङ मसिन एसी को कम्प्लिट रेन्ज 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई नागरिकता भए पुग्छ हरेक घरको खुसी घर घरमा एलजी एलजी लाइफ गुड
1: रेनबुल बबाल एनर्जी।
2: नमस्कार, कान्तिपुर डायरीका साथमा दीपशिखा र तारा समाचार अब विस्तारमा।
3: सुनसरीको देवानगंज र कप्तानगंज घटनापछि तनावग्रस्त बनेका मधेस र पूर्वी तराईका जिल्लाहरूमा प्रशासनले कर्फ्यू खुकुल्लो पार्न थालेको छ। सुनसरीका 10 स्थानीय तह र धनुषाको जनकपुर क्षेत्र र सिराहाको लहानमा कर्फ्यू हटाएर स्थानीय प्रशासनले निषेधाज्ञा जारी राखेको छ। यस्तै गोलबजारमा भने कर्फ्यू यथावत राखिएको छ। सुनसरी प्रशासनले आज बिहान 8:30 बजेदेखि टहरी, रामधुनी, इनरुवा, दुहवी, भोक्राहा, नरसिंह, कोशी, गढ़ी, देवानगंज, हरिनगंज, हरिनगर र वर्जुगाका तोकिएका क्षेत्रमा जारी कर्फ्यू हटाउँदै साँझ 5 बजेसम्म निषेधाज्ञा लागू गरेको हो। साउन 12 गते देवानगंजमा भएको हिंसात्मक घटनापछि ती क्षेत्रमा कर्फ्यू लगाइएको थियो। प्रमुख जिल्लाधिकारी ईश्वरी प्रसाद अर्यालका अनुसार सुरक्षा अवस्थाको समीक्षा गर्दै कर्फ्यू हटाइएको भए पनि सम्भावित अप्रिय गतिविधि रोक्न 5 जना भन्दा बढ़ी व्यक्ति एकै ठाउँमा भेला हुन, सभा, जुलुस, प्रदर्शन, बैठक तथा धरना गर्न निषेध गरिएको छ।
2: यसैबीच धनुषामा पनि जनकपुर धाम क्षेत्रमा आज बिहान 10 बजेदेखि कर्फ्यू हटाइएको छ। प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलका अनुसार लक्ष्मणिया नगर लाइन, बेलौनी रोड, सिनुर जोडा, सोहनी मण्डी, मणिमण्डप, स्कोन, जनकपुर, दुधमती पुल लगायतका क्षेत्रमा अर्को आदेश नभएसम्म 5 जना भन्दा बढ़ी व्यक्ति भेला हुन तथा सभा, जुलुस र प्रदर्शन गर्न रोक लगाइएको हो। आज बिहान जनकपुरमा कर्फ्यू हटाउनु अघि सद्भाव र्याली आयोजना गरिएको छ। हिजो बसेको सर्वपक्षीय बैठकले तनाव बत्तर पार्ने सहमति गर्दै आज बिहान सद्भाव र्याली निकाल्ने निर्णय गरेको थियो। जनकपुरको रेलवे स्टेशनबाट शुरू भएको सद्भाव र्यालीमा ठूलो संख्यामा स्थानीयको सहभागिता भएको थियो। सुरक्षा निकायका प्रमुख, नागरिक समाज, धार्मिक गुरू र सर्वसाधारण सहभागी सद्भाव र्यालीले शान्ति र अमन चयन कायम गर्न सन्देश दिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले जानकारी दिए। यता सिराहाको लहान क्षेत्रमा पनि आज बिहान 10 बजेदेखि लागू हुने गरी कर्फ्यू हटाइएको छ। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार पछिल्लो सुरक्षा अवस्थाको विश्लेषणपछि लहानमा कर्फ्यू हटाइएको हो। गोलबजारमा भने अवस्था सामान्य बन्दै गए पनि कर्फ्यू कायमै राखिएको छ। त्यहाँका अवस्थाबारे छलफलपछि थप निर्णय गरिने प्रशासनले जनाएको छ। सुनसरीको कप्तानगंजमा भएको घटनापछि पूर्वी तराईका विभिन्न जिल्लामा आन्दोलन र तनाव बढ़ेपछि प्रशासनले कर्फ्यू तथा निषेधाज्ञा लागू गरेको थियो। प्रशासनहरूले अहिले अवस्था क्रमशः सामान्य बन्दै गएको जनाउँदै शान्ति, सुरक्षा र साम्प्रदायिक सद्भाव कायम राख्न, निषेधाज्ञाको पालना गर्न सर्वसाधारणसँग आग्रह गरेका छन्। उल्लंघन गर्नेमाथि प्रचलित कानून बमोजिम कार्यवाही गरिने चेतावनी पनि दिएको छ। यसैबीच रूपन्देहीको भैरवामा व्यावसायिक संघ संस्थाले मुलुकमा शान्ति स्थापनाको कामनासहित सद्भाव र्याली निकालेका छन्। चेम्बर अफ कमर्स र सिद्धार्थ उद्योग वाणिज्य संघ रूपन्देहीको अगुवाईमा आयोजित सद्भाव र्यालीमा उद्योगी व्यवसायीका साथै सदरमुकाम भैरवामा रहेका सामाजिक संघ संस्थाका प्रतिनिधि सहभागी भएका थिए।
3: साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्याएको आरोपमा नेपाल प्रहरीले देशका विभिन्न जिल्लाबाट 65 जनालाई पक्राउ गरेको छ। साउन 13 गतेदेखि आज बिहानको अवधिसम्ममा सो संख्यामा पक्राउ गरिएको हो। प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार सबैभन्दा बढ़ी धनुषा जिल्लाबाट 45 जना पक्राउ परेका छन्। त्यसै गरी सर्लाहीबाट 8 जना, सिराहाबाट 5 जना, महोत्तरीबाट 3 जना, सुनसरीबाट 2 जना तथा पर्सा र सप्तरीबाट 1-1 जना पक्राउ परेका छन्। प्रहरीले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता तथा सार्वजनिक शान्ति कायम राख्ने उद्देश्यले कानून विपरीत गतिविधिमा संलग्न व्यक्तिमाथि निगरानी र कार्यवाहीलाई निरन्तरता दिएको जनाएको छ। प्रहरीले सबै नागरिकलाई सामाजिक तथा साम्प्रदायिक सद्भाव कायम राख्न जिम्मेवार व्यवहार गर्न तथा अफवाह वा भड़काउ सामग्रीको प्रचार प्रसार नगर्न आग्रह समेत गरेको छ। विविधतामा एकता हाम्रो पहिचान भन्ने सन्देशलाई आत्मसात गर्दै समाजमा आपसी सद्भाव र एकता कायम राख्न प्रहरीले सार्वजनिक अपील समेत गरेको छ।
2: सिराहाको गोल बजारमा भएको घटनामा ज्यान गुमाएका 15 वर्षीय गणेश यादवका परिवार र सरकारबीच 7 बुधे सहमति भएको छ। मृतकको परिवार र सरकारबीच गएराति सम्झौता भएको हो। गएराति भएको सम्झौतामा मृतकका बुवा रामवृक्ष यादव र गृहमन्त्री सुदन गुरूङले हस्ताक्षर गरेका छन्। सहमति अनुसार गृह मन्त्रालयले मृतकलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढ़ाउने, परिवारलाई नेपाल सरकारका तर्फबाट 10 लाख रूपियाँ राहत उपलब्ध गराउने तथा घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि कानून बमोजिम कार्यवाही प्रक्रिया अघि बढ़ाउने प्रतिबद्धता जनाएको छ। त्यस्तै मृतकका परिवारका एकजना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, घटनाको अध्ययनका लागि गठित छानबिन समितिको प्रतिवेदनका सुझाव तथा सिफारिश कानून बमोजिम कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढ़ाउने उल्लेख छ। त्यस्तै गणेश यादवको सम्झनामा स्थानीय सरकारसँगको समन्वयमा गाउँपालिकाको उपयुक्त स्थानमा स्मृति पार्क निर्माण गर्न आवश्यक पहल गर्ने र पार्क निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढ़ाउने सहमति भएको छ।
3: महेन्द्र राजमार्ग अन्तर्गत नवलप्रासे स्थित कावासोतीको फिल्म हल चोकमा पैदल यात्रुलाई ठक्कर दिएर फरार भएको ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। चालकलाई नियन्त्रणमा लिएपछि स्थानीयले बिहानैदेखि अवरूद्ध पारेको राजमार्ग खुलेको छ। प्रहरीका अनुसार अहिले निवार्द रूपमा सवारी साधन सञ्चालन भइरहेका छन्। ट्राफिक प्रहरी निरीक्षक कुशल बर्तौलाका अनुसार नारायणगढ़बाट बुटौलतर्फ जाँदै गरेको ट्रक नियन्त्रणमा लिएको छ। दुर्घटनापछि फरार रहेका सो ट्रकका चालक प्रकाश गिरीलाई समेत पक्राउ गरिएको छ। त्यसअघि स्थानीयले चालकलाई पक्राउ गर्न सड़क अवरूद्ध पारेका थिए। अहिले सड़क सामान्य अवस्थामा सञ्चालनमा आएको हाम्रा सहकर्मीले जनाएका छन्।
2: रेजिडेन्ट एमडीएमएसका आवासीय र इन्टर्न एमबीबीएस बीडीएसका प्रशिक्षार्थी चिकित्सकले पाउने मासिक निर्वाह भत्ताको विषयमा फेरि विवाद देखिएको छ। डाक्टर गोविन्द केसी र सरकारबीच निजी मेडिकल कलेजको सिट तत्काल नबढ़ाउने सहमतिपछि रेजिडेन्टलाई दिँदै आएको निर्वाह भत्ता नदिने कलेज संचालकहरूको घोषणा र इन्टर्न चिकित्सकहरूले आफूहरूलाई पनि भत्ताको व्यवस्था गर्न अल्टिमेटम दिएपछि मासिक भत्ताको विषयमा विवाद देखिएको हो। डाक्टर केसी र सरकारबीच सोमबार 7 बजे सहमति भएको थियो। सरकारले गत वर्षदेखि रेजिडेन्ट चिकित्सकलाई मासिक स्वास्थ्य सेवा को 8 तहको बराबर मासिक 48,500 निर्वाह भत्ता दिने निर्णय गरेको थियो। यस वर्षदेखि तलबमा 21% वृद्धि भएर करिब 59,000 पुगेको छ। एमडीएमएस तहमा गत वर्षदेखि आवासीय चिकित्सकलाई 8 तह बराबरको निर्वाह भत्ता दिने निर्णय आयोगले गरेको थियो। त्यही निर्णय अनुसार रेजिडेन्ट चिकित्सकहरूले निर्वाह भत्ता पाउँदै आएका थिए। सरकारले डाक्टर गोविन्द केसीसँग निजी मेडिकल कलेजको सेट संख्या वृद्धि नगर्ने सहमति 11 साउनमा गरेपछि कलेज संचालकहरूले निर्वाह भत्ता नदिने घोषणा गरेका हुन्। भत्ता दिने शर्तमा निजी मेडिकल कलेजको सेट संख्या वृद्धि गरेर गत वर्ष 130 वटासम्म कायम गरिएको छ। निजी मेडिकल तथा डेन्टल कलेजहरूको छाता संगठन एसोसिएशन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले सरकार र डाक्टर केसीबीच भएको सहमतिप्रति असहमति जनाएको छ।
3: विभिन्न जिल्लामा वर्षाका कारण बाढ़ी र पहिरोका कारण 6 वटा प्रमुख सड़क तथा राजमार्ग प्रभावित भएका छन्। केही सड़क पूर्ण रूपमा अवरूद्ध छन् भने केही बीपी राजमार्ग र कान्ति लोकपथमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार काभ्रे प्लान्चोक सिन्धुली जोड्ने बीपी राजमार्गमा सम्भावित बाढ़ीको जोखिमलाई मध्यनजर गर्दै बेलुका 6 बजेदेखि बिहान 4 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। बिहान 4 बजेदेखि बेलुका 6 बजेसम्म भने सवारी सञ्चालन हुने व्यवस्था गरिएको छ। यस्तै मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। यसैबीच इलाम नगरपालिका 9 राजदुवाली स्थित मेची राजमार्ग वर्षाका कारण हिलो भएपछि पूर्ण रूपमा अवरूद्ध भएको छ। सो स्थानमा वैकल्पिक सड़क प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ। सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका स्थित 0 किलो र कोदारी क्षेत्रमा पहिरो र लेदो खसेपछि अरणीको राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। दोलखाको तामाकोसी गाउँपालिका 5 किर्नेटार स्थित लामा बगर रामेछाप सड़क खण्डमा सावाकोशी खोलाले कटान गरेपछि सड़क अवरूद्ध भएको छ। यद्यपि खिम्ती ग्रामीण विद्युत सहकारी संस्थाको कार्यालय परिसरबाट वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ। यस्तै रसुवाको उत्तर गया गाउँपालिका 5 खल्टे स्थित पासाङ लामु सड़क खण्डमा त्रिशुली नदीले सड़क कटान गरेपछि सो सड़क पूर्ण रूपमा अवरूद्ध रहेको प्रहरीले जनाएको छ। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसीको कम्प्लिट रेन्ज, 10%

0: सबै ठाकुर आयो हजुर सबको मन सुन सबको मन सुन।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन्नि?
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557 68 98525557 68।
5: साथै 98525557 68 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: नमस्कार है सर, टाढै लाग्नुभयो, निकै हतारमा हुनुहुन्छ त।
7: नमस्कार भाइ, तुम्लेतिर पो हिँडेको हौ? म त
6: काठमाडौँतिर जान लाग्नुभयो कि के हो सर?
7: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
6: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
7: ए ल ल, सँगै जाउँ न भाइ।
8: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लुको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
7: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
8: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
7: सम्पर्क नम्बर 98 60 96 40 00
8: र 98 19 32 76 75।
9: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
10: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
9: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
10: हाम्रा सेवाहरू
9: दाँत नदुखाई खोल्ने,
10: दाँत भर्ने, दाँतको आकृति गर्ने,
9: दाँतको एक्सरे सुविधा,
10: बाँगा टेङ्गा नमिलेका दाँत मिलाउने,
9: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
10: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
9: ध्यान दिनै पर्ने कुरा,
10: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ।
9: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
7: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाक नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420501।
11: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
7: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
11: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खातबारी 1, नगरपालिका रोड, सङ्खुवा सभा।
7: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
11: प्रोप्राइटर लक्ष्मी काफ्ले।
7: सम्पर्क 98433 47 262,
11: 98 10 55 55 85
7: र वाट्सएप नम्बर 98 5 20 28 6।
0: आयो सबको घर घरमा।
1: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
12: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्कर सभा 95.5 MHz।
1: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
13: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
1: शोक तथा शुभ्य कार्यक्रममा उपस्थितिका लागि हार्दिक निमन्त्रणा। संखुवा सभा जिल्ला सभापोखरी गाउँपालिका एक डाँडा गाउँ निवासी स्वर्गीय गोपाल विश्वकर्माको जन्म 2035 साल वैशाख 18 गते भई 2083 साल असार 19 गते भएको असामयिक निधनले हामी सम्पूर्ण परिवार शोकाकुल भएका छौं। उहाँको आत्माको चिर शान्तिको कामना गर्दै 2083 साल साउन 16 गते शनिबार शुद्ध्याय कार्यक्रम आयोजना गरिएको हुँदा आफन्त, इष्टमित्र, मलामीजन, शुभेच्छुक तथा सम्पूर्ण महानुभावहरूलाई उक्त कार्यक्रममा उपस्थित भई दिवंगत आत्माप्रति श्रद्धांजलि अर्पण गर्नुका साथै शोक सन्तप्त परिवारलाई समवेदना प्रदान गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ। शोकाकुल परिवार: बुबा पुष्पलाल विश्वकर्मा, आमा गौरीमाया विश्वकर्मा, छोरा सूरज विश्वकर्मा, छोरी ग्रीष्मा विश्वकर्मा, भाई बुहारी, मन कुमार, हर्कमाया, शंकर, भतिजीहरू तुलसा, तुलना, दिदी मैया, भिनाजु जय बहादुर, दिदी उर्मिला, भिनाजु लीला बहादुर, बहिनी तारा, ज्वाई मणिराम, बहिनी कला, ज्वाई कुमार, भान्जा भान्जीहरू सुजन, सुनिता, संगीता, सुभाष, करिश्मा, तारा, करुणा, आशा, सनम, युमेन र अरुणा तथा
14: सरप्राइज जेनी, यो गहना कस्तो छ?
15: छ्या, यस्तो पनि गहना लाउँछन्?
14: अनि यो
15: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
14: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
15: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
14: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
15: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सोधै सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
14: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक, बुद्ध टोल, सम्कुवा सभा।
15: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98 4 20 59 8 1, जनक पौडेली 98 5 20 58 344 र 0 29 5 60 248।
14: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक, बुद्ध टोल, सम्कुवा सभा।
16: नमस्कार है वडा अध्यक्षज्यू।
17: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
16: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
17: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
16: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
17: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरुण पूर्वकै चर्चित दिशा टेलर्स खादबारीबाटै सिलाएको त भनी। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउँदा दिशा टेलर्समा जानु होला।
16: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
18: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
15: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
14: हुन्छ बाबा, हुन्छ। छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
19: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
20: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
21: सम्पर्क नम्बर 0295 60 79 र मोबाइल नम्बर 98 420 82 776।
22: नयाँ नेपालमा नयाँ नाम निशान टेलर स्टार खादारी एक बुद्धसुख बाटो दूरसंचार जाने बाटो।
7: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
23: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशन सामान फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर प्रोप्राइटर रोग बहादुर खत्री गणेश स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047 9800902062।
24: राष्ट्रको गौरव नेपालीको आवाज, आजको आवश्यकता समृद्ध समाज, रेडियो संघ सभा 95.5 MHz।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: खुशीको खबर तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295572067, मोबाइल 97438640084।
2: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अद्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
3: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
2: सम्पर्क नम्बरहरू 0295604 र 98520-72631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, संखुवा सभा।
1: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टाढमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल साउन 9 गते शनिबार, 2083 साल साउन 23 गते शनिबार र 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू: मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन 0295572067, मोबाइल 97655680460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
4: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
5: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
4: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432-57841 र 0295562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
6: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
7: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
8: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
7: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
8: ए त्यसको लागि त हाम्रै खातबारीमा तेजरत नाका तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवा सभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योति संघ तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
9: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
8: अटो रिफ्राक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
9: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
8: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
9: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
8: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
9: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
8: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
9: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचौं गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
8: थप जानकारीको लागि 029-762-061,
9: 029-573-315
8: र 98-520-60-177
9: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी संखुवा सभा।
10: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
11: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
12: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी, सम्पर्क नम्बर 98-520-55-768, 98-520-55-768,
13: साथै 98-520-55-768 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: Celebrating the history and future of Sankhuaspa, Radio Sankhuaspa 95.5 MHz.

0: Suraj,
1: Jitpur, Sunsari.
2: Best of the Chakravani, DJ Mr. Rajir.

0: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, संखुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले,
2: सम्पर्क 9843447262,
1: 9010555580
2: र वाट्सएप नम्बर 9852286646।
3: सरप्राइज जेनी, यो गहना कस्तो छ?
4: छ्या, यस्तो पनि गहना लाउँछन्?
3: अनि यो
4: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
3: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
4: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
3: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
4: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
3: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक, बुद्ध टोल, संखुवा सभा।
4: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842599801, जनक पौडेली 9852558344 र 0295602048।
3: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक, बुद्ध टोल, संखुवा सभा।
5: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
6: खाँदबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
5: पाथीभरा डेन्टल खाँदबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
6: हाम्रा सेवाहरू
5: दाँत नदुखाई खोल्ने,
6: दाँत भर्ने, दाँतको आकृति गर्ने,
5: दाँतको एक्सप्रेस सुविधा,
6: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
5: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
6: दाँत नहुलेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
5: ध्यान दिनै पर्ने कुरा,
6: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
5: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एक मात्र डेन्टल,
2: पाथीभरा डेन्टल, खाँदबारी नगरपालिका एक, हाटलाग्ने टुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 0295562320 र 9842555041।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको घर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
3: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
2: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदरी नगरपालिका एक, प्रगति टोल।
3: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँच जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
2: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813655553 र 9843180049।
4: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै अतारमा हुनुहुन्छ त।
5: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ। म त
4: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
5: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
4: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
5: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
1: रबिन टेलर्स, खातबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
1: सम्पर्क नम्बर 9860946000
2: र 9919-32-76-75।
6: ओहो लु नमस्कार है सर।
7: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
6: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
7: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
8: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
9: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
8: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
9: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
8: छटाल टेलरिङ सेन्टर, खाँदारी एक, बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
9: डिजाइनर सुमन ठटाल, 9615-39-444
8: र 0295-90-155।
10: More style, more design. Total Tailors.
11: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
12: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खादबारीको नगरपालिका गेटैमा रहेको धित्रे स्टोर निर्माण होम जयपुर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
11: हाम्रो सेवाहरू,
12: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0935605080, 9952165580 र 9942108181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी एक, सङ्खुवा सभा।
2: दाँतको समस्याले हैरान हुनु भएको त छैन?
5: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सुवा दिइरहनु भएको छ।
2: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
5: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
5: दाँत खुल्ने दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
5: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
5: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
2: बाङ्गोटिङको दाँत मिलाइने,
5: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक खाँदरी नगरपालिका एक प्रहरी गेट सेउ संस्था सभा हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
5: सम्पर्क नम्बर 0295906667 र 98422267।
10: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz
1: निशा तिमी उठ्ने बेला भएन भनेको तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो
2: ए अब त जानै पर्ने भएन नि हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम जयपुर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि
1: हाम्रो सेवाहरू
2: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ प्रोप्राइटर रविन्द्र खत्री सम्पर्क नम्बर 029560580 99520160580 र 99421-08181 धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर हाँदबारी 1 सङ्खुवा सभा
3: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ
4: उपलब्ध सुविधाहरू 1 दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको 2 शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको 3 सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने 4 वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको 5 पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित 6 आन्तरिक परीक्षाको व्यवस्था सबै तहरूमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल 7 विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको 8 सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा 9 यातायातको सुविधा भएको
5: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार सङ्खुवा सभा फोन नम्बर 029551165 98421-52504 98421-26987 र 98520-51906
6: नमस्कार वडाध्यक्षज्यू
7: नमस्ते नमस्ते के भन्नु भएछ
6: भन्नु त के थियो र तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको साह्रै राम्रो सुहाएको छ तपाईँलाई
7: यो मेरो सुर त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी लो अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला
6: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु
8: बुवा मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल
9: नाइके बाबा मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है
10: हुन्छ बाबा हुन्छ छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि होइन र
2: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ
11: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल
12: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 98420-82776
13: नयाँ नेपालमा नयाँ नाम निशान टेलर स्थान खादबारी 1 बुदुसुक बाटो दूरसञ्चार जाने बाटो
14: हेर न विष्णु मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो कुन्जनमाको पाप थियो कुन्नी।
15: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
16: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
17: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
18: आयो सबको घर घरमा।
19: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
20: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
19: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57841 र 029562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
21: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
22: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
22: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, संखुवा सभा।
1: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
22: प्रोप्राइटर लक्ष्मी काफ्ले।
1: सम्पर्क 98433-47262,
22: 98-10-55-55-85
1: र व्हाट्सएप नम्बर 98-5-20-28-6। घरको झ्याल ढोकामा अल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
22: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520-29-47, 98000-90-00-62।

0: This is Radio Sankhuasabha 95.5 MHz.
1: आयो सबको घर घरमा
2: तपाईँको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवासभा 95.5 मेगाहर्ज।
2: अब रेडियो सङ्खुवासभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा, सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
0: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
4: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
5: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
4: प्रतीक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादरी नगरपालिका 1, प्रगति टोल।
5: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
4: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98 1 63 55 553 र 98 4 23 18 49।
6: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो।
7: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
8: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98 5 20 55 768, 98 5 20 55 768।
9: साथै 98 5 20 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले।
3: सम्पर्क 98433-47-262,
2: 98-10-55-55-85
3: र व्हाट्सएप नम्बर 98-5-20-28-646।
4: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
5: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खादबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
4: हाम्रो सेवाहरू
5: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0295-60-580, 99-5-20-61-580 र 99-421-08-181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदबारी 1, सङ्खुवा सभा।
6: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
7: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
6: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
7: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
6: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
7: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
3: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9, तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 98-60-96-40-00
2: र 98-19-32-76-75।
7: सरप्राइज जेनी, यो गहना कस्तो छ?
8: छ्या, यस्तो पनि गहना लाउँछन्?
7: अनि यो
8: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
7: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
8: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
7: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
8: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
3: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1, बुद्ध टोल, सङ्खुवा सभा।
8: प्रोप्राइटर गोपाल विश्वकर्मा। 98-420-59-801।
9: जनक पौडेली। 98-520-58-344 र 0-29-560-248।
3: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1, बुद्ध टोल, सङ्खुवा सभा।

0: रेडियो संखुवा सभा समय सूचक अहिले दिनको 3 बज्यो.
1: This is Radio संखुवा सभा 95.5 MHz.
2: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
2: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
5: नैतिक पहल गर्न सरकारलाई पर्वतारोहण सञ्चालक संघको अपील. स्रोत र जनशक्ति परिचालनको अनुमति लिन सरकारले पहल नगरेको भनाई. ग्यास आपूर्ति सहज बनाउन निगमको निर्देशन. आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न उपभोक्तालाई अनुरोध. प्रदर्शनका क्रममा दुर्व्यवहार गर्ने युवालाई माफी दिने भारतीय प्रधानमन्त्री मोदीको भनाई. युवा अवस्थामा हुने गल्तीलाई कानूनी कार्यवाही भन्दा मार्गदर्शन मार्फत सुधार गर्नुपर्नेमा जोड. र रियल मड्रिडमा भिनिसियसको भविष्य अन्यल. रकम नबढ़ाएको प्रस्ताव नस्वीकारे क्लब छाड्नुपर्ने. नेपाल खबरमा अब पूरा खबर. सुनसरीको दिवानगंज र कप्तानगंज घटनापछि उत्पन्न तनावग्रस्त बनेका मधेस र पूर्वी तराईका जिल्लाहरूको जनजीवन सामान्य बन्दै गएको छ. उग्र रूपमा भइरहेका प्रदर्शनहरू रोकिन थालेपछि जनजीवन सामान्य बन्दै गएको हो. तनाव कम भएसँगै जिल्ला प्रशासन कार्यालयहरूले पनि कर्फ्यू खुकुलो बनाउन थालेका छन्. जिल्ला प्रशासन कार्यालय सुनसरीले 10 पालिकामा लगाएको कर्फ्यू हटाएर निषेधाज्ञा जारी गरेको छ. सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अरियालका अनुसार सुरक्षा अवस्थाको समीक्षा गर्दै कर्फ्यू हटाएको भए पनि सम्भावित अप्रिय गतिविधि रोक्न 5 भन्दा बढ़ी व्यक्ति एकै ठाउँमा भेला हुन, जुलुस, प्रदर्शन, बैठक तथा धरना गर्न निषेध गरिएको छ. यस्तै धनुषाको जनकपुर क्षेत्र र सिराहाको लहानमा पनि कर्फ्यू हटाएर निषेधाज्ञा जारी गरिएको छ. सिराहाको गोल बजारमा भने कर्फ्यू यथावत छ, तर अहिले दिउँसो 2 लागि भने कर्फ्यू हुकुलो बनाएको प्रशासनले जनाएको छ. आपतकालीन स्थितिमा शान्ति सुरक्षा कायम गर्न जारी गर्ने सबैभन्दा कड़ा आदेश कर्फ्यू हो. निषेधाज्ञा कर्फ्यू भन्दा अलिक हुकुलो र नियन्त्रित व्यवस्था हो. यसमा अत्यावश्यक काम वा तोकेको समयमा हिटुल गर्न छुट हुन्छ, तर धेरै मानिस भेला हुन, जुलुस निकाल्न वा विरोध प्रदर्शन गर्न भने पूर्ण रूपमा रोक लगाइएको हुन्छ. सुनसरीको कप्तानगंजमा गएको आइतबार राति भएको घटनापछि पूर्वी तराईका विभिन्न जिल्लामा आन्दोलन र तनाव बढ़ेपछि प्रशासनले कर्फ्यू तथा निषेधाज्ञा लागू गरेका थिए. प्रशासनहरूले अहिले अवस्था क्रमशः सामान्य बन्दै गएको जनाउँदै शान्ति सुरक्षा र साम्प्रदायिक सद्भाव कायम राख्न निषेधाज्ञाको पालना गर्न सर्वसाधारणसँग आग्रह गरेका छन्. पर्वतारोहण संचालक संघ नेपालले पाकिस्तानमा हिम पहिरोमा परेका नेपाली पर्वतारोहीको खोज तथा उद्धार कार्य प्रभावकारी बनाउनका लागि तत्काल उच्च स्तरीय कूटनीतिक पहल गर्न नेपाल सरकारसँग सार्वजनिक अपील गरेको छ. संघका महासचिव ऋषि भण्डारीले जारी गर्नुभएको अपीलमा विदेशी भूमिमा विपदमा परेका नेपाली नागरिकको उद्धार र सुरक्षामा राज्यको सक्रियता तथा कूटनीतिक पहल आवश्यक रहेको उल्लेख छ. यस्तै संघले नेपालको दिगो आर्थिक विकासको प्रमुख आधार पर्यटन क्षेत्र भएको भन्दै पर्वतीय पर्यटन नेपालको अर्थतन्त्रको मेरुदण्ड बन्न सक्ने क्षमता बोकेको उल्लेख गरेको छ. संघले सरकारको समन्वय, कूटनीति पहल र सक्रियता अपेक्षा अनुसार प्रभावकारी देखिन नसकेको टिप्पणी पनि गरेको छ. निजी स्तरले नेपाली उद्धार पाइलट, उद्धार टोली तथा अन्य स्रोत साधन परिचालन गर्न तयारी देखाउँदा पनि आवश्यक सरकारी अनुमति र कूटनीतिक सहजीकरण समयमै हुन नसकेको भन्दै संघले यसलाई राज्य संयन्त्रको संस्थागत कमजोरीका रूपमा चित्रण गरेको छ. हिजो पाकिस्तानमा रहेको ब्रड पीक हिमालमा हिम पहिरो जाँदा कृतिमानी नेपाली पर्वतारोही निर्मल पूर्जासहित 10 आरोहीहरू विपत्ता भएका थिए. तीमध्ये 4 शव भेटिएको छ भने निर्मल पूर्जासहित 6 अझै हराइरहेका छन्। यसैबीच आज पनि विपत्ता आरोहीहरूको खोज तथा उद्धार अभियान चलिरहेको छ. ड्रोनबाट सम्भावित शव देखिएको ठाउँमा हेलिकप्टर र स्थल मार्ग दुवैबाट टोली परिचालन गरेको पाकिस्तानमा रहेको दूतावासले जनाएको छ. दूतावासका अनुसार पाकिस्तानका सुरक्षा निकाय र उद्धार समन्वयकर्ताले पुष्टि भएका विवरण मात्रै नेपाली दूतावासले उपलब्ध गराउने गरेका कारण आज थप विवरणहरू आइसकेका छैनन्. नेपाल ऑयल निगमले एलपीजी ग्यास आपूर्ति सहज बनाउन ग्यास वितरकलाई निर्देशन दिएको छ. निगमले आज विज्ञप्ति निकालेर बजारमा 14.2 किलो क्षमताको एलपी ग्यासको अभाव नरहेको स्पष्ट पार्दै आपूर्ति सहज बनाउन वितरकलाई भनेको हो. यस्तै निगमले उपभोक्तालाई पनि आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक मौजदात नगर्न आग्रह गरेको छ. निगमले असार 31 गतेको निर्णय अनुसार 14.2 किलो ग्यास सिलिण्डरको बिक्री वितरण व्यवस्था मिलाएको र दैनिक माग अनुसार ग्यास आपूर्ति भइरहेको जनाएको छ। बजारमा ग्यास अभाव भएको समाचार प्रकाशित भएपछि निगमले त्यसप्रति गम्भीर ध्यान आकर्षण भएको पनि उल्लेख गरेको छ। निगमले घरायसी प्रयोजनका उपभोक्तालाई प्राथमिकता दिँदै खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बरको अभिलेख राखेर व्यवस्थित रूपमा बिक्री वितरण गर्न विक्रेताहरूलाई आग्रह गरेको छ। कोदो बालीको संरक्षण र प्रवर्धनका लागि आज दोस्रो राष्ट्रिय कोदो दिवस मनाइँदैछ। मन्त्री परिषदको निर्णय अनुसार हरेक वर्ष साउन 16 गते मनाइने यो दिवसको अवसरमा आज कृषि विभागले सिन्धुपाल्चोकको ठोकर्पामा विशेष कार्यक्रम आयोजन गरेको छ। स्वास्थ्यका लागि उपयोगी, थोरै मेहनतमा उत्पादन हुने र लामो समयसम्म सुरक्षित राख्न सकिने भएकाले कोदोलाई खाद्य सुरक्षा र कुपोषण न्यूनीकरणको प्रमुख आधार मानिन्छ। तर आर्थिक वर्ष 2082-83 झण्डै 61 करोड़ रूपियाँ बराबरको कोदो आयात भएको तथ्याङ्कले आन्तरिक उत्पादन बढ़ाउनु पर्ने चुनौती देखाएको छ। विज्ञहरूले सीमावर्ती क्षेत्रबाट हुने आयात रोक्दै स्थानीय बाँझो जमीनमा कोदो खेती अभियान चलाउन सरकारसँग आग्रह गरेका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
6: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
7: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ, फोन 01-590-61-89, मोबाइल 97-072-540-89।
8: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट,
11: फोन 056-94-333-493-555।
5: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा। अब थप खबरहरू। उद्योग विभागले 25 करोड़ रूपियाँ भन्दा कम स्थिर पुँजी भएका उद्योगको विभिन्न सिफारिशका काम प्रदेश सरकार र प्रदेश मातहतका निकायबाट हुने स्पष्ट पारेको छ। विभागले सार्वजनिक सूचना निकालेर प्रदेश सरकारको कार्यक्षेत्रभित्र पर्ने स्थिर पुँजी 25 करोड़ रूपियाँ भन्दा कम पुँजी भएका उद्योगको हकमा उद्योगको लागि आवश्यक पर्ने मेसिन, औजार, कच्चा पदार्थ सम्बन्धी कार्य प्रदेश सरकार र मातहतका निकायबाट हुने जनाएको छ। त्यसैगरी रसायन आयात तथा कच्चा पदार्थ खपतको नम्स निर्धारण लगायतका अन्य छूट सुविधा सहुलियतका सिफारिशहरू सम्बन्धित प्रदेश सरकार र त्यस अन्तर्गतका निकायबाट हुने पनि विभागले स्पष्ट पारेको छ। विभागले उद्योग दर्ता र दर्तासँग सम्बन्धित अन्य थप 7 थरीका सेवा पनि अनलाइनबाट प्रवाह गर्ने भएको छ। विभागको सूचनामा यही आउन 18 गतेदेखि औद्योगिक व्यवस्थापन सूचना प्रणालीबाट थप 7 थरीका सेवा अनलाइनमा सम्पादन हुने उल्लेख छ। अब विदेशको खबर। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केही दिन अघि भएको युवा नेतृत्वको प्रदर्शनका क्रममा आफूमाथि दुर्व्यवहार गर्ने प्रदर्शनकारीहरूलाई माफी दिने बताउनु भएको छ। ती प्रदर्शनले मोदी नेतृत्वको सरकारमाथि पछिल्ला वर्ष यताकै ठूलो राजनीतिक दबाव सृजना गरेको थियो। परीक्षाको प्रश्नपत्र चुहावट सम्बन्धी विषयलाई लिएर अनलाइन समूह कक्रो जनता पार्टी सीजेपीले नयाँ दिल्ली सहित विभिन्न शहरमा प्रदर्शन आयोजन गरेको थियो। ती प्रदर्शनहरू बेरोजगारी र सुशासन सम्बन्धी असन्तुष्टिसँग जुडिँदै गएपछि सरकारका लागि चुनौती बनेका थिए। भारतीय संचार माध्यम अनुसार प्रधानमन्त्रीप्रति अपमानजनक अभिव्यक्ति प्रयोग गरेको देखिने केही प्रदर्शनकारीका भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनीहरूले मोदी समर्थकको आलोचना तथा प्रहरी उजुरीको सामना गरिरहेका छन्। प्रहरीले सामाजिक सञ्जाल कम्पनी मेटा र एक्सलाई प्रधानमन्त्रीलाई लक्षित गरी बनाएका अपमानजनक तथा तोडमोड गरेका सामग्री हटाउन आग्रह गरेको जनाएको छ। मोदीले इन्स्टाग्राममा एउटा भिडियो सार्वजनिक गर्दै केही युवाले अत्यन्त आपत्तिजनक शब्द प्रयोग गरेका भए पनि उनीहरूलाई माफ गर्न चाहेको बताउनु भएको छ। प्रदर्शनकारी विरूद्ध दर्ता भएका प्रहरी मुद्दाबारे बोल्दै मोदीले युवा अवस्थामा हुने गल्तीलाई कानूनी कार्यवाही भन्दा पनि मार्गदर्शन मार्फत सुधार गर्नुपर्ने बताउनुभयो। प्रदर्शनको दबावपछि शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिनुभएको थियो। अब खेल खबर। स्पेनिस क्लब रियल मड्रिडका स्टार भिनिसियस जुनियरको भविष्य अन्तमा परेको छ। क्लबले नयाँ सम्झौताका लागि हालको प्रस्ताव नै अन्तिम भएको र यसभन्दा बढ़ी आर्थिक प्रस्ताव नबढ़ाउने स्पष्ट पारेको छ। यदि भिनिसियसले यो प्रस्ताव स्वीकार नगरे उनलाई क्लब छाड्न अनुमति दिइने जनाएको छ। अन्तर्राष्ट्रिय संचार माध्यम ESPNका अनुसार भिनिसियसको सम्झौता सकिन अब एक वर्ष मात्र बाँकी छ। उनी विश्वकपपछि विदा सकेर पर्सीदेखि टोलीको प्री सिजन प्रशिक्षणमा फर्किनेछन्। त्यसपछि उनले रियल मड्रिडमै बस्ने या नयाँ क्लब रोज्ने भन्ने निर्णय लिन सक्ने बताइएको छ। गएको सिजन प्रशिक्षक जाबी अलोन्सोको नेतृत्वमा भिनिसियस पूर्ण रूपमा सन्तुष्ट नरहेको चर्चा छ। यही कारण पनि उनको भविष्यबारे विभिन्न अड्कलबाजीहरू भइरहेका छन्। यता इंग्लिश क्लब आर्सनलले सम्भावित ट्रान्सफरको आर्थिक पक्षबारे अध्ययन गरिरहेको भए पनि अहिलेसम्म आर्सनल र भिनिसियस बीच कुनै औपचारिक छलफल नभएको बताएको छ। सन् 2018 रियल मड्रिडमा आबद्ध भएका भिनिसियस टोलीका प्रमुख खेलाड़ी मध्येका एक हुन्। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। तराई मधेसका विभिन्न जिल्लामा उत्पन्न तनाव कम हुँदै सुनसरी धनुषा र सिराहामा कर्फ्यू हटाइयो निषेधाज्ञा कायमै। पाकिस्तानको हिमालमा बेपत्ता नेपालीको उद्धारमा कूटनीतिक पहल गर्न सरकारलाई पर्वतारोहण संचालक संघको अपील। स्रोत जनशक्ति परिचालनको अनुमति लिन सरकारले पहल नगरेको भनाई। ग्यास आपूर्ति सहज बनाउन निगमको निर्देशन। आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न उपभोक्तालाई अनुरोध। प्रदर्शनका क्रममा दुर्व्यवहार गर्ने युवालाई माफी दिने भारतीय प्रधानमन्त्री मोदीको भनाई। युवा अवस्थामा हुने गल्तीलाई कानूनी कार्यवाही भन्दा मार्गदर्शन मार्फत सुधार गर्नुपर्नेमा जोड़। र रियल मड्रिडमा भिनिसियसको भविष्य अन्यल। रकम नबढ़ाएको प्रस्ताव नस्वीकारे क्लब छाड्नुपर्ने।
11: NBL सर्वसुलभ आवास कर्जा
12: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
11: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
12: विशेषताहरू रु 2 करोड़ सम्मको कर्जा सुविधा।
11: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
12: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि।
11: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
12: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
11: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
12: शर्तहरू लागू हुनेछन्।
13: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
14: साली नदीको शिर,
15: मणिचूडको काख,
14: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
15: शान्ति र आनन्दको अनुभूति,
14: भीडभाडबाट टाढा,
15: सहरबाट नजिकै,
14: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
15: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
12: विस्तृत जानकारीका लागि फोन नम्बर 9861-4566 र 9841-5481। वेबसाइट झुले.com.np।
16: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
17: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
18: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ। फोन नम्बर 44-28-242 44-28-242।
19: कम ऑन, यू विल सर्टेनली बी बेनिफिटेड।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्र खबरमा तपाईँलाई स्वागत छ। नेपाल ऑयल निगमले टेकुमा रहेको आफ्नो कार्यालयबाटै ग्यास बिक्री वितरण शुरू गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवको निर्देशनपछि निगमले आज काठमाडौँ उपत्यकामा एलपी ग्यासको आपूर्ति सहज र पारदर्शी बनाउन विशेष व्यवस्था लागू गरेको हो। निगमका अनुसार आजदेखि शुरू भएको यो सेवा बिहान 11 बजेदेखि बेलुका 5 बजेसम्म उपलब्ध हुनेछ। टेकुमा रहेको निगमको कार्यालयबाट नेपाल ग्यास, एचपी ग्यास, एभरेस्ट ग्यास, सगुन ग्यास तथा श्रीराम ग्यासका सिलिण्डर बिक्री वितरण गर्ने व्यवस्था मिलाएको निगमले जनाएको छ। ग्यास नपाएको अवस्थामा कार्यालय समयभित्र हटलाइन नम्बर 01-5971-902 सम्पर्क गर्न निगमले उपभोक्तालाई आग्रह गरेको छ। साथै एलपी ग्यासको आयात र वितरण नियमित भइरहेकाले आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न तथा अनावश्यक मौजदात नगर्न निगमले अनुरोध गरेको छ। काठमाडौँ महानगरपालिका क्षेत्रभित्र दर्ता भएका झण्डै 2000 सहकारी मध्ये गएको आर्थिक वर्षमा 667 मात्र नवीकरण भएका छन्। महानगरको सहकारी विभागका अनुसार बाँकी धेरै सहकारी संस्थागत नियमन र सम्पर्क बाहिर वा निष्क्रिय रहेको देखिएको छ। महानगरले सहकारीको नियमनसँगै 1712 जना ऋणीलाई ऋण भुक्तानीका लागि सहजीकरण गरेको जनाएको छ। बचतकर्ता र सहकारी बीचको विवाद समाधानका लागि 58 सहकारीमा मेलमिलाप समेत गराएको विभागले जनाएको छ। महानगरका अनुसार 10,000 भन्दा बढ़ी बचतकर्ताले झण्डै 8,20,00,000 रूपियाँ बचत फिर्ताको माग गर्दै उजुरी दिएका छन्। बचतकर्ताको रकम जोखिममा परेपछि 187 सहकारीलाई कार्यवाहीका लागि सिफारिश गरेको महानगरले जनाएको छ। बागमती सफाई महाअभियानको 690 हप्तामा अभियन्ताहरूले गुहेश्वरी फाँटमा रहेको बागमती नदी किनार क्षेत्र सरसफाई गरेका छन्। राष्ट्रका लागि हप्ताको 2 घण्टा स्वयंसेवा भन्ने नारासहित भइरहेको सफाई अभियानबाट आज झण्डै आधा टन नकुहिने फोहोर संकलन गरेर व्यवस्थापन गरेको अभियान कर्मी किशोर सिंह शाहीले जानकारी दिनुभयो। कार्यक्रममा बागमती नदी किनारमा विभिन्न जातका 50 बिरूवा रोप्नुका साथै गएको वर्ष रोपेका बिरूवाको गोडमेल समेत गरिएको छ। भक्तपुरको चाँगु नारायण नगरपालिका वडा नम्बर 2 दुवाकोटमा दुवाकोट तिलगंगा सामुदायिक आँखा केन्द्र सञ्चालनमा आएको छ। पालिका स्तरमै सहज, सुलभ र गुणस्तरीय आँखा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले केन्द्र सञ्चालनमा ल्याएको मेयर जीवन खत्रीले जानकारी दिनुभयो। बागमती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री सुरेश श्रेष्ठले हिजो केन्द्रको उद्घाटन गर्नुभएको हो।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अध्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
2: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
1: सम्पर्क नम्बरहरू 029560400 र 98520 72631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, संखुवा सभा।
3: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
4: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
3: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
4: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
3: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
4: ए ल ल, सँगै जाउँ न भाइ।
5: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
4: रबिन टेलर्स, खादबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
5: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
4: सम्पर्क नम्बर 98606040
5: र 98193775।
6: शोक तथा शुभ कार्यक्रममा उपस्थितिका लागि हार्दिक निमन्त्रणा। संखुवा सभा जिल्ला सभापोखरी गाउँपालिका 1 डाँडा गाउँ निवासी स्वर्गीय गोपाल विश्वकर्माको जन्म 2035 साल वैशाख 18 गते भई 2083 साल असार 19 गते भएको असामयिक निधनले हामी सम्पूर्ण परिवार शोकाकुल भएका छौं। उहाँको आत्माको चिर शान्तिको कामना गर्दै 2083 साल साउन 16 गते शनिबार शुद्ध्याय कार्यक्रम आयोजना गरिएको हुँदा आफन्त, इष्टमित्र, मलामीजन, शुभेच्छुक तथा सम्पूर्ण महानुभावहरूलाई उक्त कार्यक्रममा उपस्थित भई दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोक सन्तप्त परिवारलाई समवेदना प्रदान गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। शोकाकुल परिवार: बुबा पुष्पलाल विश्वकर्मा, आमा गौरीमाया विश्वकर्मा, छोरा सूरज विश्वकर्मा, छोरी ग्रीष्मा विश्वकर्मा, भाई बुहारी, मन कुमार, हर्क माया, शंकर, भतिजीहरू तुलसा, तुलना, दिदी मैया, भिनाजू जय बहादुर, दिदी उर्मिला, भिनाजू लीला बहादुर, बहिनी तारा, ज्वाई मणिराम, बहिनी कला, ज्वाई कुमार, भान्जा भान्जीहरू सुजन, सुनिता, संगीता, सुभाष, करिश्मा, तारा, करुणा, आशा, सनम, युमेन र अरुणा तथा सम्पूर्ण।
7: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल साउन 9 गते शनिबार, 2083 साल साउन 23 गते शनिबार र 2083 साल मंगल भाद्र 6 गते शनिवार। हाम्रा अन्य सेवाहरू मोतीबिन्दुको आधुनिक फेको प्रविधि द्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बाल बालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चार, फोन 0295752067, मोबाइल 97655860460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
8: उपलब्ध सुविधाहरू 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
2: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार सङ्खुवा सभा, फोन नम्बर 0295561165, 98421552504, 98421269987 र 98520519906।
9: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
10: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
9: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
10: हाम्रा सेवाहरू
9: दाँत नदुखाई खोल्ने,
10: दाँत भर्ने, दाँतको आसुति गर्ने,
9: दाँतको एक्सरे सुविधा,
10: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
9: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
10: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खाना चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
9: ध्यान दिनै पर्ने कुरा,
10: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
9: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एकमात्र डेन्टल
4: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1 खाटलाक नेटुडी खेल छेउ सङ्खुवा सभा। फोन नम्बर 0295562320 र 98420505041।

तस्करीले थियो, हजारौं सपनाहरूले भरिएको मन पनि सँगै थियो, तर पनि सानो दैव लाग्यो, भाग्य ठग्यो, पापी कालले पनि धरतीमा जिउनै दिएर के गर्नु। सँगै रमाउने इच्छा यो जन्ममा यही छोडेर बिदा हुँदैछु। मेरो सम्झना आयो भने, मेरो सम्झना आयो भने ती अनमोल आँसुका ढिका नखसाल्नु ल, किनकि तिमी रुदा म कहिल्यै खुसी हुन सक्दिन कहिल्यै।

0: सुन न, मेरो घरमा बिहेको कुरा चलिसक्यो। केटा ग्रिन कार्ड होल्डर रहेछ। ड्याडीले जसरी भए पनि बिहे गरिदिन्छु भन्नुभएको छ। हामी रिलेसनमा भएको यति धेरै भइसक्यो, तिमीले अब त केही गर्नैपर्छ यार।
1: खाने आएको यार, अघिदेखि यति कुरा भनिसक्यो, केही सुन्दैन? खाने सोख्छ नि होइन, अब मेरो बोको भोज खाऊ।

मेरो कुरा सुनि देउन ल्यापटप एक किन तिम्रै बोलाइको लागि भन्दैछु म साथै हेर आज कालो ऱ्यापरको कति मान सम्मान सक्यो पनि त ख्याल गर जान दिन कहिले खेर दादी न म तिमीलाई एक हरेर लन्डन अस्ट्रेलिया लान पनि म सक्दिन युएसए ग्रिन कार्ड त्यो पनि मसँग छैन नेभर फर्गेट द्याट आई एम अ ऱ्याप.

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेस का कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
2: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860946400
3: र 9819320375।
4: आयो सबको घर घरमा।
5: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
6: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
5: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा, सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842357841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
7: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
3: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
3: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, संखुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मरमत पनि गरिन्छ।
3: प्रोप्राइटर लक्ष्मी काफले।
2: सम्पर्क 9843347262,
3: 9010555585
2: र वाट्सएप नम्बर 9852286646।
8: श्रोत तथा सुधाई कार्यक्रममा उपस्थितिका लागि हार्दिक निमन्त्रणा। संखुवा सभा जिल्ला सभापोखरी गाउँपालिका 1 डाँडा गाउँ निवासी स्वर्गीय गोपाल विश्वकर्माको जन्म 2035 साल वैशाख 18 गते भई 2083 साल असार 19 गते भएको असामयिक निधनले हामी सम्पूर्ण परिवार शोकाकुल भएका छौं। उहाँको आत्माको चिर शान्तिको कामना गर्दै 2083 साल साउन 16 गते शनिबार शुद्ध्याई कार्यक्रम आयोजना गरिएको हुँदा आफन्त, इष्टमित्र, मलामीजन, शुभेच्छुक तथा सम्पूर्ण महानुभावहरूलाई उक्त कार्यक्रममा उपस्थित भई दिवंगत आत्माप्रति श्रद्धांजलि अर्पण गर्नुका साथै शोक सन्तप्त परिवारलाई समवेदना प्रदान गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। शोकाकुल परिवार: बुबा पुष्पलाल विश्वकर्मा, आमा गौरीमाया विश्वकर्मा, छोरा सूरज विश्वकर्मा, छोरी ग्रीष्मा विश्वकर्मा, भाई बुहारी, मन कुमार, हर्क माया, शंकर, भतिजीहरू तुलसा, तुलना, दिदी मैया, भिनाजु जय बहादुर, दिदी उर्मिला, भिनाजु लीला बहादुर, बहिनी तारा, ज्वाई मणिराम, बहिनी कला, ज्वाई कुमार, भान्जा भान्जीहरू सुजन, सुनिता, संगीता, सुभाष, करिश्मा, तारा, करुणा, आशा, सनम, युमेन र अरुणा तथा सम्पूर्ण।
9: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी।
10: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
11: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
12: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: कम्पनी महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295 75 147।

0: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: नमस्कार वडा अध्यक्षज्यू।
2: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
1: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
2: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
1: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
2: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरूण पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
1: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
3: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्स नै अर्डर दिनुपर्छ ल।
4: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
5: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
6: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
7: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
5: सम्पर्क नम्बर 0295 60 679 र मोबाइल नम्बर 98 420 82 776।
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
9: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
10: किन र काका?
9: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
10: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुन चाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
9: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
10: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
9: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
10: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली दिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
9: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
10: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिए आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
9: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
10: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
9: सिर्जन एन्ड सम्राट सुन चाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
10: प्रोप्राइटर सुनु एन भीम कदाइली।
9: सम्पर्क 0291 40 00 84 र 98 40 45 827। घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
11: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खातबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खातबारी 1 खातबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
5: सरप्राइज जेनी, यो गहना कस्तो छ?
12: छ्या, यस्तो पनि गहना लाउँछन्?
5: अनि यो
12: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
5: नरिसाउ न, अर्को पनि ल्याएको छु ल। हेर त, यो कस्तो छ?
12: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
5: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
13: तपाईँ पनि पुरानो तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गर्गनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गर्गना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
14: दुर्गा ज्वेलरी उद्योग खाँचबारी एक बुद्ध टोल सङ्कुवा सभा
13: प्रोप्राइटर गोपाल विश्वकर्मा 98420 59 8 1 जनक पौडेली 98520 58 344 र 029560248।
14: दुर्गा ज्वेलरी उद्योग खाँचबारी एक बुद्ध टोल सङ्कुवा सभा
15: आयो सबको घर घरमा।
16: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
17: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
16: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 029562 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
18: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz on air online.
19: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि।
20: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
21: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोर सुनसरी। सम्पर्क नम्बर 98525 55 768 98525 55 768।
22: साथै 98525 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: शोक तथा शुद्धि कार्यक्रममा उपस्थितिका लागि हार्दिक निमन्त्रणा। संखुवा सभा जिल्ला सभा पोखरी गाउँपालिका एक डाँडा गाउँ निवासी स्वर्गीय गोपाल विश्वकर्माको जन्म 2035 साल वैशाख 18 गते भई 2083 साल असार 19 गते भएको असामयिक निधनले हामी सम्पूर्ण परिवार शोकाकुल भएका छौं। उहाँको आत्माको चिर शान्तिको कामना गर्दै 2083 साल साउन 16 गते शनिबार शुद्ध्याय कार्यक्रम आयोजना गरिएको हुँदा आफन्त इष्टमित्र मलामीजन शुभेच्छुक तथा सम्पूर्ण महानुभावहरूलाई उक्त कार्यक्रममा उपस्थित भई दिवंगत आत्माप्रति श्रद्धांजलि अर्पण गर्नुका साथै शोक सन्तप्त परिवारलाई समवेदना प्रदान गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ। शोकाकुल परिवार: बुबा पुष्पलाल विश्वकर्मा, आमा गौरीमाया विश्वकर्मा, छोरा सूरज विश्वकर्मा, छोरी ग्रीष्मा विश्वकर्मा, भाई बुहारी मन कुमार हर्कमाया शंकर, भतिजीहरू तुलसा तुलना, दिदी मैया, भिनाजू जय बहादुर, दिदी उर्मिला, भिनाजू लीला बहादुर, बहिनी तारा, ज्वाई मणिराम, बहिनी कला, ज्वाई कुमार, भान्जा भान्जीहरू सुजन सुनिता संगीता सुभाष करिश्मा तारा करुणा आशा सनम युमेन र अरुणा तथा सम्पूर्ण।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
0: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: आयो सबको घर घरमा।
6: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
7: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
6: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 029562 6066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
8: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

0: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
1: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
0: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू
0: दाँत नदुखाई खोल्ने,
1: दाँत भर्ने, दाँतको आरसीटी गर्ने,
0: दाँतको एक्सप्रेस सुविधा,
1: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
0: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
0: ध्यान दिनै पर्ने कुरा,
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
0: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
2: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, खाटलाक नेटुडी खेल छेउ, शंखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
3: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
4: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खातबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
3: हाम्रो सेवाहरू
4: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 98520165080 र 98421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादबारी एक, शङ्खुवा सभा।

धेरै माया गर्नुहुने हाम्रो सबै दर्शकहरूलाई धन्यवाद। हाम्रो भिडियोलाई अझै बढी लाइक, शेयर र सब्सक्राइब गरिदिनुहोस्।

0: रेडियो संखुवा सभा राष्ट्रका लागि संचार।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, संखुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले,
2: सम्पर्क 9843447262,
1: 9010555580
2: र वाट्सएप नम्बर 9852286646।
3: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
4: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खाँदबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
3: हाम्रो सेवाहरू
4: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 9852061580 र 9841108181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदबारी एक, संखुवा सभा।

0: ओहो लु नमस्कार है सर।
1: ओहो लु नमस्कार है सर। नमस्कार।
0: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
1: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
0: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: छटाल टेलरिङ सेन्टर, खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल, 9865349444
2: र 0295901055।
4: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
5: सम्पूर्ण करदाताहरूमा खातबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खातबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देखाएका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
6: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
5: सम्पर्क नम्बरहरू 0295604000 र 9852072631। खाँदबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, संखुवा सभा।
7: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
8: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
7: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
8: हाम्रा सेवाहरू
7: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
8: दाँत खुल्ने, दाँत सफा गर्ने,
7: दाँतको एक्सरे गर्ने,
8: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
7: झिक्न मिल्ने आरपीडी लगाइने,
8: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
7: बाङ्गो टिङ्गो दाँत मिलाइने,
8: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
7: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1, प्रहरी गेट, सेउ, संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
8: सम्पर्क नम्बर 0295906667 र 9842226667।
9: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
10: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
11: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोर सुनसरी। सम्पर्क नम्बर 9852557768, 9852557768।
12: साथै 9852557768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
13: आयो सबको घर घरमा। तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
14: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
13: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 029 5 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
15: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
16: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
17: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
16: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
17: हाम्रा सेवाहरू:
16: दाँत नदुखाइ खोल्ने,
17: दाँत भर्ने, दाँतको आसुति गर्ने,
16: दाँतको एक्सप्रेस सुविधा,
17: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
16: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
17: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
16: ध्यान दिनै पर्ने कुरा:
17: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
16: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
8: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग्ने टुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 029 5 62 320 र 98 4 20 50 541।
18: बादल बन्द माथि कति राम्रो सुन्नुलाई, त्यही जान मलाई। आहा, कति राम्रो! तर हामीसँग त पखेटा छैन, कसले पुर्याइदिन्छ र?

0: रेडियो संखुवा सभा समय सूचक अहिले साँझको छ बज्यो।
1: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.
2: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
2: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis, and I'm here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
6: पूर्जा सहित 6 जना नेपालीको ज्यान गयो। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा श्रद्धाञ्जली व्यक्त। साहस र योगदानको प्रेरणादायी इतिहास जीवित रहिरहने।
7: तराई मधेसका विभिन्न जिल्लामा उत्पन्न तनाव कम हुँदै सुनसरी धनुषा र सिराहामा कर्फ्यू हटाइयो। निषेधाज्ञा कायमै तनाव र वैमनस्यताको समयमा गीत संगीत समाज जोड्ने प्रभावकारी माध्यम।
8: मातृभाषामा सद्भाव र शान्तिको खतपुगेका गीतहरूलाई प्रस्तुत गरिसकिन्छ लाइभमा। यसरी चाहिँ गीत संगीतबाट पनि राष्ट्रिय एकता र यो सामाजिक दूरी बढेको बेलामा त्यसलाई छुट्याउने घटाउने काम गर्छ भन्ने मलाई लाग्छ।
6: कांग्रेस संस्थापन इतरको राष्ट्रिय भेलाका लागि 551 सदस्यीय मूल आयोजक समिति गठन। बाध्य भएर छुट्टै भेला गर्नु परेको भनाई।
7: स्पेनमा एकैपटक झण्डै 60,000 आप्रवासी प्रवेश गरेपछि उत्पन्न तनाव शान्त हुँदै युरोपका सदस्य देशहरूबीच विवाद सृजना।
6: र रियल माड्रिडमा भिनिसियसको भविष्य अन्यल। रकम नबढ़ाएको प्रस्ताव नस्वीकारे क्लब छाड्नुपर्ने।
9: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
10: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
9: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
11: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
12: फोन 056-494-333, 493-555।
7: नेपाल दर्पणमा अब खबरको सिलसिला। पाकिस्तानको 8,047 मिटर अग्लो ब्रोड पीक आरोहणका क्रममा हिम पहिरोमा परेर विश्वकृति माने पर्वतारोही निर्मल पूर्जासहित 6 जना नेपालीको ज्यान गएको छ। बिहिबार बेलुका 6 जना नेपाली सहित 10 सदस्यीय टोली पाकिस्तानको 8,047 मिटर अग्लो ब्रोड पीक आरोहणका क्रममा हिम पहिरोमा परेको थियो। 10 जना मध्ये 4 जनाको शव हिजो नै फेला परेको थियो। आज थप शव भेटिएको र टोलीमा रहेका कोही पनि जीवित नरहेका पूर्जा संस्थापक रहेको संस्था एलाइट एक्सप्रेसले जनाएको छ। पर्यटन विभागका अनुसार हिम पहिरोमा परेका नेपालीहरूमा निर्मल पूर्जा सहित पूर्व बहादुर गुरूङ, किली पेम्बा शेर्पा, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पा हुनुहुन्छ। उहाँहरू सबैको निधन भएको हो। इलाइट एक्सपेडले आज सामाजिक सञ्जालमा शोक वक्तव्य जारी गर्दै निर्मल पूर्जा अर्थात निम्स दाईले दुःखद रूपमा ज्यान गुमाउनु भएको उल्लेख गरेको छ। विश्व पर्वतारोहण क्षेत्रले आफ्ना महान आरोही मध्ये एकलाई गुमाएको उल्लेख गर्दै कम्पनीले उहाँको साहस, विनम्रता र मानव क्षमताको सीमालाई चुनौती दिने अटल विश्वासले विश्वभर लाखौं मानिसलाई प्रेरित गरेको जनाएको छ। संसारका 8,000 मिटर भन्दा अग्ला सबै 14 वटा हिमाल केवल 6 महिना 6 दिनमै आरोहण गरी विश्व कीर्तिमान कायम गर्नुभएका निर्मल ले अतिरिक्त अक्सिजन बिना संसारका 3 सर्वोच्च हिमाल 75 दिन 21 घण्टा र 45 मिनटमा आरोहण गर्ने विश्व कीर्तिमान पनि बनाउनु भएको छ। अरू थुप्रै कीर्तिमान बनाउनुभएका निर्मल आधुनिक पर्वतारोहण इतिहासमा सबैभन्दा साहसी र कीर्तिमानी आरोहीको रूपमा चिनिनुहुन्छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले पाकिस्तानको ब्रोड पीकको हिम पहिरोमा ज्यान गुमाएका निर्मल पूर्जा सहितका नेपाली आरोहीको निधनमा श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ। फेसबुक मार्फत प्रधानमन्त्री शाहले पर्वतारोहीहरूको निधनले आरोहीको भौतिक यात्रा मात्र रोकिएको टिप्पणी गर्दै साहस समर्पण र योगदानको इतिहास सधैँ जीवित रहने उल्लेख गर्नुभएको छ। यस्तै सम्पूर्ण दिवंगत आरोहीप्रति भावपूर्ण श्रद्धांजलि अर्पण गर्दै उहाँले शोक सन्तप्त परिवारजन आफन्त तथा शुभेच्छुक प्रति समवेदना व्यक्त गर्नुभएको छ।
6: सुनसरीको देवानगंज र कप्तानगंज घटनापछि तनावग्रस्त बनेका मधेस र पूर्वी तराईका जिल्लाहरूको जनजीवन सामान्य बन्दै गएको छ। उग्र रूपमा भइरहेका प्रदर्शनहरू रोकिन थालेपछि जनजीवन सामान्य बन्दै गएको हो। तनाव कम भएसँगै जिल्ला प्रशासन कार्यालयहरूले पनि कर्फ्यू खुकुलो पार्न थालेका छन्। जिल्ला प्रशासन कार्यालय सुनसरीले 10 पालिकामा लगाएको कर्फ्यू हटाएर निषेधाज्ञा जारी गरेको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालका अनुसार सुरक्षा अवस्थाको समीक्षा गर्दै कर्फ्यू हटाएको भए पनि सम्भावित अप्रिय गतिविधि रोक्न 5 भन्दा बढ़ी व्यक्ति एकै ठाउँमा भेला हुन सभा जुलुस प्रदर्शन बैठक तथा धरना गर्न निषेध गरिएको छ। यस्तै धनुषाको जनकपुर क्षेत्र र सिराहाको लहानमा पनि कर्फ्यू हटाएर निषेधाज्ञा जारी गरिएको छ। सिराहाको गोलबजारमा भने कर्फ्यू यथावत छ। गोलबजारको अवस्थाबारे छलफलपछि थप निर्णय गर्ने प्रशासनले जनाएको छ। आपतकालीन स्थितिमा शान्ति सुरक्षा कायम गर्न जारी गरिने सबैभन्दा कड़ा आदेश कर्फ्यू हो। यसमा तोकिएको क्षेत्र र समयभित्र कोही पनि मानिस घर बाहिर निस्किन सड़कमा हिँड्न वा गाड़ी चलाउन पाइँदैन। कर्फ्यू उल्लंघन गर्नेलाई सुरक्षाकर्मीले आवश्यकता अनुसार सिधै गोली हान्ने सम्मको कड़ा कानूनी अधिकार पाएका हुन्छन्। निषेधाज्ञा कर्फ्यू भन्दा अलि खुकुलो र नियन्त्रित व्यवस्था हो। यसमा आवश्यकता काम वा तोकिएको समयमा हिडुल गर्न छूट हुन्छ, तर धेरै मानिस भेला हुन जुलुस निकाल्न वा विरोध प्रदर्शन गर्न पूर्ण रोक लगाइएको हुन्छ। निषेधाज्ञा उल्लंघन गर्नेलाई पक्राउ गरी जरिमाना वा केही दिन हिरासतमा राख्ने जस्ता कार्यवाही गर्ने अधिकार भए पनि गोली हान्ने अधिकार हुँदैन। सुनसरीको कप्तानगंजमा भएको आइतबार राति गएको घटनापछि पूर्वी तराईका विभिन्न जिल्लामा आन्दोलन र तनाव बढ़ेपछि प्रशासनले कर्फ्यू तथा निषेधाज्ञा लागू गरेको थियो। प्रशासनहरूले अहिले अवस्था क्रमशः सामान्य बन्दै गएको जनाउँदै शान्ति सुरक्षा र साम्प्रदायिक सद्भाव कायम राख्ने निषेधाज्ञाको पालना गर्न सर्वसाधारणसँग आग्रह गरेका छन्। आपसी सद्भाव बढ़ाउन गीत संगीतको भूमिका बारेको चर्चा अहिले केही बेरमा रंग दर्पणमा सुन्न सकिन्छ।
7: नेपाली कांग्रेसको संस्थापन इतरपक्षले राष्ट्रिय भेलाका लागि आयोजक समिति गठन गरेको छ। इतरपक्षको चुनदेवीमा रहेको सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गरी इतरपक्षले भेलाका लागि आयोजक समिति गठन गरेको जानकारी दिएको हो। राष्ट्रिय भेलाका लागि गठन गरेको 551 सदस्यीय आयोजक समितिको संयोजकमा नेता शशांक कोइराला तोकिने भएको छ। इतरपक्षको राष्ट्रिय भेला यही साउन 29 गतेदेखि 31 गतेसम्म काठमाडौँमा हुनेछ। पार्टीभित्र सम्पूर्ण एकताका लागि प्रयास धैर्यता र पहल गर्दा गर्दै पनि पदीय जिम्मेवारीमा रहेका नेताहरूले सार्थक भूमिका नखेलेको इतर पक्षको आरोप छ। संयोजक कोइरालाले निकाल्नु भएको विज्ञप्तीमा पार्टीका नेता कार्यकर्ता जनप्रतिनिधि एवं समर्थक र शुभचिन्तकहरूमा देखिएको चिन्ता र निराशालाई सम्बोधन गर्न यो राष्ट्रिय भेला आयोजना गर्न बाध्य भएको उल्लेख छ। भेलामा 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी सदस्यहरूलाई सहभागी हुन आह्वान गरिएको छ। 14 महाधिवेशनमा 4,743 जना महाधिवेशन प्रतिनिधि थिए। विशेष महाधिवेशनको कानूनी पक्ष हल भए पनि राजनीतिक रूपमा नेताहरू बीच कुरा मिलेको छैन, त्यसैले पछिल्ला दिनमा समानान्तर गतिविधि बढ़दो छ। बीपी स्मृति दिवसमा संस्थापन र इतर पक्षले बेग्ला बेग्लै कार्यक्रम गरेका थिए। विदेशमा रहनुभएका पूर्व सभापति शेरबहादुर देउवा साउनभित्र नेपाल फर्कनुहुने चर्चा छ, तर उहाँ राष्ट्रिय भेलामा सहभागी हुने नहुने भने अहिलेसम्म निश्चित भइसकेको छैन।
6: नेपाल आयल निगमले ग्यास आपूर्ति सहज बनाउन ग्यास वितरकलाई निर्देशन दिएको छ। निगमले आज विज्ञप्ति निकालेर बजारमा 14.2 किलो क्षमताको एलपी ग्यासको अभाव नरहेको स्पष्ट पार्दै आपूर्ति सहज बनाउन वितरकलाई निर्देशन दिएको हो। यस्तै निगमले उपभोक्तालाई पनि आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न र अनावश्यक मौजदात नगर्न आग्रह गरेको छ। निगमले असार 31 गतेको निर्णय अनुसार 14.2 किलो ग्यास सिलिण्डरको बिक्री वितरण व्यवस्था मिलाइएको र दैनिक माग अनुसार ग्यास आपूर्ति भइरहेको जनाएको छ। बजारमा ग्यास अभाव भएको समाचार प्रकाशित भएपछि निगमले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको पनि उल्लेख गरेको छ। निगमले एलपी ग्यासको आयात तथा बिक्री वितरण नियमित रहेको र आउँदा दिनमा पनि निरन्तर रहने जनाउँदै आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न तथा अनावश्यक भण्डारण नगर्न उपभोक्तासँग आग्रह गरेको छ।
7: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: एनबीएल सर्वसुलभ आवास कर्जा। अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
12: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
3: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा,
12: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
12: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
12: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
13: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
14: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
7: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले पाकिस्तानमा गएको हिम पहिरोमा विश्वकृतिमानी पर्वतारोही निर्मल पूर्जा सहित 6 जना नेपालीको ज्यान गयो, प्रधानमन्त्री बालेन्द्र शाहद्वारा श्रद्धांजलि व्यक्त, तराई मधेशका विभिन्न जिल्लामा उत्पन्न तनाव कम हुँदै सुनसरी धनुषा र सिराहामा कर्फ्यू हटाइयो, निषेधाज्ञा कायमै कांग्रेस संस्थापन इतरको राष्ट्रिय भेलाका लागि 551 सदस्यीय मूल आयोजक समिति गठन, बाध्य भएर छुट्टै भेला गर्नु परेको जिकिर, ग्यास आपूर्ति सहज बनाउन वितरकलाई निगमको निर्देशन लगायतका खबर प्रस्तुत गरे।
6: नेपाल दर्पणमा अब बाँकी खबर। कोदो बालीको संरक्षण र प्रवर्धनका लागि आज दोस्रो राष्ट्रिय कोदो दिवस मनाइएको छ। मन्त्री परिषदको निर्णय अनुसार हरेक वर्ष साउन 16 गते मनाइने यो दिवसका अवसरमा आज कृषि विभागले सिन्धुपाल्चोकको ठोकर्पामा विशेष कार्यक्रम आयोजना गरेको छ। सरकारले गएको वर्षदेखि साउन 16 गतेलाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाउन थालेको हो। यस वर्ष कोदो बाली संरक्षण र प्रवर्धन, खाद्य तथा पोषण सुरक्षा संवर्धन नाराका साथ दिवस मनाइएको छ। स्वास्थ्यका लागि उपयोगी, थोरै मेहनतमा उत्पादन हुने र लामो समयसम्म सुरक्षित राख्न सकिने भएकाले कोदोलाई खाद्य सुरक्षा र कुपोषण न्यूनीकरणको प्रमुख आधार मानिन्छ। तर आर्थिक वर्ष 2082-83 झण्डै 61 करोड़ रूपियाँ बराबरको कोदो आयात भएको तथ्याङ्कले आन्तरिक उत्पादन बढ़ाउनु पर्ने चुनौती देखाएको छ। कृषि विज्ञहरूले सीमावर्ती क्षेत्रबाट हुने आयात रोक्दै स्थानीय बाँझो जमीनमा कोदो खेती अभियान चलाउन सरकारसँग आग्रह गरेका छन्। कोदोको रोटी र ढिँडो मात्रै नभई अरू विभिन्न परिकार, खीर, मम, बिस्कुट, कुकिज बनाएर खान सकिने र स्वास्थ्यका लागि पनि लाभदायक रहेको नार्कका वरिष्ठ वैज्ञानिक डाक्टर कृष्ण हरि घिमिरेले बताउनुभयो।
7: मध्य प्रदेशमा रोपाई अन्तिम चरण पुगेको छ। मध्य प्रदेश कृषि विकास निर्देशनालयका अनुसार अहिलेसम्म मध्य प्रदेशका 3,50,118.88 हेक्टर क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको हो, जुन कुल रोपाई योग्य क्षेत्रफलको 91.55% हो। मध्य प्रदेशका 8 जिल्ला मध्ये सिरामा सबैभन्दा बढ़ी 7% धान रोपाई सम्पन्न भएको मध्य प्रदेश कृषि विकास निर्देशनालयका बागवानी अधिकृत किरण विश्वकर्माले जानकारी दिनुभयो। 70मा 90% धान रोपाई सम्पन्न भएको छ। यस्तै धनुषामा 85%, महोत्तरीमा 74.77%, सर्लाहीमा 94%, रौतहटमा 93%, बारामा 95% र पर्सामा 91% धान रोपाई सम्पन्न भएको छ। मध्य प्रदेशमा कुल 3,82,433 हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान छ। अनुकूल वर्षा र पर्याप्त सिंचाई सुविधाका कारण यस वर्ष रोपाई सन्तोषजनक रूपमा अघि बढ़ेको अधिकृत विश्वकर्माको भनाइ छ।
6: अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैंचीको माग बढ़दै जाँदा काखड़भिटा नाकाबाट हुने अलैंची निर्यातमा उल्लेखनीय वृद्धि भएको छ। गएको आर्थिक वर्ष 2082-83 अलैंची निर्यातबाट 12,63,69,70,000 रूपियाँ बराबरको कारोबार भएको छ। काकड़भिट्टा भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष 2081-82 यस नाकाबाट 7,67,40,37,000 रूपियाँ बराबरको अलैची निर्यात भएको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा निर्यात कारोबार 4,96,29,33,000 रूपियाँले वृद्धि भएको हो। प्रतिशतका आधारमा अलैची निर्यात झण्डै 64.65% बढ़ेको देखिन्छ। कारोबारसँग निर्यात परिमाणमा वृद्धि भएको छ। गएको आर्थिक वर्षमा काँकडभिट्टा नाकाबाट 63,85,870 किलोग्राम अलैची निर्यात भएको छ। अघिल्लो आर्थिक वर्ष 2081-82 भने 42,94,550 किलो मात्रै अलैची निर्यात भएको थियो। काँकडभिट्टा भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत माङ्कल राईका अनुसार नेपाली अलैचीको अन्तर्राष्ट्रिय बजारमा माग बढ़ेसँगै निर्यात कारोबार बढ़ेको हो। नेपालको पूर्वी पहाड़ी क्षेत्रका जिल्लाहरूमा बढ़ी उत्पादन हुने अलैची प्रमुख नगदे बाली मध्ये एक हो।
7: सरकारले सहकारी ठगी सम्बन्धी मुद्दाको शीघ्र न्याय निरूपणका लागि मुद्दाको चाप बढ़िरहेका जिल्ला अदालतहरूमा तत्काल सहकारी कसुर हेर्ने समर्पित इजलास गठन गर्न माग गरेको छ। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले छुट्टै इजलासको मागसहितको प्रतिवेदन तयार पारेको हो। आज भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री प्रतिभा रावलले प्रधान न्यायाधीश डाक्टर मनोज शर्मालाई प्रतिवेदन बुझाउनु भएको हो। मन्त्रालयले समर्पित इजलास गठन गर्नुको आवश्यकता र औचित्यको विषयमा कार्यदल गठन गरेर तयार पारेको प्रतिवेदन प्रधान न्यायाधीशलाई बुझाएको मन्त्रीको निजी सचिवालयले जनाएको छ। सर्वोच्च अदालतले 2082 सालको माघ 11 गते जारी गरेको निर्देशनात्मक आदेशमा सहकारी कसुर सम्बन्धी मुद्दाको चाप बढ़ी भएका जिल्ला अदालतमा आवश्यकता अनुसार समर्पित इजलास स्थापना गर्न अध्ययन गरी निष्कर्षका आधारमा कार्यान्वयन गर्न आदेश दिएपछि मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको थियो। कार्यदलको प्रतिवेदनमा सहकारी कसुरले सामान्य ठगीको घटनाभन्दा फरक ठूलो संख्यामा नागरिकको जीवन पति र देशको वित्तीय प्रणालीसँग प्रत्यक्ष सम्बन्धित सामाजिक आर्थिक अपराधको रूपमा व्याख्या गरिएको छ।
6: उद्योग विभागले 25 करोड़ रूपियाँ भन्दा कम स्थिर पूँजी भएका उद्योगको विभिन्न सिफारिशका काम प्रदेश सरकार र प्रदेश मातहतका निकायबाटै हुने स्पष्ट पारेको छ। विभागले सार्वजनिक सूचना निकालेर प्रदेश सरकारको कार्यक्षेत्रभित्र पर्ने स्थिर पूँजी 25 करोड़ रूपियाँ भन्दा कम पूँजी भएका उद्योगको हकमा उद्योगको लागि आवश्यक पर्ने मेसिनरी औजार कच्चा पदार्थ सम्बन्धी कार्य प्रदेश सरकार र मातहतका निकायबाट हुने जनाएको छ। त्यसैगरी रसायन आयात तथा कच्चा पदार्थ खपतको नम्स निर्धारण लगायतका अन्य छूट सुविधा सहुलियतका सिफारिशहरू सम्बन्धित प्रदेश सरकार र सो अन्तर्गतका निकायहरूबाटै हुने पनि स्पष्ट पारेको छ। विभागले उद्योग दर्ता र दर्तासँग सम्बन्धित अन्य थप 7 थरीका सेवा पनि अनलाइन मार्फत सेवा प्रवाह गर्ने भएको छ। विभागको सूचनामा यही साउन 18 गतेदेखि औद्योगिक व्यवस्थापन सूचना प्रणालीबाट थप 7 थरीका सेवा पनि अनलाइनबाटै सम्पादन हुने उल्लेख छ।
7: नवलपरासी पश्चिमको सुनवल नगरपालिका वडा नम्बर 6 माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको ज्यान गएको छ। दिउँसो सुनवल 6 विशासय बस्ने 33 वर्षका मोहम्मद फिराद मियाँको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ। घर नजिकै रहेको बन्दा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका मियाँलाई स्थानीय मेडिकलमा लगेकोमा उपचारको क्रममा ज्यान गएको हो। यसैबीच सुदूरपश्चिम विश्वविद्यालयको सहरबाट हाम फालेका एकजनाको ज्यान गएको छ। बिहान 9:30 बजेतिर महेन्द्रनगरमा रहेको विश्वविद्यालय केन्द्रीय क्याम्पसको 3 तले भवनको छतबाट झरेका बेतकोट नगरपालिका 4 23 वर्षीय उत्तम कार्कीको ज्यान गएको प्रहरीले जनाएको छ। नेपाल दर्पणमा रंगदर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
15: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
16: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
15: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
16: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएफ सेवा डिस्कम
1: खुशीको कनेक्शन।
2: दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर।
3: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा, नियमित दाँत जाँच, स्केलिङ तथा पोलिसिङ, फिलिङ, रुट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
2: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
3: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-66, व्हाट्सएप 98-65-44-24-96।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: नेपाल दर्पणमा अब विदेशको खबर। स्पेनको उत्तरी भूभाग सेउटा क्षेत्रमा झण्डै 60,000 आप्रवासी अनधिकृत रूपमा प्रवेश गरेपछि उत्पन्न तनाव विस्तारै शान्त हुँदै गएको छ। तर यस घटनाले युरोपेली संघ यूका सदस्य देशहरूबीच भने गम्भीर राजनीतिक विवाद सृजना गरिदिएको छ। स्पेनी अधिकारीहरूका अनुसार हिजो सीमा पार गरी छिरेका धेरैजसो आप्रवासीहरू मोरक्को नै फर्काइसकिएको छ। फर्काउने प्रयासका क्रममा ज्यान गुमाउनेको संख्या 67 पुगेको स्पेनका गृहमन्त्री फर्नान्डो ग्रान्डे मार्लास्काले पुष्टि गर्नुभएको छ। स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले स्थिति पूर्ण रूपमा नियन्त्रणमा आइसकेको र कोही पनि आप्रवासी युरोपेली महाद्वीपसम्म नपुगेको दावी गर्नुभएको बीबीसीले जनाएको छ। यस घटनालाई लिएर इटालीले स्पेनसँगको सीमामा दिँदै आएको सेन्जेन क्षेत्रको भिसा बिनाको आवत जावत सुविधा अस्थायी रूपमा निलम्बन गरेको छ। इटालीकी प्रधानमन्त्री जोर्जिया मेलोनीको यो कदमलाई फिनल्याण्ड, डेनमार्क र चेक गणतन्त्रले पनि समर्थन गरेका छन्। यता स्पेनका प्रधानमन्त्री सान्चेज युरोपेली आयोगकी अध्यक्ष उसुर्ला भोन देर लियनलाई पत्र लेख्दै केही युरोपेली देशहरूको यो प्रतिक्रियालाई पूर्वाग्रह र राजनैतिक स्वार्थबाट प्रेरित स्वार्थी र गैर कानूनी भन्दै कड़ा आपत्ति जनाउनु भएको छ। अमेरिकाले भने यस घटनालाई स्पेनको फितलो आप्रवासन नीतिको नतिजा भनेको छ। मानव तस्करहरूले अदालतको पछिल्लो फैसलाको गलत फाइदा उठाएर यस्तो गराएको दावी गर्दै स्पेनले मोरक्कोसँगको सीमा सुरक्षा थप कड़ा बनाएको छ।
4: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केही दिन अघि भएको युवा नेतृत्वको प्रदर्शनका क्रममा आफूमाथि दुर्व्यवहार गर्ने प्रदर्शनकारीहरूलाई माफी दिन चाहेको बताउनु भएको छ। ती प्रदर्शनले मोदी नेतृत्वको सरकारमाथि पछिल्ला वर्षकै ठूलो राजनीतिक दबाव सृजना गरेको थियो। परीक्षाको प्रश्नपत्र चुवाट सम्बन्धी विषयलाई लिएर अनलाइन समूह कक्रोच जनता पार्टी सीजेपीले नयाँ दिल्लीसहित विभिन्न शहरमा प्रदर्शन आयोजना गरेको थियो। ती प्रदर्शनहरू बेरोजगारी र सुशासन सम्बन्धी असन्तुष्टि जोड़िँदै सरकारका लागि चुनौती बनेका थिए। भारतीय संचार माध्यमका अनुसार प्रधानमन्त्रीप्रति अपमानजनक अभिव्यक्ति प्रयोग गरेको देखिने केही प्रदर्शनकारीहरूका भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनीहरूले मोदी समर्थकहरूको आलोचना तथा प्रहरीको उजुरीको सामना गरिरहेका छन्। मोदीले इन्स्टाग्राममा एउटा भिडियो सार्वजनिक गर्दै केही युवाले अत्यन्त आपत्तिजनक शब्द प्रयोग गरेका भए पनि उनीहरूलाई माफ दिन चाहेको र युवा अवस्थामा हुने गल्तीलाई कानूनी कार्यवाही भन्दा पनि मार्गदर्शन मार्फत सुधार गर्नुपर्ने बताउनु भएको छ।
5: नेपाल दर्पणमा अब खेल खबर। स्पेनिश क्लब रियल मड्रिडका स्टार भिनिसियस जुनियरको भविष्य अन्यलमा परेको छ। क्लबले नयाँ सम्झौताका लागि हालेको प्रस्ताव नै अन्तिम भएको र यसभन्दा बढ़ी आर्थिक प्रस्ताव नबढ़ाउने स्पष्ट पारेको छ। यदि भिनिसियसले यो प्रस्ताव स्वीकार नगरे उनलाई क्लब छान्न अनुमति दिइने जनाइएको छ। अन्तर्राष्ट्रिय संचार माध्यम ईएसपीएनका अनुसार भिनिसियसको सम्झौता सकिन अब एक वर्ष मात्र बाँकी छ। उनी विश्वकपपछि विदा सकेर पर्सीदेखि टोलीको प्री सिजन प्रशिक्षणमा फर्क त्यसपछि उनले रियल मड्रिडमै बस्ने वा नयाँ क्लब रोज्ने भन्ने निर्णय लिन सक्ने बताइएको छ। गएको सिजन प्रशिक्षक जावी अलोन्सोको नेतृत्वमा भिनिसियस पूर्ण रूपमा सन्तुष्ट नरहेको चर्चा छ। यही कारण पनि उनको भविष्यबारे विभिन्न आंकडबाजी भइरहेको छ। यता इंग्लिश क्लब आर्सेनलले सम्भावित ट्रान्सफरको आर्थिक पक्षबारे अध्ययन गरिरहेको भए पनि अहिलेसम्म आर्सेनल र भिनिसियस बीच कुनै औपचारिक छलफल नभएको बताइएको छ। सन् 2018 रियल मड्रिडमा आबद्ध भएका भिनिसियस टोलीका प्रमुख खेलाड़ी मध्ये एक हुन्।
4: खबरको सिलसिला यति नै। आज शनिबार, अब रंग दर्पणको पालो।
5: आजको रंग दर्पण सामाजिक सद्भाव कायम राख्न गीत संगीतको भूमिकामा केन्द्रित छ।

नेपाली समाजमा गीत संगीतले सधैँ समाजलाई जोड्ने र सान्त्वना दिने भूमिका खेलेको छ। राणाकालदेखि प्रजातान्त्रिक आन्दोलनसम्म, सशस्त्र द्वन्द्वदेखि 2072 भूकम्पसम्म, हरेक समयमा गीत संगीतले समाजलाई जोड्ने, सान्त्वना दिने र साझा पहिचान झल्काउने काम गरेको इतिहास छ। गएको भदौको नवयुवा आन्दोलनमा पनि गीतले परिवर्तनमा ठूलो भूमिका खेल्यो, तर कतिपय अवस्थामा यही गीत संगीतको दुरूपयोग र असन्तुलित प्रयोगले विवाद पनि निम्त्याउँछ। सुनसरीमा डीजे र लाउड स्पीकरको तीव्र आवाजका कारण केही सामाजिक विवाद सिर्जना भयो, त्यसकै कारण तनावपूर्ण अवस्था बन्यो। जुन संगीत वा आवाजले विवाद जन्माएको छ, त्यसैबाट उत्पन्न आवाजलाई सही र सकारात्मक लयका माध्यमबाट मत्थर पार्न पनि सकिन्छ।

यस्तै अवस्थामा समाजलाई जोड्ने र चोट पुगेको मनलाई सान्त्वना दिने जिम्मेवारी गीत संगीतले पनि उत्तिकै बोकेको छ। विक्रम सम्बत 2045-46 नेपाल भारत व्यापार तथा पारवाहन सन्धि नवीकरण नहुँदा देशले भोगेको नाकाबन्दीको बेला चीनबाट मटीतेल र नून आयात गर्नुपर्ने कठिन परिस्थितिमा नागरिकको मनोबल उच्च राख्न सांगीतिक अभियान नै चलाइएको थियो। अम्बर गुरूङको नेतृत्वमा पूर्वतर्फ र भक्तराज आचार्य लगायतका स्रष्टाहरूको नेतृत्वमा पश्चिमतर्फ टोली खटाई देशैभरि देशभक्तिका गीत गुन्जाइएको त्यो ऐतिहासिक अभियानले नागरिकमा उत्साह र राष्ट्रिय एकताको संचार गराएको थियो।

सुनसरीको घटनापछि संचार माध्यम र सामाजिक सञ्जालमा साम्प्रदायिक भड्काउने सामग्री फैलिन थालेपछि धेरैले सामाजिक सञ्जालको अतिरञ्जनाबाट पर्ने असरप्रति सचेत हुन आग्रह गरिरहेका छन्। यस्तो परिस्थितिमा सकारात्मक र जोड्ने सन्देश दिने सांस्कृतिक सामग्री विशिष्ट गीत संगीत झन बढ़ी अर्थपूर्ण बन्न पुगेको छ। पूर्व राजादेखि नेता कलाकार सुरक्षाकर्मी सबैबाट सामाजिक सद्भाव कायम राख्ने आवाज पनि उठिरहेको छ। समाजमा दूरी र वैमनस्यता बढ़ेको बेला मातृभाषाका गीतहरू शान्ति र सहअस्तित्वका धुनहरू तथा सामाजिक सद्भाव बोकेका सृजनाहरू प्रत्यक्ष प्रस्तुत गरिनुपर्छ, किनकि शब्द सुर र तालका माध्यमबाट मानिसको भावनालाई सकारात्मक दिशातर्फ मोड्न सकिन्छ।

अहिलेको सूचना युगमा सद्भावको सन्देश छिटो र व्यापक फैलाउने काममा सामाजिक सञ्जालको भूमिका निर्णायक बनेको छ। पहिले रेडियो र टेलिभिजनमा मात्र सीमित रहने सन्देशमूलक गीत अहिले फेसबुक, युट्यूब र टिकटक मार्फत मिनटभित्रै लाखौं दर्शकसम्म पुग्न सक्छ। यही कारणले नेपाल प्रहरीले पनि आफ्ना सद्भाव सम्बन्धी सन्देशलाई गीत संगीतका सामग्री मार्फत प्रस्तुत गरिरहेको छ।

0: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
1: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
2: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
3: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
4: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
5: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
4: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
5: हाम्रा सेवाहरू
4: दाँत नदुखाई खोल्ने,
5: दाँत भर्ने, दाँतको आसुति गर्ने,
4: दाँतको एक्सरे सुविधा,
5: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
4: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
5: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र स्वास्थ्य बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
4: ध्यान दिनै पर्ने कुरा,
5: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
4: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
6: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग्ने टुडी खेल छेउ, शंखुवा सभा। फोन नम्बर 029562320 र 98420505041।
7: This is Radio Sankhuwa Sabha 95.5 MHz.
8: बन्दै कर्फ्यू खुकुलो बनाउने स्थानीय प्रशासनको निर्णय। कंग्रेसको असन्तुष्टपछि राष्ट्रिय भेलाको तयारीमा व्यस्त शशांक कोइरालाको नेतृत्वमा मूल आयोजक समिति गठन। मध्यपूर्वका देशमा तनाव फेरि चर्कदै इरानमाथि थप सैन्य आक्रमण गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी। र आफ्ना प्रमुख प्रतियोगिताको सेयर बिक्री गर्ने फिफाको विवादास्पद योजना फिर्ता।

0: एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ। हरेक घरको खुसी घर घरमा एलजी। एलजी लाइफ गुड।
1: रेडबुल बबाल एनर्जी।
2: नमस्कार, कान्तिपुर डायरीका साथमा दीपशिखा र तारा समाचार। अब विस्तारमा,
3: विश्व प्रसिद्ध नेपाली पर्वतारोही निर्मल पूर्जाको पाकिस्तानमा रहेको ब्रड पीकमा गएको हिम पहिरोमा परि निधन भएको छ। उनी संस्थापक रहेको एलिट एक्सपर्टले सार्वजनिक गरेको शोक वक्तव्य जारी गर्दै पूर्जाको निधन भएको पुष्टि गरेको छ। घटनामा अन्य नेपाली आरोही किली पेम्बा शेर्पा, ग्यालु शेर्पा, नवाण्डु थण्डु शेर्पा, पूर बहादुर गुरूङ र निमा शेर्पाको समेत निधन भएको छ। सो दुर्घटनामा अभियानका अन्य सदस्यहरू पनि जीवित रहेको प्रमाण नभेटिएको कम्पनीले जनाएको छ। पाकिस्तानको 8,047 मिटर अग्लो ब्रडपीक हिमालमा गएको हिम पहिरो पछि 10 सदस्यीय आरोहण टोली बेपत्ता भएका थिए। अभियानको नेतृत्व पर्वतारोही पूर्जाले गरेका थिए। म्याग्दीको दाना गाउँमा जन्मिएका पूर्जाले हिमाल आरोहणमा बनाएको कीर्तिमान सहित कान्तिपुर कर्मी कृपाल गौतमले तयार पारेको एक सामग्री।
4: ब्रड पीकको शिखरतिर लाग्ने क्रममा क्याम्प दुईबाट निर्मल पूर्जाले एनडीटीभीका पत्रकार विष्णु सोमलाई आफ्नो अवस्थाबारे भनेका थिए। शिखर पुगेर फर्किएपछि सम्पर्कमा आउनेछु।
5: I'm now currently running for 58th summit of 1,000 meter peaks, which is the highest in the world. I just opened the internet to check the weather forecast, but this message got downloaded as well, so I will be in touch after the summit.
4: तर दुर्भाग्य, पूर्जा ब्रड पीकमै बिलाए। नेपाल र अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायमा निम्स्ताईका नामले परिचित निर्मल पूर्जा र हिमाल पर्याय जस्ता लाग्थे। अन्तर्राष्ट्रिय संचार माध्यमले सधैँ उनलाई यसै गरी नै प्रचार गरिरह्यो। सन् 2019 प्रोजेक्ट पोसिबल अभियान अन्तर्गत विश्वका सबै 14 8,000 भन्दा अग्ला हिमाल 6 महिना 6 दिनमै आरोहण गरेर उनले विश्व कीर्तिमान बनाए। त्यसपछि उनी अन्तर्राष्ट्रिय संचारमा निकै छाए। त्यसभन्दा अघि दक्षिण कोरियाका किम चाङ होले सोही उपलब्धि हासिल गर्न 7 वर्ष 10 महिना 6 दिन लगाएका थिए। 2040 साउन 9 गते म्याग्दीको दाना गाउँमा जन्मिएका पूर्जाको बाल्यकाल चितवनमा बित्यो। सैनिक परम्पराको परिवारमा हुर्किएका उनले बेलायती गोर्खा सैनिकका रूपमा सेवा गरेपछि बेलायती नौसेनाको विशेष बोर्ड सेवा एसबीएसमा छनौट हुने पहिलो नेपाली बने। करिब 16 वर्षको सैनिक जीवनपछि उनले पर्वतारोहणलाई पूर्णकालीन पेशा बनाएका थिए। उनको पर्वतारोहण यात्रा सन् 2012 एभरेस्ट आधार शिविरसम्मको पदयात्राबाट शुरू भएको थियो। त्यसयता उनले छोटो समयमै विश्वका कठिन हिमालहरू आरोहण गर्दै आफूलाई उत्कृष्ट हिमाली आरोहीको रूपमा स्थापित गरे। प्रोजेक्ट पोसिबल अन्तर्गत उनले अन्नपूर्ण, धौलागिरी, कञ्चनजंघा, सगरमाथा, लोस्से र मकालु 48 घण्टाभित्र आरोहण गरेका थिए। त्यसपछि पाकिस्तानका नागा पर्वत, ग्यासरब्रोम पहिलो, ग्यासरब्रोम दोस्रो, ब्रड पीक र केटु तथा अन्तिम चरणमा मनास्लु, चोयु र सिसापाङमा आरोहण गर्दै अभियान पूरा गरेका थिए। उनको यो असाधारण यात्राले विश्वको ध्यान खिच्यो। नेटफ्लिक्सले निर्माण गरेको 14 पिक्स नथिङ इज इम्पोसिबल वृत्तचित्र मार्फत उनको यात्रा विश्वभर पुगेको थियो। त्यसपछि उनी नेपाली पर्वतारोहणका सबैभन्दा चिनिएका अनुहार मध्ये एक बने। पूर्जा कीर्तिमानका लागि मात्र होइन, उद्धार अभियानका लागि पनि परिचित थिए। अन्नपूर्ण र कञ्चनजंघामा उनले आफ्नै शिखर पुग्ने प्रयास रोकेर अन्य आरोहीको ज्यान बचाउन सहयोग गरेका थिए। उच्च हिमालमा जोखिममा परेका आरोहीको उद्धारमा पनि उनी पटक पटक अग्रपन्थीमा देखिए। 2077 उनले बियोन्ड पोसिबल आत्मकथा प्रकाशित गरे। त्यही वर्ष माघमा 10 सदस्यीय नेपाली टोलीसँगै केटुको पहिलो सफल शीतकालीन आरोहण गर्ने टोलीका सदस्य बने। यो उपलब्धिलाई हिमाली आरोहण इतिहासकै महत्वपूर्ण सफलता मध्ये एक मानिन्छ। पछिल्ला वर्षहरूमा उनले एलिट एक्सपर्ट स्थापना गरी अन्तर्राष्ट्रिय आरोहण अभियान सञ्चालन गरे। नेपाली पर्वतारोहीको योगदानलाई विश्व मञ्चमा स्थापित गर्न, उच्च हिमाली श्रमिकको सम्मान र सुरक्षाका लागि आवाज उठाउन तथा निम्स्ताई फाउन्डेशन मार्फत सामाजिक अभियान सञ्चालन गर्न उनी सक्रिय रहे। उनी मुस्ताङ हेलिकप्टर्सका अध्यक्ष समेत थिए। उनको सार्वजनिक जीवन विवादरहित भने रहेन, उनको पनि सीमाहरू थिए। उनीमाथि लागेका आरोहण गतिविधि सम्बन्धी अनुसन्धान र व्यक्तिगत आरोप उनले अस्वीकार गर्दै आएका थिए। पूर्जाको एक छोरी र श्रीमती छन्। पूर्जाले 3 वर्ष अघि गैर आवश्यक नेपाली नागरिकता लिएका थिए। सैनिकदेखि विश्व कीर्तिमानी पर्वतारोहीसम्मको उनको यात्रा पर्वतारोहण इतिहासकै असाधारण कथा बनेको छ। साहस र आत्मविश्वासले असम्भवलाई सम्भव बनाउने दृढ इच्छा शक्तिका कारण निर्मल पूर्जाको नाम नेपाली पर्वतारोहणको इतिहासमा सधैँ स्मरणीय रहनेछ।
2: प्रधानमन्त्री बालेन्द्र शाहले पाकिस्तानको ब्रोड पिकको हिम पहिरोमा ज्यान गुमाएका विश्व कीर्तिमानी निर्मल पूर्जा सहितका छ नेपाली तथा अन्य चार विदेशी आरोहीको निधनमा श्रद्धाञ्जली व्यक्त गरेका छन्। सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री शाहले आरोहीहरूको भौतिक यात्रा मात्रै रोकिएको भन्दै शाह समर्पण र योगदानको इतिहास सधैँ जीवित रहने उल्लेख गरेका छन्। आरोहीहरूको दुःखद निधनले स्तब्ध बनाएको उनले उल्लेख गरेका छन्। सम्पूर्ण दिवंगत आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री शाहले शोक सन्तप्त परिवारजन आफन्त तथा शुभेच्छुकहरूप्रति समवेदना व्यक्त गरेका छन्। सुनसरीको देवानगंज घटनापछि तनावग्रस्त बनेका मधेश र पूर्वी तराईका जिल्लामा प्रशासनले कर्फ्यू खुकुलो बनाएको छ। सुनसरीका 10 स्थानीय तह र धनुषाको जनकपुर क्षेत्र र सिराहाको लाहानमा कर्फ्यू हटाएर स्थानीय प्रशासनले निषेधाज्ञा जारी राखेको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका 10 स्थानीय तहमा लागू गरिएको निषेधाज्ञाको अवधि भोलि बिहान 9 बजेसम्मका लागि थप गरेको छ। यसअघि आज बिहान 8:30 बजेदेखि साँझ 5 बजेसम्म लागू गरिएको निषेधाज्ञालाई सुरक्षा अवस्थालाई ध्यान दिँदै भोलि बिहान 9 बजेसम्म निरन्तरता दिएको प्रमुख अधिकारी ईश्वरी प्रसाद अर्यालले जानकारी दिए। पछिल्लो सुरक्षा अवस्थाको समीक्षा गर्दै प्रशासनले निषेधाज्ञाको अवधि पुनः थप गरेको हो। यसैबीच धनुषामा पनि जनकपुर धाम क्षेत्रमा आज बिहान 10 बजेदेखि कर्फ्यू हटाइएको छ। आज बिहान जनकपुरमा कर्फ्यू हटाउनु अघि सद्भाव र्याली आयोजना गरिएको थियो। यस्तै सिराहाको स्थिति पनि शान्त बन्दै गएको छ। तनावपछि शान्ति कायम गर्न भएका सरकारी पहल राजनैतिक दल र नागरिक समाजको संयुक्त प्रयासले सिराहा शान्त बन्दै गएको हो। सिराहाका प्रमुख जिल्लाधिकारी सुरेन्द्र पौडेलका अनुसार लाहानमा आज बिहान 10 बजेदेखि कर्फ्यू हटाइएको छ। गोल बजारमा भने कर्फ्यू यथावत रहे पनि दिउँसो 3 बजेदेखि 5 बजेसम्मका लागि खुकुलो पारिएको थियो। नेपाली कंग्रेसको असन्तुष्ट समूहले शशांक कोइरालालाई आगामी साउन 29 आयोजना हुने राष्ट्रिय भेलाको मूल आयोजक समिति संयोजक बनाएको छ। काठमाण्डको चुनदेवी स्थित सम्पर्क कार्यालयमा आज आयोजित पत्रकार सम्मेलन मार्फत असन्तुष्ट समूहले कोइरालाको नेतृत्वमा 521 सदस्यीय मूल आयोजक समिति घोषणा गरेको छ। समिति अन्तर्गत राजनीतिक प्रस्ताव समिति, समसामयिक राजनीतिक प्रस्ताव समिति, सांगठनिक तयारी समिति, विधान संशोधन मस्यौदा समिति, आर्थिक नीति तयारी समिति, प्रचार प्रसार समिति लगायत 16 विभिन्न समिति पनि बनाइएको छ। विधान, राजनीतिक प्रस्ताव, संगठनात्मक ढाँचा तथा नीतिगत दस्तावेज तयार गर्न छुट्टा छुट्टै समिति गठन गरिएकाले असन्तुष्ट समूह राष्ट्रिय भेलासम्म पनि सहमति हुन नसके नयाँ पार्टी गठनको तयारीमा जुटेको देखिएको छ। पत्रकार सम्मेलनमा पूर्व महामन्त्री शशांक कोइराला, विमलेन्द्र निधि, प्रकाश मानसिंह, कृष्णप्रसाद सिटौला लगायतका कंग्रेसका पूर्व पदाधिकारी तथा नेताहरूको उपस्थिति थियो। सो अभियानमा नेता शेखर कोइरालाको पनि समर्थन रहेको कोइरालाले दावी गरे।
3: नेपालमा हाल 63,000 भन्दा बढ़ी विद्युतीय सवारी साधन दर्ता भएका छन्। विद्युतीय सवारीको माग र आयात तीव्र रूपमा बढ़दो भए पनि आवश्यक सड़क पूर्वाधार र चार्जिङ सुविधा पर्याप्त रूपमा विकास हुन सकेको छैन। सरकारले पेट्रोलियम आयात घटाउन विद्युतीय सवारीलाई प्राथमिकता दिने नीति लिएको छ भने सार्वजनिक यातायातमा पनि विद्युतीय सवारी विस्तार गर्ने रणनीति अघि बढ़ाएको छ। कान्तिपुर कर्मी विमल खतिवड़ाको सहयोगमा तयार पारिएको एक रिपोर्ट। पछिल्लो समय विद्युतीय सवारीमा उपभोक्ताको आकर्षण बढ़दो छ। विशेषत विभिन्न कम्पनीका विद्युतीय कारको माग बढ़ी छ। माग अनुसार नै विद्युतीय सवारीको आयात भइरहेको छ। तर त्यस अनुसार सड़क पूर्वाधार राम्रो बन्न नसकेको व्यवसायी र सवारी प्रयोगकर्ताको गुनासो छ। अहिले नेपाली सड़कमा मात्र 63,000 विद्युतीय सवारी गुट छन्। पूर्वाधार विकास मन्त्रालयले तयार पारेको राष्ट्रिय यातायात नीति 2083 अनुसार आर्थिक वर्ष 2082-83 नेपालमा दर्ता भएका कुल विद्युतीय सवारी साधनको संख्या 63,280 छ। पछिल्लो एक दशकमा विद्युतीय सवारी प्रयोगकर्ता बढ़दै जाँदा दर्ता संख्या यति पुगेको हो। विद्युतीय सवारीको बढ़दो प्रयोगले इन्धन आयातमा कमी ल्याई मुलुकभित्रै उत्पादित विद्युत ऊर्जाको उपयोग विस्तार भएको नीतिमा उल्लेख छ। चार्जिङ पूर्वाधार, ब्याट्री व्यवस्थापन, सुरक्षा मापदण्ड, रिसाइकल प्रणाली तथा संचालन सम्बन्धी व्यवस्था विभिन्न नीतिगत, संस्थागत तथा कार्य कार्यान्वयन तहका कुरा अझै विकासकै चरणमा छन् जारी राष्ट्रिय यातायात नीतिमा भनिएको छ। तर सरकारले पेट्रोलियम पदार्थको आयात घटाउने उद्देश्यले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गरेको छ। कर तथा वित्तीय प्रोत्साहनका उपाय र सहज फाइनान्सिङका कारण विद्युतीय सवारी साधनको आयात तीव्र बढेको छ। नेपालमा हाल नयाँ आयात हुने निजी कार मध्ये विद्युतीय सवारी ईभीको हिस्सा 70% भन्दा बढ़ी रहेको पूर्वाधार विकास मन्त्रालयले तयार पारेको राष्ट्रिय यातायात नीतिमा उल्लेख छ। नयाँ सवारी साधन बिक्रीको क्षेत्रमा विद्युतीय सवारीको बजार हिस्साका आधारमा नेपाल विश्वमै दोस्रो स्थानमा रहेको नीतिमा प्रष्ट पारिएको छ। पहिलोमा भने नर्वे छ। विद्युतीय सवारी प्रयोगकर्ता वर्षेनी बढ़दै गएको तथ्याङ्कबाट पुष्टि हुने यातायात व्यवस्था विभागका निर्देशक मणिराम भूषालले बताए। दर्ता भएका विद्युतीय सवारीमा स्कूटर सहित चारपाङ्ग्रे सवारी बढ़ी छन्। उनले भने नीतिमा उल्लेख गरिएको विद्युतीय सवारीको संख्या पछिल्लो 8-10 वर्षमा दर्ता भएको हो। विगतका भौतिक तथा संस्थागत उपलब्धिका बावजूद नीति तर्जुमा भइरहेको वर्तमान अवस्थामा तीव्र शहरीकरण, आर्थिक गतिविधिको विस्तार तथा सवारी साधनको तीव्र वृद्धिसँगै यातायात प्रणाली संक्रमणको चरणमा प्रवेश गरेको देखिएको नीतिमा उल्लेखिएको छ। सवारी आयात र यसको प्रयोगकर्ता बढ़िरहँदा त्यस अनुसार सड़क पूर्वाधार अझै बन्न नसकेको नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालका पूर्व अध्यक्ष ध्रुव थापाले जनाए। विगतमा सड़क विस्तारमा ध्यान नदिए जस्तो लाग्थ्यो, पछिल्लो केही वर्ष यता भने सड़क विस्तार, नयाँ सड़क निर्माण र मर्मत सम्हारको काम भइरहेको छ, तर जति हुनुपर्ने हो त्यो हुन सकेको जस्तो लाग्दैन। थापाले भने पहाड़ी र हिमाली क्षेत्रमा सड़क त थपिए तर कच्ची छन्, कालो पत्र कमै मात्र गरिएको छ। विद्युतीय सवारी कच्ची सड़कमा चलाउन सक्ने अवस्था छैन। यी विषयमा पनि सरकारको ध्यान जान सके हिमाली र पहाड़ी जिल्लामा पेट्रोलियम मात्र नभई विद्युतीय सवारी पनि पुर्याउन सकिने उनको भनाइ छ। तर दर्ता भएका सवारी मध्ये सबैभन्दा बढ़ी मोटरसाइकल छन्। 2082-83 फागुनसम्म देशभर 62,49,732 सवारी साधन दर्ता भएकोमा 50,00,000 भन्दा बढ़ी मोटरसाइकल छन्। यसरी हेर्दा मोटरसाइकलको हिस्सा 80% भन्दा बढ़ी पुगेको नीतिमा उल्लेख छ। स्मार्ट ड्राइभिङ लाइसेन्स, डिजिटल ट्राफिक प्रवर्धन, सवारी फिटनेस परीक्षण केन्द्र, इम्बोर्ड नम्बर प्लेट तथा युरो 6 उत्सर्जन मापदण्ड कार्यान्वयनमा आएपछि दुर्घटनाबाट हुने मृत्यु दरमा केही सुधार देखिए तापनि दुर्घटनाको समग्र संख्या अझै उच्च अवस्थामा रहेको नीतिमा उल्लेख छ। विश्वव्यापी रूपमा वार्षिक करिब 12,00,000 मानिसले सड़क दुर्घटनामा ज्यान गुमाउँछन्। नेपालमा दैनिक सरदर करिब 7 जनाको मृत्यु हुने अवस्था छ। राष्ट्रिय यातायात नीतिमा भनिएको छ यसबाट देशको अर्थतन्त्रले वर्षेनी ठूलो आर्थिक क्षति बिहोर्नु परेको छ। सरकारले विद्युतीय तथा वैकल्पिक ऊर्जामा आधारित सवारी साधन, हरित र जलवायु अनुकूल इन्जिनियरिङ पूर्वाधारलाई प्राथमिकता दिई दिगो यातायात प्रणाली विकास गर्ने नीति लिने राष्ट्रिय यातायात नीतिमा उल्लेख छ। विद्युतीय तथा वैकल्पिक ऊर्जाका आधारमा सवारी साधनको प्रयोग विस्तार गर्दै ई मोबिलिटी ट्रान्जिशनलाई चरणबद्ध रूपमा अघि बढ़ाउने सरकारको रणनीति छ। सार्वजनिक यातायातमा विद्युतीय सवारीको प्रयोगलाई प्राथमिकता दिइने र चार्जिङ पूर्वाधार, ब्याट्री स्वपिङ र ग्रीन करिडोरको विकासका लागि एकीकृत ढाँचा लागू गर्ने रणनीति सरकारको छ। संघ, प्रदेश र स्थानीय तहका सरकारी सवारी तथा नगर यातायात प्रणालीमा विद्युतीय सवारी साधनको प्रयोग विस्तार गरिने विषय पनि जारी राष्ट्रिय यातायात नीतिमा उल्लेख छ।
2: कान्तिपुर डायरीमा अब ब्रेकको पालो।
6: दैनिक ₹197 ₹50,00,000 बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: Samsung. LG ले ल्यायो नयाँ LG Essential Series. अब किफायती मूल्यमा रेफ्रिजरेटर, वाशिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट EMI. नागरिकता भए पुग्छ. हरेक घरको खुसी घर घरमा LG. LG, life's good.
1: कान्तिपुर डायरीमा अब बाँकी प्रसंग. नेपाल आयल निगमले ग्यास आपूर्ति सहज बनाउन ग्यास वितरकलाई निर्देशन दिएको छ. निगमले बजारमा 14.2 केजी एलपी ग्यासको अभाव नरहेको स्पष्ट पार्दै उपभोक्तालाई आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न र अनावश्यक मौजदात नगर्न पनि आग्रह गरेको छ. निगमले 14.2 केजी ग्यास सिलिण्डरको बिक्री वितरण व्यवस्था मिलाइएको र दैनिक माग अनुसार ग्यास आपूर्ति भइरहेको जनाएको छ. विभिन्न संचार माध्यममा बजारमा ग्यास अभाव भएको समाचार प्रकाशित भएपछि निगमले त्यसप्रति गम्भीर ध्यानकर्षण भएको उल्लेख गरेको छ. निगमका अनुसार 14.2 केजी ग्यास सिलिण्डरको बिक्री शुरू भएपछि बजारमा ग्यास अभाव भएको भन्ने गुनासो आउन थालेकाले सम्पूर्ण ग्यास उद्योगलाई सहज आपूर्ति सुनिश्चित गर्न निर्देशन दिएको हो.
2: कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तारको पालो. कोदो रोपेर आज दोस्रो राष्ट्रिय कोदो दिवस मनाइएको छ. सरकारले गत वर्षदेखि हरेक वर्ष साउन 16 गते कोदो दिवस मनाउने घोषणा गरेको थियो. कोदो भूगोल र पोषणका हिसाबले बहुगुणी बाली भए पनि उत्पादन घट्दै गएको छ भने आयात बढ़िरहेको पाइएको छ. कोदोमा उच्च क्याल्सियम, आइरन र फाइबर पाइने भएकाले स्वास्थ्यका लागि लाभदायक मानिए पनि यसको प्रवर्धन र विविध उत्पादनमा अझै ध्यान दिन आवश्यक देखिएको छ. कान्तिपुर कर्मी उपेन्द्र राज पाण्डेले तयार पारेको सामग्री कान्तिपुर सविस्तारमा.
1: भूगोलका हिसाबले सहज र गुणका हिसाबले बहुगुणी बाली भए पनि कोदोको उपेक्षा गरिँदै आएको छ. केही वर्ष यताको तथ्याङ्क हेर्ने हो भने कोदोको खपत बढ़दै गए पनि उत्पादन भने घटिरहेको छ. अझ वर्षेनी कोदोको आयात पनि भइ नै रहेको छ. सरकारले गत वर्षदेखि 16 साउनमा राष्ट्रिय कोदो दिवस मनाउन थालेको हो. यस वर्षको नारा राखिएको छ, कोदो बाली संरक्षण र प्रवर्धन, खाद्य तथा पोषण सुरक्षा सम्वर्धन. कोदोका लागि अनुकूल प्रशस्त भूगोल हुँदा पनि कोदोलाई उपेक्षा गरिँदै आइएको छ. पछिल्ला वर्ष मा त करोड़ौं रूपियाँको कोदो आयात हुने गरेको छ. 77 जिल्लामै उत्पादन गर्न सकिने कोदोको खेती 60 मिटरदेखि 3,650 मिटर उचाइसम्म हुने कृषि मन्त्रालयले बताएको छ. उत्पादनका हिसाबले सबैभन्दा बढ़ी सम्भावना कर्णालीमा रहेको नेपाल कृषि अनुसन्धान परिषद नार्कले जनाएको छ. कोदो प्रवर्धनमा विभिन्न कार्यक्रम सञ्चालनमा रहेको पहाड़ी बाली अनुसन्धान कार्यक्रमका संयोजक राजेन्द्र कुमार भट्टराईले बताए, पछिल्लो समय दोलखा 1 नामको जात सिफारिश गरिएको उनको भनाई छ. कोदो खेती ज्यादै झन्झटिलो र श्रम साध्य भएकाले पनि किसान आकर्षित नभएको र खेती गर्दै आएकाले पनि छाडेको उनले बताए. स्थानीय उत्पादन बारे अध्ययन अनुसन्धान गर्ने हरिप्रसाद जोशीले कान्तिपुरमा 11 असारमा प्रकाशित लेखमा भनेका छन्, मनसूनको अनियमितता कोदोका लागि अर्को ठूलो चुनौती बनेको छ. क्लाउड ब्रस्ट हुने र त्यसपछि लामो समय सुखायाम हुने क्रम बढ़ेको छ. भिरालो जमीनमा खेती गरिने कोदोको बिउ यस्तो भारी वर्षाले बगाउने वा पहिरोले पूरिदिने गरेको छ. सबै जलवायु प्रेरित कारणले नेपालमा कोदोको उत्पादकत्व अहिले प्रति हेक्टर 1.3 टनको आसपास मात्रै खुम्चिएको छ, जुन केही दशक अघिको तुलनामा करिब 20% कम हो. कोदो घाँसे परिवार पोएसी अन्तर्गत पर्ने अन्न बाली रहेको कृषि वैज्ञानिक सुशील राज सुवेदीले बताए. उत्पादन र उत्पादकत्वको हिसाबले यो धान, गहुँ र मकै पछि नेपालको चौथो सबैभन्दा महत्वपूर्ण बाली हो. 77 जिल्लामै उत्पादन गर्न सकिने कोदोको खेती 60 मिटरदेखि 3,650 मिटर उचाइसम्म हुने कृषि मन्त्रालयले जनाएको छ. नेपालको मधेसमा समेत कोदो खेती हुन्छ. बारा, पर्सा र रौतहटमा उल्लेख्य मात्रामा खेती नभए पनि सर्लाहीमा भने कोदोको खेती प्रदेशकै धेरै हुने वैज्ञानिक सुवेदीको भनाई छ. दोलखाको बैतेश्वर गाउँपालिका 4 काभ्रेमा पहाड़ी बाली अनुसन्धान कार्यक्रम छ. हालसम्म यस कार्यक्रमले कोदोका 5 जात उन्मोचन गरिसकेको सुवेदीले बताए. केही समय कार्यक्रम संयोजकका रूपमा रहेका सुवेदी पछिल्लो समय भने खुमलटार स्थित राष्ट्रिय बिउ विज्ञान अनुसन्धान केन्द्रमा कार्यरत छन्। कोदोको मूल्य श्रृंखला बढ़ाउन राष्ट्रिय खाद्य अनुसन्धान केन्द्र खुमलटार सहकार्यमा कोदोको विविध परिकार बनाउने काम पनि भइरहेको उनको भनाई छ. जलवायु परिवर्तनका असर समेत सहन सक्ने भएकाले खाद्यान्नमा आत्मनिर्भरता बढ़ाउन र आयातित अन्नमा निर्भरता कम गर्न यी बाली प्रभावकारी विकल्पका रूपमा हेरिएको विश्व खाद्य कार्यक्रम FAO जनाएको छ. खाद्य सुरक्षा, पोषण सुधार, जैविक विविधता संरक्षण र दिगो कृषि खाद्य प्रणाली निर्माणमा यसको योगदान उल्लेखनीय हुने FAO भनाइ छ। पछिल्लो समय कोदोको प्रयोग र फाइदा बारे बहस नेपालमा मात्र होइन विश्वका विभिन्न देशमा समेत हुँदै आएको छ। संयुक्त राष्ट्र संघले नै सन् 2023 अन्तर्राष्ट्रिय कोदो वर्षका रूपमा मनाएको समेत थियो। कोदोको उत्पादनका आधारमा भारत विश्वकै सबैभन्दा ठूलो उत्पादक देश रहेको अमेरिकी कृषि विभागले जनाएको छ। भारतमा 2025-26 करिब 1,26,00,000 टन मिलेट उत्पादन हुने अनुमान छ। त्यसपछि क्रमशः निजर, चीन, माली, नाइजेरिया, इथोपिया, सुडान, बुर्किना फासो, सेनेगल र चाड छन्। नेपाल वार्षिक करिब 3,30,000 टन उत्पादन सहित विश्वको 12 ठूलो कोदो उत्पादक देशका रूपमा रहेको विभागको तथ्याङ्क छ। उन्नत तरिकाले खेती गरेमा 1 हेक्टरबाट 2,500 देखि 4,000 केजीसम्म कोदो फल्ने कृषि वैज्ञानिक सुवेदीले बताए। 1 हेक्टरमा कोदोको नल भने 6,000 देखि 14,000 केजीसम्म हुने उनको भनाइ छ। असिंचित क्षेत्रमा 1,200 देखि 2,000 केजी कोदो फल्ने पनि उनले बताए। बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार तराईदेखि हिमाली जिल्लासम्मै कोदो खेती

0: पनि छु। पोषणका हिसाबले कोदो सुपर फूड हो। यसको प्रवर्धनका लागि स्थानीयदेखि संघ सरकार र किसानदेखि व्यवसायसम्म सबैले ध्यान दिनुपर्छ। थापाले भने डिजिटल प्रचारले पनि कोदोको उत्पादन र खपत बढ़ाउन सहयोग पुग्ने उनले बताए। मिठो बेकरीले धादिङ र नुवाकोटमा फलेका कोदोको पिठो काठमाडौँको मिलहरूबाट उठाउने गरेको छ। अर्क्स ग्रुप अन्तर्गत अर्क्स फूडले पनि कोदोको पफ बिस्किट र कुकिज उत्पादन गर्दै आएको छ। आफूहरूको उद्योगमा मासिक 6 टन कोदो खपत हुने गरेको अर्क्स ग्रुपका बजार निर्देशक गोपाल श्रेष्ठले बताए। पछिल्ला केही वर्ष यता सरकारले पनि कोदोलाई प्राथमिकतामा राखेको निर्देशक श्रेष्ठको भनाइ छ। पछिल्ला 10 आर्थिक वर्षको तथ्याङ्क हेर्ने हो भने कोदोको उत्पादन र क्षेत्रफलको हिस्सा क्रमशः घट्दै गएको छ। आर्थिक सर्वेक्षण 2082-83 अनुसार 2,15,000 हेक्टरमा कोदो रोपिएकामा 2,85,000 टन उत्पादन हुने अनुमान छ। आर्थिक वर्ष 2073-74 भने 2,63,000 हेक्टरमा कोदो रोपिएको थियो भने उत्पादन पनि 3,06,000 टन भएको थियो। 2079-80 भने 2,75,000 हेक्टरमा 3,55,000 टन कोदो फलेको आर्थिक सर्वेक्षणको तथ्याङ्क छ। नेपालले कोदोको निर्यात नगन्य परिमाणमा गर्छ। भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2082-83 नेपालमा झण्डै 61 करोड़ रूपियाँ बराबरको कोदो आयात भएको छ। बिउ र अन्य कोदो गरी गत वर्ष झण्डै 1,21,50,000 केजी आयात भएको छ। निर्यात भने 2,100 किलो मात्र भएको छ। कोदो आयातमा भारतकै हिस्सा ठूलो छ। गत वर्ष चीनबाट 410 किलो मात्र कोदो आयात भएको छ। आर्थिक वर्ष 2081-82 भने करिब 77 करोड़ बराबरको कोदो आयात भएको थियो। आर्थिक वर्ष 2080-81 भने करिब 75 करोड़ बराबरको कोदो नेपाल भित्रिएको थियो। पहिले कोदोको खोले ढिलो र रोटी मात्रै खाने चलन भए पनि पछिल्लो समय कोदोका विभिन्न परिकार बनाउन थालिएको छ। कोदोमा क्याल्सियम र आइरनको मात्रा उच्च हुने पोषणविद विनिता पन्तको भनाइ छ। कोदोमा भएको फाइबर र एन्टी अक्सिडेन्टले कोलेस्ट्रोल नियन्त्रण गरी मुटु रोगको जोखिमबाट समेत बचाउने पन्तले बताइन्। त्यस्तै पोषणबारे जनचेतनाको कमी हुनु र किसानले बजार मूल्य नपाउँदा पनि उत्पादन घटेको छ। कोदो सहितका रैथानी बालीको प्रवर्धनका लागि मन्त्रालयले प्राथमिकता दिएको कृषि वन तथा पर्यावरण मन्त्रालयका सहप्रवक्ता वरिष्ठ कृषि अर्थविज्ञ लाल कुमार श्रेष्ठको भनाइ छ।
1: कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो।

0: रिकॉर्ड नेपाली पेन्ट्स कम्पनी जस्ट मिन पेन्ट तीन दशक देखि नेपाली मनको रंग
1: रेड बुल बबाल एनर्जी
2: डायरीमा अब आर्थिक प्रसंग भारतमा निर्यात हुने माथिल्लो चमेलिया जलविद्युत आयोजनाको अनुमति सकिएको एक महिना बित्दा पनि नवीकरण हुन सकेको छैन। माथिल्लो चमेलिया जलविद्युत आयोजनाबाट उत्पादित 38.80 मेगावट बिजुली भारतीय बजारमा निर्यात गर्न स्वीकृति पाएको थियो। सो आयोजनाको स्वीकृति 31 जूनमै सकिए पनि अहिलेसम्म नवीकरण हुन सकेको छैन। सेती नदीको 24.25 र माथिल्लो तादी खोलाको 10.70 मेगावट बिजुली निर्यात अनुमति गत शुक्रबार सकिएको छ। भारतमा बिजुली निर्यात वा आयात गर्न भारतको केन्द्रीय विद्युत प्राधिकरण सीएले दिने आवश्यक स्वीकृति नै डेजिनेटेड अथोरिटी डीएको हो। सो स्वीकृति प्राप्त वा नवीकरण भएपछि मात्र नेपालले बिजुली निर्यात गर्न पाउँछ। तीनवटै आयोजनाको स्वीकृतिका लागि पठाइए पनि आइ नसकेको प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले बताए।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: नमस्कार है वडा अध्यक्षज्यू।
2: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
1: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
2: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
1: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
2: यो मेरो सुट त हाम्रै सखुवा सभाको नमुना एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
1: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
3: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
4: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
5: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
6: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
7: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
5: सम्पर्क नम्बर 0295560979 र मोबाइल नम्बर 98420876।
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुदुसुक बाटो दूरसञ्चार जाने बाटो।
9: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
10: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
9: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
10: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ, छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
9: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
10: ए ल ल, सँगै जाउँ न भाइ।
11: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
10: रबिन टेलर्स, खादबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
11: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल,
10: सम्पर्क नम्बर 98 60 96 40 00
11: र 98 19 32 76 75।
10: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
12: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि।
13: हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98 520 29 47, 98 00 90 00 62।
14: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
12: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खादबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
14: हाम्रो सेवाहरू
12: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605680, 98 520 61 580 र 98 421 08 181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादबारी 1, सङ्खुवा सभा।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। ब्रोड पीकमा पहिरोमा निर्मल पूर्जा सहित छ नेपाली आरोहीको दुखद निधन। सामाजिक सद्भाव बिथोल्ने प्रयास आरोपमा पर्साबाट चारजना पक्राउ। बारा र धनुषामा सद्भाव र्याली, सामाजिक एकता कायम राख्न आग्रह।
1: जिल्लाको शान्ति सुरक्षाको अवस्था सामान्य छ। आज हामीले चाहिँ सर्वपक्षीय सर्वदलीय सद्भाव र्याली पनि हामीले चाहिँ सञ्चालन गर्यौं।
0: शिक्षा र स्वास्थ्य क्षेत्रमा उजुरीको चाङ। राष्ट्रिय सतर्कता केन्द्रमा एक वर्षमै 372 गुनासा। एलपी ग्यासको सहज आपूर्तिका लागि वितरकलाई निगमको निर्देशन।
2: ग्यास आपूर्तिमा कुनै पनि समस्या छैन, ग्यास नियमित रूपमा आपूर्ति भइरहेको छ।
0: सहकारी ठगी मुद्दाका लागि समर्पित इजलास गठन गर्न आवश्यक रहेको मन्त्रीको भनाई। अन्तर्राष्ट्रिय बजार बढ्दा अलैची निर्यातमा 64% वृद्धि। नेपालकै दोस्रो लामो एकल स्पान झोलुङ्गे पुलले फेरियो गुल्मीको यात्रा।
3: पुलले गर्दाखेरि यो बाटोसित जोडिएपछि हामी नजिक भइयो। अब पानी परे पनि बाटो बिग्रिए पनि यहाँ हाइवेमा आएपछि हामी तम्लास जानलाई, पाल्पा जान, बुटोल जान, जहाँ जान नि सक्थ्यो।
0: र नेपालले सर्वोच्च प्रतियोगिता साफ च्याम्पियनशीप 2026 खेल्न नपाउने। एसियाली खेलकुदमा नलैजाने भएपछि ई स्पोर्ट्सका खेलाड़ीद्वारा विरोध। सम्बन्धित निकायको जवाफ माग।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: पछिल्लो समय एलपी ग्यास अभावको गुनासो बढ़ेपछि आयल निगमले आपूर्ति सहज बनाउन आवश्यक कदम चालेको जनाएको छ। निगमले अभाव नरहेको दावी गरे पनि बजारमा सहज उपलब्धता सुनिश्चित गर्नु मुख्य चुनौती बनेको छ। अत्यावश्यक वस्तुको वितरणमा पारदर्शिता, समान पहुँच र प्रभावकारी अनुगमन आवश्यक छ। उपभोक्ताले पनि आवश्यकता अनुसार मात्रै खरिद गरी कृत्रिम अभाव रोक्न सहयोग गर्नुपर्छ। ग्यास जस्तो दैनिक जीवनसँग जोड़िएको वस्तुको निर्बाध आपूर्ति राज्यको प्राथमिक जिम्मेवारी हो। अब खबर सन्तोषी रावलबाट।
5: पाकिस्तानको ब्रोड पीक हिमालमा आएको हिमपहिरोमा परी विश्व प्रसिद्ध नेपाली पर्वतारोही निर्मल पूर्जा निम्स दाई सहित 6 नेपाली आरोहीको मृत्यु भएको छ। मृत्यु हुनेमा निर्मल पूर्जाका साथै पूर्वबहादुर गुरूङ, निमा शेर्पा, किली पेम्बा शेर्पा, ग्यालु शेर्पा र नेवाङ तिन्दु शेर्पा रहेका छन्। 10 सदस्यीय आरोही टोली मध्ये 6 नेपाली र 4 विदेशी नागरिक थिए। अस्ति बिहिबारदेखि सम्पर्कविहीन भएका उहाँहरूको मृत्यु भएको पुष्टि आज भएको हो। पूर्जा संस्था रहेको आरोहण कम्पनी इलाइट एक्सपेडले आज एक फेसबुक पोस्ट मार्फत यस हृदय विचारक खबरको आधिकारिक पुष्टि गरेको हो। यस घटनाले नेपाली पर्वतारोहण क्षेत्रलाई ठूलो क्षति पुगेको छ। साहसिक आरोहणका लागि विश्वभर परिचित निर्मल पूर्जाको निधनले नेपाल मात्र होइन अन्तर्राष्ट्रिय पर्वत रोहण समुदायलाई पनि स्तब्ध बनाएको छ। उहाँहरूको मृत्युप्रति प्रधानमन्त्री बालिन शाहले गहिरो दुःख व्यक्त गर्दै दिवंगत आरोहीप्रति श्रद्धांजलि अर्पण गर्नुभएको छ। सामाजिक सद्भाव खलबलाउने गतिविधिमा संलग्न रहेको आरोपमा पर्साबाट 4 पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उनीहरूलाई वीरगंज महानगरपालिका 11 रानीघाटबाट पक्राउ गरिएको हो। प्रहरीका अनुसार पक्राउ परेकाहरूले नगर क्षेत्रमा टायर बालेर सामाजिक सद्भाव बिथोल्ने प्रयास गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले सबै पक्षलाई साम्प्रदायिक सद्भाव बिग्रिने कुनै पनि गतिविधिमा संलग्न नहुन आग्रह गर्दै कानून विपरीतका कार्यमा संलग्न भए कड़ा कार्यवाही गरिने चेतावनी दिएको छ। यसैबीच जिल्ला प्रहरी कार्यालयले बालबालिका सम्बन्धी ऐन 2075 अनुसार बालबालिकालाई हड़ताल, बन्द, धरना र जुलुस जस्ता गतिविधिमा सहभागी गराउन नपाइने कानूनी व्यवस्थापूर्ण रूपमा पालना गर्न पनि सबैमा अनुरोध गरेको छ। यसैबीच हिन्दू, मुस्लिम तथा अन्य धर्मका समुदायका अगुवाहरूको सहभागितामा आज बारा र धनुषामा सद्भाव र्याली निकालिएको छ। बाराका प्रमुख जिल्ला अधिकारी धर्मी इन्द्र कुमार मिश्रले मधेसका अन्य जिल्लाको प्रभाव बारामा पर्न नदिन प्रशासनले व्यक्तिगत तथा संस्थागत रूपमा निरन्तर काम गरिरहेको बताउनुभयो। उहाँले आजको सद्भाव र्यालीले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको पनि उल्लेख गर्नुभयो।
1: जिल्लाको शान्ति सुरक्षाको अवस्था सामान्य छ। आज हामीले चाहिँ सर्वपक्षीय सर्वदलीय सद्भाव र्याली पनि हामीले चाहिँ सञ्चालन गर्यौं। हिजो मात्रै हामी सर्वपक्षीय सर्वदलीय बैठक राख्दाखेरि सबैको एउटा चाहिँ के सुझाव आयो भन्दा यो सद्भाव र्याली गर्न उपयुक्त हुन्छ, हाम्रो जिल्लामा यद्यपि त्यस्तो खालको कुनै घटनाहरू नदेखिए पनि एउटा सन्देश दिन आवश्यक छ भन्ने खालको, यो जिल्लाको लागि मात्रै होइन अन्य जिल्लाहरूको लागि पनि एउटा सन्देश हुन्छ र राम्रो सन्देश जान्छ भन्ने सुझावका आधारमा चाहिँ आज हामीले सद्भाव र्याली गरेका थियौँ। शान्तिपूर्ण ढंगले सम्पन्न भएको छ र सबै पक्षको, सबै धर्मका, सबै वर्गका व्यक्तिहरूको सहभागिता थियो र राम्रैसँग त्यो सम्पन्न भएको चाहिँ मैले अवगत गराएँ।
5: सिराहाको गोलबजा नगरपालिकाको बजार क्षेत्रमा जारी कर्फ्यू आज दुई घण्टाका लागि खुकुलो गरिएको छ। जिल्ला प्रशासन कार्यालय सिराहाका अनुसार सर्वसाधारणलाई दैनिक उपभोग्य सामग्री खरिद तथा व्यवस्थापनमा सहज बनाउन दिउँसो 3 बजेदेखि 5 बजेसम्म कर्फ्यू खुकुलो गरिएको हो। कर्फ्यू खुकुलो भएको समयमा पनि 5 जना भन्दा बढ़ीको समूहमा भेला नहुन प्रशासनले आग्रह गरेको छ। सुरक्षा अवस्था सामान्य नभए पनि जारी निर्देशनको पूर्ण पालना गर्न पनि सर्वसाधारणलाई अनुरोध गरेको छ। नेपाल आयल निगमले बजारमा एलपी ग्यासको आपूर्ति सहज बनाउन ग्यास वितरकलाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको छ। निगमले आज विज्ञप्ति जारी गर्दै 14.2 किलो क्षमताको एलपी ग्यासको अभाव नरहेको स्पष्ट पारेको छ। निगमका अनुसार 31 गतेको निर्णय अनुसार नियमित रूपमा दैनिक माग अनुसार ग्यास आपूर्ति भइरहेको छ। उपभोक्तालाई आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न र अनावश्यक रूपमा मौजात नगर्न पनि निगमले आग्रह गरेको छ। उपभोक्तालाई प्राथमिकता दिँदै खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बरको अभिलेख राखेर व्यवस्थित रूपमा ग्यास बिक्री वितरण गर्न विक्रेतालाई निर्देशन दिएको छ। काठमाडौँ उपत्यकामा ग्यासको बढ़दो मागलाई ध्यानमा राख्दै निगमले आजदेखि टेकु स्थित कार्यालयबाट समेत ग्यास बिक्री वितरण शुरू गरेको निगमका प्रवक्ता मनोज कुमार ठाकुरले सीआईएनसँग बताउनुभयो।
2: यो अभाव भत्ताए पनि यो अभाव चाहिँ होइन, ग्यास आपूर्तिमा कुनै पनि समस्या छैन, ग्यास नियमित रूपमा आपूर्ति भइरहेको छ। समस्याकोलाई जससँग एउटा मात्रै सिलिण्डर, निम्न वर्गीय अथवा विद्यार्थी वर्गलाई जसको एउटा सिलिण्डर छ उहाँहरूको सिलिण्डर सकिँदाखेरि बजारमा जाँदाखेरि चाहिँ तत्काल ग्यास नपाइन जुन अवस्था देखियो त्यसलाई समाधान गर्नको लागि चाहिँ काठमाडौँ उपत्यकामा चाहिँ जुन भनौँ न 3-4 ब्रान्डको ग्यास चाहिँ तत्कालै नपाइने जुन समस्या देखिएको छ त्यसको लागि चाहिँ निगमको टेकु स्थित कार्यालयमा सम्बन्धित उद्योगले नै काउन्टर राखेर त्यहाँबाट बिक्री वितरण गर्ने र हामीले पनि निर्देशन के गरेका छौँ भने सम्बन्धित उद्योग र विक्रेताहरूलाई सकेसम्म चाहिँ एकदमै बिदाको दिन होस्, जुनसुकै दिन होस्, बजारमा चाहिँ जुन नियमित आपूर्ति छ त्यो आपूर्ति गर्नलाई निर्देशन दिएका छौँ।
5: निगमले बजारमा खाना पकाउने एलपी ग्यास नपाएको खण्डमा तत्काल निगमको हटलाइन नम्बरमा सम्पर्क गर्न उपभोक्ताहरूलाई आग्रह गरेको छ। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी ठगी सम्बन्धी मुद्दा छिटो टुंगो लगाउन समर्पित इजलास गठन गर्न आवश्यक रहेको बताउनु भएको छ। मन्त्री रावलले प्रधान न्यायाधीश डाक्टर मनोज शर्मालाई मन्त्रालयले तयार पारेको प्रतिवेदन बुझाउँदै सहकारी कसुर हेर्न छिट्टै इजलास गठनको आवश्यकता र औचित्यबारे जानकारी गराउनु भएको हो। मन्त्रालयका अनुसार सहकारी ठगी सम्बन्धी मुद्दाको चाप बढ़ी रहेका जिल्ला अदालतमा तत्काल सहकारी कसुर हेर्ने समर्पित इजलास गठन गर्नुपर्ने सुझाव प्रतिवेदनमा दिइएको छ। राष्ट्रिय सतर्कता केन्द्रमा आर्थिक वर्ष 2082-83 शिक्षा र स्वास्थ्य क्षेत्रसँग सम्बन्धित 372 उजुरी दर्ता भएका छन्। केन्द्रका अनुसार शिक्षा क्षेत्रका 192 र स्वास्थ्य क्षेत्रका 180 उजुरी परेका हुन्। तीमध्ये शिक्षा क्षेत्रका 103 र स्वास्थ्य क्षेत्रका 147 उजुरी फर्चुट भइसकेको छन् भने बाँकी उजुरीमाथि प्रक्रिया जारी छ। स्वास्थ्य क्षेत्रमा उपकरण खरिदमा पारदर्शिता नअपनाइएको, कर्मचारीहरूलाई पद अनुसार जिम्मेवारी नदिएको, विशेषज्ञ चिकित्सक समयमै अस्पताल नपुग्ने तथा नियुक्ति प्रक्रियामा अनियमितता भएका विषयमा बढ़ी उजुरी परेका छन्। त्यसै गरी शिक्षा क्षेत्रमा बढ़ुवा प्रक्रिया, शिक्षक सरूवा, अन्तरप्रदेश सरूवामा चलखेल अध्ययन विधापछि नफर्कने प्राध्यापक तथा परीक्षा व्यवस्थापनमा लापरवाही जस्ता विषयमा उजुरी दर्ता भएका छन्। अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैचीको माग बढ़दै जाँदा काँकरभिट्टा नाकाबाट हुने अलैची निर्यातमा उल्लेखनीय वृद्धि भएको छ। गत आर्थिक वर्ष 2082-83 अलैची निर्यातबाट 12,62,69,70,00 रूपियाँ बराबरको कारोबार भएको छ। काँकरभिट्टा भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष 2081-82 यस नाकाबाट 7 अर्ब 67,40,37,000 रूपियाँ बराबरको अलैची निर्यात भएको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा निर्यात कारोबार 4,96,29,33,000 रूपियाँले वृद्धि भएको हो। प्रतिशतका आधारमा अलैची निर्यात करिब 64.65% बढ़ेको देखिन्छ। कारोबारसँगै निर्यात परिणाममा वृद्धि भएको मेची भन्सार कार्यालयका भन्सार अधिकृत तथा सूचना अधिकारी माङ्कल राईले बताउनुभयो।
6: यो वर्ष चाहिँ मेची भन्सार कार्यालयबाट करिब 12,62,69,00,000 अलैची चाहिँ भारत लगायत तेस्रो मुलुकमा चाहिँ निर्यात भएको छ। तुलनात्मक हिसाबले चाहिँ लास्ट इयर भन्दा यो आवामा चाहिँ अलैचीको निर्यात चाहिँ बढेको हो र यो आवामा चाहिँ हजुरको अलैचीको मूल्य पनि वृद्धि भएको देखिन्छ। यो हिसाबले हेर्दाखेरि नेपालमा अलैचीको चाहिँ सम्भावना उत्तिकै राम्रो देखिन्छ। यसको चाहिँ कृषि क्षेत्रमा यसलाई विस्तार गर्दै लाने हो भने नेपालका कृषक अलैची कृषकहरूको चाहिँ जीवनस्तर अझै उक्सिने त्यसै गरेर निर्यात मार्फत देशको अर्थतन्त्र पनि मजबुत हुने देखिन्छ।
5: गत आर्थिक वर्षमा काँकडभिट्टा नाकाबाट 63,85,870 किलोग्राम अलैची निर्यात भएको छ। अघिल्लो आर्थिक वर्ष 2081-82 भने 42,94,550 किलोग्राम मात्रै अलैची निर्यात भएको थियो। साझा खबरमा अब खेल खबर। दक्षिण एसियाली फुटबलको सर्वोच्च प्रतियोगिता साफ च्याम्पियनशीप 2026 नेपाल सहभागी नहुने भएको छ। दक्षिण एसियाली फुटबल महासंघ साफले आज सार्वजनिक गरेको प्रतियोगिताको समूह विभाजन ड्रमा नेपाललाई समावेश छैन। आगामी नोभेम्बर 4-17 बंगलादेशमा आयोजना हुने तय भएको यस प्रतियोगिताबाट नेपाल बाहिरिनुको मुख्य कारण विश्व फुटबलको सर्वोच्च निकाय फिफाद्वारा अखिल नेपाल फुटबल संघ इन्फामाथि गरिएको निलम्बन हो। फिफाले गत जून 25 इन्फालाई निलम्बन गरेको थियो। फिफाको निलम्बन कायम रहेका कारण नेपाल कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन अयोग्य भएको हो। छनौट भए पनि सरकारले आसन्न एसियाली खेलकुदमा नलैजाने भनेपछि ई स्पोर्ट्सका खेलाड़ीले विरोध गरेका छन्। गत जूनमा भियतनाममा भएको छनौटमा नेपाली टीमले 7 वरियता हासिल गरेर 20 एसियाली खेलकुदमा स्थान बनाएको थियो।
7: गुल्मीको भड्कुवामा नेपालकै दोस्रो लामो एकल स्पान झोलुङ्गे पुल सञ्चालनमा
8: सहज भाषा। अब हामीलाई बजार जान परे पनि 10 रेडी हुन पर्थ्यो अनि काम नभ्याए पनि हतार हतार जान पर्थ्यो अनि अहिले पुल भएपछि ढुक्क हो पारि गएपछि गाडी पाइन्छ भन्ने हो।
7: पुल बनेपछि विद्यार्थीदेखि व्यवसायीसम्मलाई सहज रिपोर्ट सँगै लस्के गीतले जोगाइरहेको मौलिक संस्कृति शनिवार विशेष लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: नेपाल विविध जाति भाषा धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
10: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौं।
11: मतभेद भए संवादबाट समाधान खोजौं। सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
9: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले होलीको सुरक्षित शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
10: शान्ति सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
12: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
7: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। गुल्मुको
0: रूरु क्षेत्र गाउँपालिका एक र तीन जोड्ने नेपालकै दोस्रो लामो एकल स्पान झोलुङ्गे पुल सञ्चालनमा आएको छ। 525.1 मीटर लम्बाईको यो पुल बनेपछि खोला वारपार गर्ने मात्र होइन वर्षौंदेखिको कठिन यात्रालाई छोट्याउने माध्यम बनेको छ। पुल सञ्चालनमा आएपछि विद्यार्थीको पढ़ाई, स्थानीयको आवत जावत, बजार पहुँच र भविष्यको पर्यटन सम्भावना समेत नयाँ ढंगले खुल्न थालेको छ।
14: गुल्मीको रूरू क्षेत्र गाउँपालिका वडा नम्बर 3 भड्कुवाकी सावित्र थापाको दैनिकी हिजो आज सहज भएको छ। झोलुङ्गे पुल सञ्चालनमा आएपछि उहाँलाई सजिलो भएको हो। निर्माण अघि सामान्य कामका लागि पनि घण्टौ हिँड्नु पर्ने बाध्यता थियो। अहिले केही मिनटमै वारपार गर्न सकिने भएकोले दैनिक जीवन सहज भएको उहाँ बताउनुहुन्छ।
8: सहज भाषा अब हामीलाई बजार जान परे पनि 10 बजे रेडी हुन पर्थ्यो अनि काम नभ्या पनि हतार हतार जान पर्थ्यो अनि पुल भएपछि ढुक्क पारी गएपछि गाडी पाइन्छ भन्ने हो। गएर काम नभए पनि 4 बजीसम्म बसिराख्नु पर्थ्यो गाडी कुरेर अनि अहिले त गाडी जहाँ जति भेट जहाँ भेट्यो आउनु पाइयो ठिकै भयो।
14: रूरू क्षेत्र गाउँपालिका वडा नम्बर 1 र 3 जोड्ने नेपालकै दोस्रो लामो एकल स्पान झोलुङ्गे पुल सञ्चालनमा आएको हो। यसले स्थानीय सँगै विद्यार्थीका लागि समेत पढ़ाई सहज बनाएको छ। भड्कुवाका विद्यार्थी अध्ययन गर्ने रिडी माध्यमिक विद्यालयले सवारी सुविधा सञ्चालन गरे पनि गाउँसम्म सड़कको सहज पहुँच थिएन। पुल पछि उनीहरू फलाटेबाट सिधै गाडी चढेर विद्यालय जान थालेका छन्। यसले पढाइ छुट्ने समस्या पनि हटेको अभिभावक चम्फा थापा बताउनुहुन्छ।
15: अहिले भने यो पुलको यो जोडेदेखिबाट विद्यार्थीलाई गाडी पारी लिन आउँछ है। अहिले यहाँ बाटो बन्द पनि भयो के रे, अब यहाँ पहिरो गएर नि यो इभी गाडी धेरै जस्तो यो बाटो अब यति बाटो बिग्री पनि नहिँड्ने गर्दाखेरि अहिले धेरै जस्तो पारी गाडीमा चढ्ने उहाँबाट जाने गर्नुहुन्छ।
14: पुलले करिब 1.5 घण्टाको पैदल यात्रा अब 10 मिनटमै सीमित गराइदिएको छ। पालिका केन्द्र तमघास, पाल्पा र बुटवल जस्ता स्थानसम्म पुग्न सहज भएपछि स्थानीयको आर्थिक तथा सामाजिक गतिविधिमा पनि सकारात्मक परिवर्तन आउन थालेको स्थानीय मीना भट्टराई र कमला भट्टराईको अनुभव छ।
16: हामी अब हाइवेबाट धेरै विकटमा थियौं, अहिले कट नभए जस्तो लाग्यो कि यहाँ पुल त रहेछ हाइवेमा छिटो आइने भयो, नभए भड्कुवा वरिपरि खोलाले काटेको टापु जस्तो गाउँ थियो। यो पुलले गर्दाखेरि यो बाटोसित जोडिएपछि हामी नजिक भयो, अब पानी परे पनि बाटो बिग्रिए पनि यहाँ हाइवेमा आएपछि हामी तमघास जानलाई, पाल्पा जान, बुटवल जान, जहाँ जान नि सक्थ्यो।
17: एकदम सुविधा भयो हामीलाई, अब दिनभरि रेडी गए पनि दिनभरि गाडी कुरेर रेडी बस्न पर्ने त्यो बाटो छुट भयो, यहाँ माथि आएर गाडीमा आएर छोटो बाटो छिटो सस्तो एकदम सुविधा।
14: स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय बुटवल मार्फत भीमशिखर हीरा कन्स्ट्रक्सन प्रणालीले 2082 असार 19 गते पुल निर्माणको सम्झौता गरेको थियो। यसको कुल लागत 8,85,34,000 रूपियाँ रहेको छ। हालसम्म पुलको करिब 91% काम सम्पन्न भइसकेकोले सञ्चालनमा ल्याइएको छ। रूरू क्षेत्र गाउँपालिकाका अध्यक्ष यदु गेवाली,
18: यो पुलले भड्का र हाइवेलाई जोड्ने, मुख्यत हामीले यो भड्का जुन यहाँको एउटा अलि टापु जस्तो छ, एउटा छुट्टै डाँडो छ, यसलाई चाहिँ हामीले हाइवेसँग जोड्ने गरिकन यहाँको जनजीवनलाई सहज बनाउनको निम्ति हामीले यो झोलुङ्गे पुलको परिकल्पना गरेका हौ।
14: भड्कुवाको यो झोलुङ्गे पुल केवल 2 किनारा जोड्ने संरचना मात्र नभएर यसले अवसर, विकास र भविष्य प्रतिको आशा समेत जोडेको स्थानीयको बुझाइ छ। पुलबाट रिडी बजार, काली गण्डकी क्षेत्र र वरपरका मनोरम दृश्य समेत अवलोकन गर्न सकिने भएकोले यसलाई पर्यटनसँग जोडेर स्थानीय आमदानीको स्रोत बनाउन सकिने सम्भावना पनि देखिएको छ। हुमाकान्त पोखरेल, सीआईएन रेडियो, धुर्कोट, गुल्मी।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। सड़कमा गीत गाएर जीविका चलाउँदै दृष्टिविहीन कलाकार,
19: मैले कति सबैजना अब आफ्नै यही तरिकाले
0: गीतसँगै संघर्ष, दृष्टिविहीन कलाकारको जीविकाको कथा, लस्के गीतले जोगाइरहेको मौलिक संस्कृति, शनिवार्य विशेष लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
20: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बालेश्वर, जमल र ओम अस्पतालमा।
21: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
3: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घाम अनेक, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पिड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब शनिवार्य विशेष। प्रतिभा सबैसँग हुन्छ तर अवसर सबैले पाउँदैनन्। विशेष गरी दृष्टिविहीन प्रतिभा भए पनि मंच, आर्थिक स्रोत र प्रोत्साहनको अभावले ओझेलमा परेका छन्। उनीहरूका लागि रहर मात्र होइन जीविकोपार्जनको आधार पनि हो। तर औपचारिक सांगीतिक क्षेत्रमा स्थान बनाउन नसकेपछि धेरै दृष्टिविहीन अन्तत सड़कलाई नै आफ्नो मंच बनाउन बाध्य भएका कैयौं उदाहरण पाउन सकिन्छ। नवराज जयगढ़ीको घर धनगढ़ी 18 फूलबारीमा छ, तर हिजो आज आफ्ना केही साथीहरूसहित डडेलधुराका बजार, गल्ली र सड़कमा गीत गाउँदै गरेको अवस्थामा भेटिनुहुन्छ।
22: धनगढ़ी उपमहानगरपालिका 18 फुलबारीका 40 वर्षीय दृष्टिविहीन नवराज जयगढ़ी बजारका चोक, बस पार्क र मानिसको भीड़भाड़ हुने स्थानमा गीत गाएर आफ्नो परिवारको जीविका चलाउँदै आउनु भएको 10 वर्ष भन्दा धेरै भयो।
23: मैले 23 वर्षको उमेरमा आँखा गुमाए होली कलरले गर्दा। सड़क सांगीतिक कार्यक्रममा 10 वर्ष नै भयो भन्नुपर्छ।
22: संगीत प्रति बाल्यकालदेखि नै लगाव थियो, तर 23 वर्षको उमेरमा होली खेल्ने क्रममा दृष्टि गुमाएपछि नवराजको जीवनले नयाँ मोड़ लियो। नियमित स्टेज अर्थात मञ्चमा गीत गाउने अवसर नपाएपछि र परिवारको जिम्मेवारी बोधका कारण पनि उहाँ सड़कमै गीत गाउन बाध्य हुनुभयो।

0: को जिम्मेवारी एकातर्फ छ भने सात जनाको टोलीसँग विभिन्न जिल्लामा पुग्नुपर्ने बाध्यता पनि। टोलीमा पाँच जना दृष्टिविहीन कलाकार छन् भने दुईजना सहयोगीका रूपमा रहन्छन्।
1: सात जनाको टिम चाहिँ छ र अब सबैजना अब आफ्नै यही तरिकाले आफ्नो जीविकोपार्जन गर्नको निमित्त हिँडिरहेको अवस्था छ।
0: जहाँ मानिसको बाक्लो चहल पहल हुन्छ त्यही यो टोलीको अस्थायी मञ्च बन्छ। करिब दश वर्ष अघि नवराजले एउटा देउडा गीत रेकर्ड गराउनु भएको थियो, तर आर्थिक अभाव र शारीरिक अवस्थाका कारण त्यसपछि थप गीत रेकर्ड गराउने चाहना पूरा नभएको उहाँको भनाइ छ।

0: प्राय आधुनिक शैलीका गीत गाउने नवराजलाई सड़कमा प्रस्तुति दिँदा सबैले समान व्यवहार भने गर्दैनन्। कतिपय स्थानमा अपमान र हेपाई पनि सहनु परेको उहाँ सुनाउनुहुन्छ।
1: कसैले भन्छन् उहाँ आफ्नो कला गलाहरू बेचेर खान पाइयो, ठिक छ, राम्रो छ, तपाईँहरूको गर्नुहोस्। कसैले उहाँको साङ्ग्रो सोचको कारणले चाहिँ अवेलना चाहिँ भोग्नु परेको हुन्छ।
0: आँखाको ज्योति गुमे पनि संगीत प्रतिको भोक र शोक भने मरेको छैन। दैनिक संघर्ष, आर्थिक अभाव र सामाजिक विभेदका बीच पनि उहाँले गीतलाई नै आफ्नो सहारा बनाउँदै

सडक नै नवराज जयगढेको अस्थायी मञ्च बनेको छ र त्यही मञ्चबाट सृजना सपना र बाध्यताहरू पूरा भइरहेका छन्। हालसम्म उहाँको टोली कैलाली कञ्चनपुर डडेलधुरा डोटी लगायतका जिल्लामा पुगिसकेको छ।

0: सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता बाहेक अवस्था क्षमता र सिप अनुसार अरू रोजगारीका अवसर मिले सजिलो हुने अपेक्षा नवराजको त हुनै अरू दृष्टिविहीनको पनि यस्तै चाहना छ। तर्कराज भट्ट, सीआईएन रेडियो अमरगढी, डडेलधुरा।
1: लस्केकी सुदूरपश्चिम र कर्णाली क्षेत्रमा लोकप्रिय लोकगीतको एक शैली हो। विशेष गरी देउडा संस्कृतिसँग यसको घनिष्ठ सम्बन्ध छ। लस्के शब्दले समूहमा लस्कर अर्थात पंक्ति मिलाएर गाइने र रमाइलो शैलीमा प्रस्तुत गरिने गीतलाई जनाउँछ। प्रेम, प्रकृति, सामाजिक जीवन, संस्कार, हाँसो ठट्टा र समसामयिक विषयवस्तु समेटिने लस्के गीतले सुदूरपश्चिमको लोक संस्कृति, भाषा र जीवनशैलीलाई जोगाइराख्न महत्वपूर्ण भूमिका खेलेको छ। तर हिजो आज लस्के गीत लोप हुँदै गइरहेको स्थानीयले बताएका छन्। योग्यता र मापदण्ड नपुगेका उम्मेद्वारलाई आयुर्वेद परिषदको अध्यक्षको अन्तर्वार्तामा छनौट गरेको भन्दै विशेषज्ञ आयुर्वेद चिकित्सक समाज नेपालले आपत्ति जनाएको छ। विशेषज्ञ आयुर्वेद चिकित्सक समाज नेपालले आयुर्वेद चिकित्सा परिषद नेपालको अध्यक्ष पदका लागि अन्तर्वार्तामा छनौट गरिएका उम्मेद्वारहरूको सूचीप्रति ध्यानाकर्षण गराउँदै आपत्ति जनाएको हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गठन गरेको समितिले सार्वजनिक गरेको अन्तर्वार्ता सम्बन्धी सूचनामा तोकिएको मापदण्ड र कार्यविधि विपरीत उम्मेद्वार समावेश गरिएको भन्दै समाजले आपत्ति जनाएको हो। भारतको पिथौरागढ जिल्ला स्थित धारचुला तहसील अन्तर्गत रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिने भएपछि महाकाली नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ। जिल्ला प्रशासन कार्यालय धारचुलाले हिजो मंगलबार एक सूचना जारी गर्दै एनएचपीसी लिमिटेड धौलीगंगा पावर स्टेशनको बाँध साउन 13 गते बुधबार बिहान 6 बजेदेखि साउन 14 गते बेलुकी 6 बजेसम्म सिफ्ट सप्लाई गर्ने कार्यका लागि खोलिने जनाएको हो। दार्चुलाका सहायक प्रमुख जिल्लाधिकारी मोहन सिंह धामीले एनएचपीसी लिमिटेड धौलीगंगा पावर स्टेशनले नेपाली प्रशासनलाई बाँध खोल्ने बारे पत्रचार गरेको बताउनु भएको छ। ब्रोडपिक हिम पहिरोमा निर्मल पूर्जा सहित 6 नेपाली आरोहीको दुखद निधन भएको छ। सामाजिक सद्भाव बिथोल्ने प्रयास आरोपमा पर्साबाट 4 जना पक्राउ गरिएको छ। बारा र धनुषामा आज सद्भाव र्याली निकालिएको छ। सामाजिक एकता कायम राख्न सबै पक्षले आग्रह गरेका छन्। शिक्षा र स्वास्थ्य क्षेत्रमा उजुरीको चाङ देखिएको छ। राष्ट्रिय सतर्कता केन्द्रमा एक वर्षमा 372 गुनासा दर्ता भएका छन्। अहिले बजारमा एलपी ग्यासको अभाव रहेको हल्ला चलिरहेको नेपाल आयल निगमको भनाई छ। ग्यासको सहज आपूर्तिका लागि

वितरकलाई निगमले निर्देशन दिएको छ। सहकारी ठगी मुद्दाका लागि समर्पित इजलास गठन गर्न आवश्यक रहेको सहकारी मन्त्रीको भनाई रहेको छ। अन्तर्राष्ट्रिय बजारमा अलैँचीको निर्यात बढ़दा 34% वृद्धि भएको छ। नेपालकै दोस्रो लामो एकल स्पान झोलुङ्गे पुल संचालनमा आएको छ। यसले गुल्मीको जनजीवन मा सकारात्मक प्रभाव पर्ने भएको छ। र नेपालले सर्वोच्च प्रतियोगिता साफ च्याम्पियनशीप 2026 खेल्न नपाउने भएको छ। एसियाली खेलकुदमा नलैजाने भएपछि यी स्पोर्ट्सका खेलाड़ीद्वारा विरोध गरिएको छ। सम्बन्धित निकायको जवाब माग गरिएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 17 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 8 बज्यो।
1: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
2: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादरी नगरपालिका 1, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुफत मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813655553 र 9843180049।
3: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
4: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
3: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842357841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
5: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
1: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
6: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
1: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
6: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
6: दाँत खुल्ने, दाँत सफा गर्न्ने,
1: दाँतको एक्सरे गर्ने,
6: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
6: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गोटिङको दाँत मिलाइने,
6: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खादरी नगरपालिका 1, प्रहरी गेट, सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
6: सम्पर्क नम्बर 0295906667 र 9842226667।
7: शोक तथा शुद्धि कार्यक्रममा उपस्थितिका लागि हार्दिक निमन्त्रणा। संखुवा सभा जिल्ला सभापोखरी गाउँपालिका 1, डाँडा गाउँ निवासी स्वर्गीय गोपाल विश्वकर्माको जन्म 2035 साल वैशाख 18 गते भई 2083 साल असार 19 गते भएको असामयिक निधनले हामी सम्पूर्ण परिवार शोकाकुल भएका छौं। उहाँको आत्माको चिर शान्तिको कामना गर्दै 2083 साल साउन 16 गते शनिबार शुद्ध्याय कार्यक्रम आयोजना गरिएको हुँदा आफन्त, इष्टमित्र, मलामीजन, शुभेच्छुक तथा सम्पूर्ण महानुभावहरूलाई उक्त कार्यक्रममा उपस्थित भई दिवंगत आत्माप्रति श्रद्धांजलि अर्पण गर्नुका साथै शोक सन्तप्त परिवारलाई समवेदना प्रदान गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। शोकाकुल परिवार: बुबा पुष्पलाल विश्वकर्मा, आमा गौरीमाया विश्वकर्मा, छोरा सूरज विश्वकर्मा, छोरी ग्रीष्मा विश्वकर्मा, भाई बुहारी, मन कुमार, हर्कमाया, शंकर, भतिजीहरू तुलसा, तुलना, दिदी मैया, भिनाजु जय बहादुर, दिदी उर्मिला, भिनाजु लीला बहादुर, बहिनी तारा, ज्वाई मणिराम, बहिनी कला, ज्वाई कुमार, भान्जा भान्जीहरू सुजन, सुनिता, संगीता, सुभाष, करिश्मा, तारा, करुणा, आशा, सनम, युमेन र अरुणा तथा सम्पूर्ण।
8: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
9: किन र काका? अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
2: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइमी र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
9: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
2: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
9: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
2: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
9: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
2: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा एक तला चाँदी उपहार दिइनेछ।
9: साथै फापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
2: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
9: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
2: प्रोप्राइटर सुनु एन भीम कदाइली।
9: सम्पर्क 0249140084 र 98040485827।
10: ओहो लु नमस्कार है सर।
11: ओहो लु नमस्कार है सर। नमस्कार।
10: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
11: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
10: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
12: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
10: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
12: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
10: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
12: छटाल टेलरिङ सेन्टर, खाँदबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
10: डिजाइनर सुमन ठटाल, 98615-39444
12: र 0295-90155।
13: मोर स्टाइल, मोर डिजाइन, ठटाल टेलर्स।
9: घरको झ्याल ढोकामा अल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
14: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खातबारीमा गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, खातबारी 1, खातबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520-29047, 98000-90062।

0: वडाध्यक्षज्यू
1: नमस्ते नमस्ते के भन्दा आउनु भयो त
0: भन्नु त के थियो र तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको
1: त्यस्तो के कुरा थियो कुन्नी
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको साह्रै राम्रो सुहाएको छ तपाईँलाई
1: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारी भन्दै सिलाएको त भने तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु
2: बुवा मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल
3: नाइके बाबा मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है
4: हुन्छ बाबा हुन्छ छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि होइन र
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल थटाल
4: सम्पर्क नम्बर 029556679 र मोबाइल नम्बर 98420872776
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर निशान खादारी एक बुद्धचोकबाट दूरसञ्चार जाने बाटो
8: हेर न विष्णु मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो कुन जन्मको पाप थियो
9: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो सानोमै उपचार गरे ठिक भइहाल्छ नि यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ चिन्ता लिनै पर्दैन
10: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इतरीश्वर सुनसरी सम्पर्क नम्बर 98525557068 98525557068
11: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ आजै सम्पर्क गर्नुहोस्
12: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5

0: कहाँबाट ल्याउनु भयो?
1: अस्ति रेडियो नेपालको राष्ट्रिय गीत प्रतियोगितामा प्रथम भएको थिएँ।
0: ए भक्तराज आचार्य, सुनेको थिएँ मैले रेडियो, राम्रो छ राम्रो छ, तर किन त्यसमा
1: हेर्नु न, मेरोमा खाने पनि पैसा छैन, अब यही मेडल खानु भएन त्यसरी।

0: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 9 बज्यो।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 10 बजे हो। नमस्कार, तपाईँ सुन्दै हुनुहुन्थ्यो रेडियो संखुवा सभा 95.5 मेगाहर्जमा प्रसारित विभिन्न कार्यक्रमहरू। यसका साथै आजको हाम्रो नियमित प्रसारण यही सकिन्छ। हामी सँगै रहनु भएकोमा तपाईँलाई धन्यवाद। साथै भोलि बिहान ठिक 5 बजे हाम्रो नियमित प्रसारणको साथमा उपस्थित हुने नै छौ। तबसम्मको लागि हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: आज विक्रम सम्बत 2083 साल साउन 17 गते आइतबार, श्रावण कृष्ण चतुर्थी 2 अगस्त सन् 2026। नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: कांग्रेस इतर समूहको नेतृत्वमा शासाङ, दुई दिनमा संसदमा 9 विधेयक दर्ता, सामाजिक सद्भावका लागि ठाउँ ठाउँमा सद्भाव र्याली, हिमालमै कीर्तिमानी निम्स दाईको हिमालमै विलय, 10 जनाको मृत्यु भएको पुष्टि लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खा पत्र दैनिकमा छापिएको कागतीले फेरियो जीवन शीर्षकको शुभ समाचार।
0: पहिले यही चौधहरू पनि पाको बारीमा खनजोत गरेर मकै छर्थ्यौं। वर्षभरि गरेको मेहनतपछि बल्ल 2 महिनालाई खान पुग्थ्यो। बाँदर ढेडु र दुम्सीले बाँकी बाली पनि सखा पारिदिन्थे। अहिले त्यही जमीनले नगद फुलाइरहेको छ। पाँचतरको फिदिम नगरपालिका 4 सालघारी निवासी रामकुमार तामाङको यो अनुभवले कृषिमा सोच परिवर्तन गर्न सकिने सन्देश दिएको छ। कुनै बेला अन्न समेत राम्रोसँग नफल्ने चौधहरू पनि पाको बारी अहिले कागतीले बाह्रै मास हराभरा बनेको छ। कागती खेती अहिले उहाँको परिवारलाई आत्मनिर्भर मात्र बनाएको छैन, घर खर्च, लत्ता कपड़ा, औषधोपचारदेखि नाति नातिनाको शिक्षासम्मको खर्च धान्ने मुख्य आधार बनेको छ। 55 वर्षीय रामकुमार र 51 वर्षीय कमला तामाङले 14 वर्ष अघि उत्पादन नहुने पाखो बारीमा कागती खेती शुरू गर्नुभएको थियो। अहिले 14 रोपनी क्षेत्रफलमा फैलिएको बगैंचाले वर्षभरि उत्पादन दिइरहेको छ। एउटा मुनामा 10 वटासम्म कागती फल्ने र एउटा बोटबाट वर्षभरि करिब 1000 दानासम्म उत्पादन हुने गरेको रामकुमार बताउनुहुन्छ। यस सफलताको कथा भने विदेशबाट शुरू भएको हो। 3.5 वर्ष मलेसियामा बस्दा रामकुमारले कागती बगैंचामै काम गर्दै अवसर पाउनुभयो। त्यही उहाँले बिरूवा उत्पादन, गोडमेल, मल व्यवस्थापन, काँडछाँट र बगैंचा व्यवस्थापनका व्यवहारिक सिप सिक्नु भएको थियो।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ, मेरो जस्तै बानी।
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। विश्वका 8000 मिटर भन्दा अग्ला सबै 14 हिमाल 6 महिनामै आरोहण गरेर पर्वतारोहण जगतलाई चकित पारेका निर्मल पूर्जा अर्थात निम्स दाईको पाकिस्तानको ब्रड पीक आरोहणका क्रममा निधन भएको छ। कीर्तिमानी नेपाली पर्वतारोही, उनको निधन भएको एलिट एक्सपेले पुष्टि गरेको छ। पूर्जा एलिट एक्सपेका संस्थाक पक पनि हुन्। शनिबार सार्वजनिक गरेको शोक वक्तव्यमा कम्पनीले गहिरो दुःख र अपार पीड़ाका साथ ब्रड पीकमा भएको हिमपहिरोपछि निर्मल अर्थात निम्स दाई पूर्जाले दुःखद रूपमा ज्यान गुमाएको पुष्टि गर्दछौ भनेको छ। साथै उक्त दुर्घटनामा अभियानका अन्य सदस्यहरू पनि जीवित नरहेको पुष्टि भएको कम्पनीले जनाएको छ। नेपालमा जन्मिएका पूर्व बेलायती विशेष फौजी सैनिक समेत रहेका 43 वर्षीय पूर्जा सहितको टोली बिहिबारको हिम पहिरोमा परेको हो। पाकिस्तानी पर्वतारोहण अधिकारीहरूले घटनापछि पूर्जा सहितको आरोहण टोलीसँग कुनै सम्पर्क हुन नसकेको बताएका थिए। प्रतिनिधि सभा सदस्य तथा पूर्जाका व्यावसायिक साझेदार मिघमा ग्याबु शेर्पाले हिम पहिरोपछि ट्र्याकिङ डेटाले पूर्जाको अवस्थिति पहिला तलतिर बगेको र त्यसपछि सिग्नल रोकिएको स्थानबाट फेरि केही सरेको देखाएको बताएका थिए। तर उनी संस्थापक रहेको एलिट एक्सपर्टले शनिबार अपरान्ह पूर्जाको निधन भएको पुष्टि गरेको हो। नेपाल र अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायमा निम्स दाईका नामले परिचित पूर्जा सन् 2019 आफ्नो प्रोजेक्ट पसिबल अभियान मार्फत विश्वका 8000 मिटर भन्दा अग्ला सबै 14 हिमाल 7 महिनामै आरोहण गर्ने लक्ष्य लिएर चर्चामा आएका थिए। उनले त्यो लक्ष्य 6 महिना 6 दिनमै पूरा मात्र गरेनन्। त्यस्ता सबै हिमाल आरोहण गर्ने दक्षिण कोरियाली नागरिक किम चाङ होले बनाएको सात वर्षभन्दा अघिको विश्व कीर्तिमान पनि तोडेका थिए। पूर्जाले आफ्नो जीवनको अधिकांश समय हिमालयहरूमा मानव सहनशीलताको चरम सीमालाई चुनौती दिँदै बिताए। दृढ इच्छा शक्ति र सकारात्मक सोच भए असम्भव पनि सम्भव हुन्छ भन्ने विश्वास उनको जीवनको आधार थियो। शारीरिक क्षमताका हिसाबले म भाग्यमानी छु, मैले संसारकै उत्कृष्ट सैन्य एकाईबाट प्रशिक्षण पनि पाएको छु। सन् 2019 उनले आफ्नो सैनिक प्रशिक्षण बारे भनेका थिए। त्यसमा सकारात्मक सोच जोड़ियो भने व्यक्तिले जे पनि गर्न सक्दो रहेछ, उनको भनाई थियो। 25 जुलाई 1983 म्याग्दीको दाना गाउँमा पूर्जाको जन्म भएको थियो। उनको बाल्यकाल भने मुख्यतया चितवनमा बित्यो। सैन्य सुभाषसँग उनको परिवारको लामो सम्बन्ध थियो। उनका बुवा र तीन दाजुभाइ सबै बेलायतको गोर्खा रेजिमेन्टमा कार्यरत थिए। पूर्जाले पनि त्यही बाटो पछ्याउँदै 6 वर्ष बेलायती गोर्खा सैनिकका रूपमा सेवा गरे। बेलायती रोयल नेभीको स्पेशल बोट सर्भिसमा छनौट हुने पहिलो नेपाली बने। गोर्खा सैनिक बन्नु नै मेरो एकमात्र सपना थियो, उनले आफ्नो पुस्तकमा लेखेका छन्। म जीवनमा त्यही मात्र गर्न चाहन्थे। करिब 16 वर्ष लामो सैनिक सेवाका क्रममा उनी एसबीएसको पर्वतीय एकाईमा अत्याधिक चिसो मौसममा युद्ध सञ्चालन सम्बन्धी विशेषज्ञ बन्न सफल भएका थिए। विश्वका 8000 मिटर भन्दा अग्ला सबै 14 हिमाल 6 महिनामै आरोहण गरेर कीर्तिमान बनाएका निर्मल पूर्जा निम्स दाई सहितको टोली पाकिस्तानको ब्रड पीक आरोहणका क्रममा बिहिबार हिम पहिरोमा परि सम्पर्क विहीन भएको थियो। निन्साई हिमालमै कीर्तिमानी हिमालमै अस्थायी शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
0: पछिल्ला दुई दिनमा संघीय संसदमा 9 विधेयक दर्ता भयो, जसमा संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाका शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक छ। यो प्रधानमन्त्री बालेन्द्र शाह बालेनले ल्याएको विधेयक हो, जसमा सेवानिवृत्त संवैधानिक निकायका पदाधिकारीहरूले दोहोरो सुविधा नपाउने विषय छ। खानी तथा खनिज पदार्थ विधेयक, मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण पहिलो संशोधन विधेयक, राहदानी पहिलो संशोधन विधेयक संघीय संसद पुगेको छ। मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक, बालश्रम निषेध तथा नियमित गर्ने विधेयक, कर्मचारी संचय कोष 10 संशोधन विधेयक, आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक र संक्रामक पशुरोग नियन्त्रण विधेयक पनि संघीय संसद पुगेको छ। यी विधेयकहरूले सम्बन्धित क्षेत्रको कानूनलाई समयानुकूल बनाउने उद्देश्य राखेका छन्, तर संविधान कार्यान्वयन गर्नेसँग सम्बन्धित महत्वपूर्ण विषयमा सरकार मौन छ। यस निम्ति आवश्यक ऐन निर्माणलाई सरकारले प्राथमिकतामा राखेको देखिँदैन। हुन त सरकारले आगामी 1 वर्षलाई कानून निर्माणको वर्ष घोषणा गर्दै 166 विधेयक संसदमा दर्ता गर्ने महत्वाकांक्षी योजना नै सार्वजनिक गरेको छ। त्यसको शुरूआत स्वरूप यही बिहिबार र शुक्रबार मात्रै प्रतिनिधि सभा र राष्ट्रिय सभामा 9 विधेयक दर्ता भएका छन्। अघिल्लो शुक्रबार सभामुख टोल प्रसाद अर्यालले संसदीय विषयगत समितिका सचिवलाई बोलाएर विचाराधीन विधेयकलाई गति दिन निर्देशन पनि दिएका थिए। अर्थात संसदमा विधेयकको चहल पहल बढ़े पनि सरकारको प्राथमिकताको सूचीले संविधान कार्यान्वयनसँग प्रत्यक्ष जोड़िएका कानून निर्माणको अनिश्चितता चिर्न सकेको छैन। संघीय संसद सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार 21 फागुन 2082 निर्वाचनपछि गठन भएको प्रतिनिधि सभाबाट हालसम्म 10 मात्रै विधेयक पारित भएका छन्। पहिलो अधिवेशन 6 दिन मात्र चलेको थियो। दोस्रो अधिवेशन बजेट केन्द्रित भएकाले विधायकी काम सीमित भएको उनको भनाई छ। प्राथमिकतामा छैन संविधान कार्यान्वयन, धमाधम संसद पुग्दै विधेयकहरू शीर्षकमा मध्याह दैनिकमा यो खबर छापिएको हो।
2: मुलुकको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेस अन्तत फूटको संघारमा पुगेको छ। गत पुष अन्तिम साता काठमाण्डुमा भएको विशेष महाधिवेशनबाट चुलिएको कांग्रेसको आन्तरिक विवाद विभाजनको विन्दुमा पुगेको हो। आन्तरिक विवाद समाधानका लागि भएका प्रयासहरू असफल भएपछि कांग्रेसको संस्थापन इतर समूहले आगामी राष्ट्रिय भेलाको तयारीलाई तीव्र बनाउँदै 551 सदस्य मूल आयोजक समिति गठन गरेको छ। शनिबार सुनदेवी स्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलन मार्फत पार्टी पूर्व महामन्त्री डाक्टर सासाङ कोइरालाको समेतमा मूल आयोजक समिति गठन गरिएको घोषणा गरिएको हो। इतर समूहका नेताहरूले राष्ट्रिय भेलालाई प्रभावकारी र व्यवस्थित रूपमा सम्पन्न गर्न समिति गठन गरिएको बताएका छन्। समितिले भेलाको सम्पूर्ण व्यवस्थापन समन्वय तथा तयारीका कामहरू अघि बढ़ाउने जनाएको छ। आयोजक समितिमा पार्टीको 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी सदस्य प्रदेश कार्य समितिका सभापति एवं पदाधिकारी जिल्ला सभापति उपत्यकाभित्रका जिल्ला कार्य समिति पदाधिकारी महानगर तथा नगर सभापति समावेश गरिएको छ। त्यस्तै संघीय तथा प्रदेश सांसद पूर्व मन्त्री भातृ एवं शुभेच्छुक संस्थाका केन्द्रीय प्रमुखलाई पनि मूल आयोजक समितिमा पदेन सदस्यका रूपमा समेटिएको छ। राष्ट्रिय भेलालाई नीतिगत र व्यवस्थापकीय रूपमा सफल बनाउन विभिन्न 16 विषयगत समिति गठन गरिएको छ, जस अन्तर्गत राजनीतिक प्रस्ताव तयारी समिति, सांगठनिक प्रस्ताव तयार समिति, विधान संशोधन मस्यौदा समिति र आर्थिक नीति तयारी समिति रहेका छन्। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले नेतृत्वको सबैभन्दा महत्वपूर्ण गुण करूणा, सहानुभूति र मानवीय संवेदनशीलता भएको बताउनु भएको छ। उहाँले विपदको समयमा नागरिकको पीड़ा महसुस गर्न सक्ने क्षमता नै असल नेतृत्वको आधार हुने बताउनु भएको हो। ललितपुरको सानेपा स्थित कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित विपद पूर्व तयारी तथा प्रतिकार्य प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले पछिल्लो समय नेतृत्वका गुणबारे युवाहरूसँग गरेको छलफल स्मरण गर्दै ज्ञान प्रविधि र सामाजिक सञ्जाल चलाउने क्षमता महत्वपूर्ण भए पनि तीभन्दा माथि करूणा र सहानुभूति आवश्यक पर्ने बताउनुभयो। कांग्रेसको इतर समूह नयाँ पार्टी घोषणाको तयारीमा राष्ट्रिय भेलाका लागि 551 सदस्य मूल आयोजक समिति गठन शीर्षकमा आजको हिमालय टाइम्समा यो खबर छ।
0: क्षतिग्रस्त सरकारी भवन पुनर्निर्माण हुँदै शीर्षकमा गोर्खापत्रमा खबर छ। जेएनजी आन्दोलनका क्रममा आगजनी, लुटपाट तथा तोड़फोड़बाट क्षति पुगेका सरकारी भवनहरूको पुनर्निर्माण कार्य अघि बढ़ाइएको छ। ललितपुरको भैंसेपाटी स्थित मन्त्री निवास तथा सिंहदरबारका पूर्वी, उत्तरी र दक्षिणी भागको पुनर्निर्माण शुरू भइसकेको छ। केही क्षतिग्रस्त भवनको पुनर्निर्माणका लागि आवश्यक बोलपत्र आह्वान गर्ने प्रक्रिया भने अझै अघि बढ़न सकेको छैन। जेएनजी आन्दोलनका क्रममा सिंहदरबारभित्र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित विभिन्न मन्त्रालयका भवन, शीतल निवास, सर्वोच्च अदालत, तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, काठमाडौँ जिल्ला अदालत, भैंसेपाटी स्थित मन्त्री निवास, नयाँ वाणेश्वर स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, ललितपुर गोदावरी स्थित सभा हल लगायत प्रमुख सरकारी संरचनामा ठूलो क्षति पुगेको थियो। सामान्य क्षति भएका कतिपय भवन मरमत सम्भारपछि सञ्चालनमा आइसकेका छन् भने बढ़ी क्षति भएका भवनको पुनर्निर्माण भइरहेको छ। संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका सिनियर डिभिजन इन्जिनियर सीडीई कमल गणेश कर्मचार्यले क्षतिग्रस्त भवनको विवरण संकलन भइसकेको र प्राथमिकताका आधारमा पुनर्निर्माण अगाडि बढ़ाइएको जानकारी दिनुभयो। उहाँका अनुसार क्षतिग्रस्त भवनको पुनर्निर्माण संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय मार्फत भइरहेको छ। विशिष्ट अति विशिष्ट पदाधिकारीहरूको निवास, सिंहदरबार परिसर भित्रका मन्त्रालय, संवैधानिक निकायका भवनको प्राथमिकताका आधारमा पुनर्निर्माण अगाडि बढ़ाइएको छ। बढ़ी क्षति पुगेका भवनको विस्तृत क्षति मूल्याङ्कन डिटेल ड्यामेज एसेसमेन्ट डीडीए गर्नुपर्ने भएकाले केही समय लागेको उहाँले स्पष्ट पार्नुभयो।
2: गृह प्रशासनसँग जोड़िने कुनै घटना भए लगत्तै गृहमन्त्री सुदन गुरूङ आफै फिल्डमा पुग्थे। उनले माइतीघर पुगेर पीड़ितका कुरा सुने, न्याय माग्दै काठमाण्डुतर्फ मार्च गरिरहेका मिटर ब्याज पीड़ितसँग बीच बाटोमै भेटेर सहमति गरे। गत आइतबार राति सुनसरीमा दुई समुदायबीच भएको झडपपछि भने गृहमन्त्री गुरूङको त्यस्तो सक्रियता देखिएन। सुनसरीको दिवानगंज चारमा 10 साउनको राति प्रहरीको गोली लागेर 30 वर्षीय ओम प्रकाश मेहताको ज्यान गयो। 9 स्थानीय घाइते भए। उपचारका क्रम थप एकजनाको मृत्यु भयो। प्रत्यक्षदर्शी जुगेश दासका अनुसार सामान्य विवाद चलिरहेका बेला सुरक्षाकर्मीले अन्धाधुन्ध गोली चलाएको थियो। सुनसरी घटनाले अन्य जिल्लालाई तरंगित बनाउन थालिसकेको थियो। गृहमन्त्री गुरूङ भए तत्कालै सुरक्षा अधिकारी हेरफेरतिर लागे। सँगै सिंहदरबार स्थित गृह मन्त्रालयमा सुरक्षा समितिको बैठक राखेर सुरक्षा व्यवस्था कड़ा पार्न निर्देशन दिए। समितिको बैठकमा गृह सचिव राजकुमार श्रेष्ठ, नेपाल प्रहरी प्रमुख दानबहादुर कार्की, सशस्त्र प्रहरी प्रमुख नारायण दत्त पौडेल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की र सेनाका बलाधिकृत रथी प्रदीप केसी सहभागी थिए। सुरक्षा व्यवस्था कड़ा पारेरै परिस्थितिलाई नियन्त्रणमा लिन सकिने गृहमन्त्री गुरूङको आकलन थियो, तर तनाव साम्य नभएपछि सुनसरी घटनाको चौथो दिन उनले स्वकीय सचिव जेम्स कार्कीलाई घटनास्थलतर्फ परिचालन गरे। उनीहरू सुनसरीमा हुँदा गृहमन्त्री गुरूङ भने तनावग्रस्त क्षेत्रमा सुरक्षा संयन्त्रले उडाएको ड्रोनको दृश्य हेरेर बसेका थिए। बाक्लो सुरक्षाकर्मी परिचालन र कर्फ्यूसँगै सेना सड़कमा उत्रिँदा समेत परिस्थिति नियन्त्रणमा आएन, तनाव साम्य हुनुको सट्टा अन्य जिल्लामा समेत फैलियो। दुईसम्मको विवादबाट शुरू भएको सुनसरीको तनाव व्यवस्थापन गर्न गृहमन्त्रीले शुरूमा कर्फ्यू आदेश दिएका थिए, सुरक्षा अधिकारी हेरफेर र परिचालनलाई प्राथमिकता दिएका थिए, तर तनाव साम्य हुनुको सट्टा अन्य जिल्लामा समेत फैलियो। बल प्रयोग असफल भएपछि घटनाको पाँचौ दिन तराई मधेस झरेर संवादमा उनी आफै सक्रिय बनेका छन्। उनले मधेस शान्त नभएसम्म काठमाडौँ नफर्किने अडान नै लिएका छन्। उनले भनेका छन् धेरै वर्ष अगाडिदेखि यस किसिमका समस्या भइरहेका रहेछन्, त्यसअनुसार सुरक्षा निकायबाट ब्रिफिङ पनि भएको थियो। घटना हुने बित्तिकै स्थिति आकलन गरेर योजना बनाएर काम गरिरहेका थियौं। देशलाई धार्मिक युद्धतिर धकेल्न खोज्नेहरूको नाम सूची तयार पारेर रणनीति बनाउनु पर्यो, देशमा थप तनाव नफैलियोस् भनेर रणनीति बनाउँदै थियौं, तर साम्य नभएपछि फिल्डमै खटिनु पर्यो उनले भनेका छन्। सुरक्षा रणनीति बदलेर संवादमा उत्रिए गृहमन्त्री शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
0: मुलुकका विभिन्न स्थानमा पछिल्लो समय देखिएको धार्मिक तथा जातीय तनावलाई कम गर्दै सामाजिक सद्भाव कायम राख्न देशभर नागरिक स्तर र राजनीतिक दलहरूबाट शान्ति र्याली तथा सभाहरू आयोजना गरिएका छन्। गत साउन 10 गते सुनसरीको कप्तानगंजमा दुई समुदाय बीच भएको झडप र त्यसपछिका घटनाले तराईका केही जिल्लामा असहज परिस्थिति सिर्जना गरेपछि देशैभरबाट सहिष्णुता र एकताको सन्देश प्रवाह हुन थालेको हो। सुनसरीको झडपमा परि दुईजनाको मृत्यु भएको थियो। यसै गरी सिराहामा उत्पन्न धार्मिक द्वन्द्वलाई नियन्त्रण गर्ने क्रममा प्रहरीले गोली लागेर थप एकजनाको निधन भएपछि तराईका जिल्लाहरूमा सुरक्षा स्थिति तनावपूर्ण बन्न पुग्यो। यी घटनाहरू पश्चात केही क्षेत्रहरूमा निषेधाज्ञा समेत जारी गर्नुपर्ने अवस्था आयो र सामाजिक वातावरण निकै असहज बन्न पुग्यो। यही पृष्ठभूमिमा समाजमा विभाजन र द्वेष फैल्याउने प्रयासलाई विफल पार्न शनिबार देशभर विभिन्न सद्भावमूलक कार्यक्रमहरू सम्पन्न भएका छन्। सामाजिक सद्भावका लागि ठाउँ ठाउँमा शान्ति र्याली शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
2: बैंकिङ भन्ने बित्तिकै अधिकांशको मानस पटलमा एउटै दृश्य आउँछ, पैसा जम्मा गर्ने, चेक साट्ने र धितो राखेर ऋण लिने संस्था। तर पछिल्लो वर्षहरूमा नेपाली बैंकीहरूले यो परम्परागत पहिचान बदल्दै लगेका छन्। बैंकहरू सर्वसाधारणसँग निक्षेप संकलन गरी उद्यम व्यवसाय गर्नका लागि ऋण दिने परम्परागत भूमिकाबाट क्रमशः बाहिर निस्किन थालेका छन्। केही वर्ष यता बैंकरहरूले उद्यमशीलता विकास, स्टार्टअप प्रवर्धन, साना तथा मझौला उद्यमको क्षमता अभिवृद्धि तथा रोजगारी सृजनालाई समेत आफ्नो कार्यक्षेत्रको हिस्सा बनाउन थालेका छन्। ग्लोबल आईएमई बैंकले असार अन्तिम साता ग्लोबल आईएमई उद्यमशीलता कार्यक्रम घोषणा गरेको छ भने नबिलले नेपालमा बैंकिङ क्षेत्रबाट व्यवस्थित रूपमा उद्यमशीलता विकास कार्यक्रमको थालनी गरेको छ। त्यस्तै प्रभु बैंकले पनि उद्यमशीलतालाई प्रत्यक्ष रूपमा उच्च शिक्षासँग जोड़ने मोडल अघि सारेको छ। वित्तीय सेवाबाट उद्यमी उत्पादनसम्म शीर्षकमा आजको आर्थिक अभियानमा यो खबर छ।